0: मध्याह राष्ट्रीय दैनिकमा खबर छापिएको हो।
1: आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सरकारले शिक्षा क्षेत्रमा लागू गरेको 3% समता शिक्षा सेवा शुल्कको चौतर्फी विरोध शुरू भएको छ। नेपालको निजी शैक्षिक क्षेत्रको नेतृत्व गर्दै आएका चार प्रमुख छात्र संगठनहरूले सरकारको उक्त कदमलाई अभिभावक र विद्यार्थीमाथिको ठाडो आर्थिक शोषणको संज्ञा दिँदै तत्काल खारेज गर्न जोरदार माग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल लगायतले विरोध गरेका छन्।

कर अटक्का वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 3+3 वर्ष को वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काठमाडौँका पानीका स्रोतमा गरिएको परीक्षणमा हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ। काठमाडौँवासीले प्रयोग गर्ने खाने पानीमा कोलिफर्म र ई कोलाई जीवाणु फेला परेको हो। जनस्वास्थ्य कार्यालय काठमाडौँले हालै गरेको परीक्षणमा सबै खाने पानीका नमूनामा हानिकारक जीवाणु कोलिफर्म भेटिएको हो। मनसून सक्रिय भएसँगै काठमाडौँका अधिकांश पानीका स्रोतमा बाढ़ी पसेको छ।
2: पछिल्ला तीन दशकमा नेपालमा तीन पटक अस्वाभाविक कर्जा विस्तार भएको र लगत्तै अर्थतन्त्रमा गम्भीर संकट आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। हरेक क्रेडिट बूमपछि अर्थतन्त्रका बाह्य सूचक सधारणान्तर घाटा र चालू खाता बढ़ेको, विदेशी मुद्रा संचित घटेको र कर्जा वृद्धिदरमा संकुचन आएको अध्ययनले देखाएको छ।
1: वैदेशिक रोजगारीका कारण गाउँघरबाट युवा जनशक्ति बाहिरिँदै गएपछि बाह्रमा धान रोपाईमा कामदार अभाव भएको छ। पर्याप्त मजदूर नपाउँदा किसानले पहिले भन्दा कैयौं गुणा बढ़ी ज्याला तिर्नुपर्ने अवस्था सिर्जना भएको छ भने रोपाईको काम समेत प्रभावित भएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा धानको बिउ उखेल्ने र धान रोप्ने मजदूरको ज्याला फरक फरक निर्धारण गरिएको भए पनि कामदारको अभावका कारण किसान थप आर्थिक मारमा परेका छनृ।
2: नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले स्थापना भएको 42 वर्ष पूरा गर्दै बैंकिङ एण्ड बियोण्ड अवधारणा सहित नयाँ चरणको यात्रा शुरू गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर प्रविधि मैत्री समावेशी र भविष्य उन्मुख वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
1: अब शेयर बजार गत साता पाँच कारोबार दिनमा चार कारोबार दिन घटेको। नेप्से 2600.78 बिन्दुमा बन्द भएको छ। गत साता नेप्सेको न्यून बिन्दु भने 2592.67 रहेको छ। बिक्री चापको बीच पनि पछिल्लो दुई दिनको कारोबार हेर्दा नेप्से 2600 बिन्दु तल जान सकेको छैन।

0: the muscle fuller than the back is bonus found.
1: It's a cup and a dish home. Can't so much a pizza or play home.
0: भरपूर मनोरंजन सहित मात्र रु 979 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरान बीच बढ़ेको तनावले जारी पश्चिम एशिया युद्ध लम्बिने देखिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी
0: 1421766 मा सम्पर्क गर्नुहोस्।

0: लाई सोमोस राउण्डमा शीर्ष स्थान हासिल गर्दै आफ्नो यात्रा अघि बढ़ेमा सेमी फाइनल मात्र एकअर्कासँग भेट हुने गरी फरक फरक पटमा राखेको थियो। चारै टोलीले सोमो चरणमा शीर्ष स्थान हासिल गर्दै नकआउट चरणका आफ्ना खेल पनि जितेपछि फिफाको प्रारम्भिक योजना यथार्थमा परिणत भएको छ। विश्व वरियतामा शीर्ष स्थानमा रहेको फ्रान्सले सेमी फाइनलमा तेस्रो वरियताको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता दोस्रो वरियताको अर्जेन्टिनाले उपाधि यात्राका लागि चौथो वरियताको इंग्ल्याण्डसँग भिड्नेछ।
1: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले भानुभक्तका बगर र बाँध कुलो शीर्षकमा सर्वराज आचार्यको विचार गोर्खापत्रमा छापिएको छ, त्यसलाई लिँदैछौं। तत्कालीन राजा राजेन्द्र विक्रम शाहदेवको शासनकालमा उल्लेखित साँधको बगर बिर्ता जोखु पाध्यालाई भोग गर भनी थमौती गरिएको छ। भानु जीवनी अनुसार विक्रम सम्वत 1878 भानुभक्त आचार्य 7 वर्ष र बाजे जोखु पाध्याय अनुमानित 58 वर्षका देखिन्छन्। भानुभक्तले मुद्दा खेप्नुभन्दा अगाडि 40-45 वर्षदेखि नै यो बिर्ता बगर बिराएर खेत रोप्ने गरिएको रहेछ भन्ने पनि बुझिन्छ।
0: गणेश आत्मदाहको अर्थ राजनीति शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। पुराना र परम्परागत राजनीतिक दलहरू सत्ताका अनधिकृत अभ्यास विरूद्ध संकुचित भई प्रतिकार गर्न सक्ने अवस्थामा पुनर्जीवित भइसकेका छैनन्। प्रविधिको चरम विकाससँगै परम्परागत छापा मीडिया कमजोर भएको छ। छ्यापछ्याप्ती खुलेका न्यू मीडिया सत्य तथ्यका भावकुन्ती मिस इन्फर्मेशनका हतियार अनिल छ। यो अवस्थाले सत्ता र शासकलाई अपारदर्शी अनि गैर जिम्मेवार भइरहन सघाउ पुगेको छ। यति बेला गरिखाने वर्गका एक पर भराउँदा युवाको जीवनमा विराम लागेको छ, तर उनको आत्मदाहले उजागर गरेका प्रश्नहरू जीवितै छन्। सत्ता नागरिकलाई सेवा दिने संयन्त्र हो कि जरिवाना दण्ड अनि नियन्त्रणमुखी शासनको साधन? जब सत्ताले नागरिकमाथि प्रशासनिक कठोरताका कोरा वर्षाउनमै आफ्नो सफलता ठान्छ, जब मानवीयता र संवेदना गौण हुन्छ, तब महात्मा गान्धीका भनाई स्मरणीय हुन्छ, जस्तो अहिले बालेन राजमा निर्धा नागरिकहरू कठोर शासकीय शैलीको कोपभाजनमा पर्न थालेका छन्।
1: धितो होइन उद्यमशीलताबाट समृद्धि शीर्षकमा रोशन शर्मा नेपालको विचार आर्थिक अभियान दैनिकमा छापिएको छ। नेपाललाई हचुवा वा लापरवाहीपूर्ण कर्जा लगानी चाहिँदैन, नेपाललाई व्यावसायिक सम्भाव्यता आधारित स्मार्ट र समावेशी कर्जाको आवश्यकता छ। नेपालले धितो बन्दक राखेर समृद्धि हासिल गर्न सक्दैन, नेपालले उद्यमशीलताका माध्यमबाट मात्र समृद्धि हासिल गर्नुपर्दछ।
0: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केएम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4
1: दिदी तपाई यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4
4: मेगाहर्ट्ज अहिले हाम्रो गर्नेमा
5: समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोरको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
6: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन

0: रेडियो आदि खुला 105.4
1: आहा कति राम्रो हो बालीनाली बिउले राम्रो हो कि मल पनि राम्रो हो
2: बिउ र मल दुबै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
2: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96
0: रेडियो आदि खुला 105.4

0: आदर श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि नेपाली बहस प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र विशेष गरी नेपाली बहसमा हामी आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र नेपाली बहसमा सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौं र जनताका मुद्दाहरूलाई हामी नेपाली बहसमा उठाउने गर्दछौं। र यतिखेर मौन रवि लामी छाने चुपचाप रासोपमा आज हामी बहस गर्न चाहन्छौं। चार घण्टा भेटमा के भयो कुराकानी, आत्मदाहका घटना र सुकुम्बासी समस्या बल्झिन चौतर्फी विरोध भइसकेपछि प्रधानमन्त्री बालेन्द्र सहबालिनले पार्टी सभापति रवि लामी छानेसँग लामो छलफल गरेका छन्। प्रमुख स्वकीय सचिव कुमार बेन, सचिवालयका सदस्य सुभाष शर्मा र विवेक मिश्रसहित बालेन आइतबार मध्याह बुढा नीलकण्ठ स्थित लामी छानेको निवास पुगेका थिए। उनीहरू बीच लामो समयसम्म झण्डै चार घण्टा जति भेटवार्ता र छलफल भएको भन्ने बुझिएको छ। लामो समयपछि दुईजना बीचको यो भेटवार्ताले अब यो देशमा भइरहेका विभिन्न किसिमका समस्याहरूलाई चाहिँ समाधान गर्नका निम्ति लामी छानेले प्रधानमन्त्री बालेनलाई मान्छेहरू रोएको, आफूलाई ठिक नलागेको बताएको, निकट स्रोतले जानकारी दिएको छ हामीलाई। गरीबलाई यसरी रुवाउनु हुन्न, उनीहरू सुकुम्बासी होइनन् भने पनि चित्त बुझ्ने गरी व्यवस्थापन गरौं उनले बालेनलाई भनेका थिए। छिटो जग्गा उपलब्ध गराएर सरकारले को मन हुन्छ भन्ने चाहिँ तपाईँहरू देखाउनुहोस्, तपाईँहरू चाहिँ क्रोर नबन्नुहोस्, तपाईँहरू रूट नबन्नुहोस् भनेर रवि लामी छानेले बालेन शाहलाई भनेका छन्। र गणेश नेपालीको आत्मदाहले निराशा कायमै रहेको संकेत गरेको पनि प्रसंग निस्केको थियो। त्यसबाहेक पार्टी पदाधिकारीमा मनोनयन, मन्त्री परिषद पुनर्गठन र नियुक्तिबारे पनि बालेन र रवि बीच छलफल भएको बताइएको छ। प्रधानमन्त्री र पार्टी सभापति बीच छलफलकै क्रममा छ मन्त्रीहरूलाई भक्तपुरको खरीपाटी पठाएर सुकुम्बासीसँग पनि छलफल गराइएको छ। नागरिकहरूको यो निराशालाई चिर्नका निम्ति तत्काल सरकारले एक्सन लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले प्रधानमन्त्रीलाई निर्देश गरेका छन्। पार्टीको सभापतिको हैसियतले अब कुनै पनि हालतमा नागरिकहरूलाई रुवाउने छूट नभएको रवि लामी छानेले बताएका छन्। आधुनिक श्रोत, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। सरकार पुँजीगत बजेट खर्चिन असफल भएको छ। पुँजीगत खर्च जम्मा 44.52% मात्रै र ढोकुटीमा 3 खर्ब घाटा रहेको छ। सरकारले पुँजीगत खर्च त्यति धेरै गर्न सकिरहेको अवस्था छैन। आज हामी बहस गर्न चाहन्छौ सरकारका कामप्रति रवि लामी छाने असन्तुष्ट भएको विषय पनि आएको छ। सरकारले राम्रो काम गरोस्, राम्रो ढंगले काम गरोस्, राम्रो तरिकाले चाहिँ अगाडि बढ़ोस्, यो विषयमा चाहिँ आज हामी चर्चा र परिचर्चा गर्न चाहन्छौं। र विशेष गरी सुकुम्बासीसँग सरकार झस्किएको छ र सुकुम्बासीका समस्या समाधान गर्नका निम्ति र होल्डिङ सेन्टर खाली नगरिने र खाना पनि नरोकिने कुरा यतिखेर आएको छ। किनभने चौतर्फी विरोध भइसकेपछि एउटा नागरिकको मुद्दालाई यो सरकारले उठाउनुपर्छ, विवेक प्रयोग गर्नुपर्छ भन्ने ढंगले छलफल र बहस चौतर्फी आइसके पछाडि चाहिँ सरकार ब्याक सरेको छ र विशेष गरी रवि लामी छानेले यसमा इनिसिएसन लिएर प्रधानमन्त्रीका कामहरूप्रति असन्तुष्टि जनाइसके पछाडि त्यहाँ चाहिँ छलफल र बहसका माध्यमबाट सुकुम्बासी समस्यालाई समाधान गर्न खोजिएको छ। आदरणीय श्रोता, प्रश्न गर्दा पक्राउ पर्ने परिपाटी अझै पनि रोकिएको छैन। होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको सम्मानजनक व्यवस्थापनको माग गर्दा शनिबार झिन्जे अगुवा बस्ने अनुसार सरिस्मा थापा र रञ्चल घतानीलाई प्रहरीले नियन्त्रणमा लिए। उनीहरूमाथि भएको ज्यादतिको विरोध गर्दा मुरुङमा 26 जनालाई गिरफ्तारीपछि जबरजस्ती यस्ता गतिविधिमा संलग्न नहुने कागज समेत गराइएको विषय आयो र त्यस पछाडि चाहिँ सरकारको आलोचना भएपछि जनताहरू फेरि सड़कमा आउने स्थिति आइसके पछाडि चाहिँ उहाँहरूलाई छोड़िएको छ। र नेपालले सुस्तामा बढ़ायो सुरक्षा उपस्थिति, भारतले देखायो चासो र नेपालले चाहिँ आफ्नो सुरक्षा उपस्थितिलाई चाहिँ सुस्तामा बढ़ाएको छ। 19 असारमा गृह मन्त्रालयद्वारा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँ रहेका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको छ। अब सुस्तावासीहरूलाई केही हदसम्म राहत दिनका निम्ति सरकारले काम गरिरहेको, सरकारले एक्सन गरिरहेको भन्ने विषय पनि सँगसँगै जोड़िएर आएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौं र विशेष गरी आज हामी नयाँ आएका राजनैतिक दलहरू र उनीहरूका एजेण्डाहरूका विषयमा पनि हामी कुराकानी गर्नेछौ। विशेष गरी यो देशमा सरकार भएको अनुभूति गराउने कि नगराउने, सरकार छ हाम्रो अभिभावक छ भन्ने विषयलाई चाहिँ अंगीकार गर्ने कि नगर्ने, हामी त्यो विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। आज नेपालले आफ्नो उपस्थिति सीमामा बढ़ाउनुपर्छ, नेपालले आफ्नो उपस्थितिलाई चाहिँ सीमामा व्यापक रूपमा परिचालन गर्नुपर्दछ, यो विषयमा पनि हामी चर्चा परिचर्चा गर्नेछौ। र विशेष गरी यतिखेर निर्देशन लगतै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुस्तामा रहेको 25 जनाको टोलीलाई बढ़ाएर 40 जना यतिखेर पुर्याएको छ। भारतले पनि यसमा चासो देखाएको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्नेछौं। सुकुमवासीलाई अब लालपूर्जा छिटै दिने एउटा तयारी पनि गरिएको छ, सरकारले त्यो तयारी गरिरहेको छ। सुकुमवासीले अब लालपूर्जा पाउलान् त आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। रोकिएन विदेश पढ्न जानेको लहर, तीन वर्षमा 3,85,000 एनओसी लिएका छन्, एक वर्षमा बाहिर 1,20,000,000 रूपियाँ विदेश जानेको पनि त्यस्तै लहर छ। त्यसमा उच्च शिक्षा हासिल भन्दा पनि विदेशमा जाने लर्न एण्ड अर्न को नीति लिएर चाहिँ विद्यार्थीहरू विदेश जाने लहर चाहिँ त्यतिखेर बढ़िरहेको छ। आजको नेपाली बसमा हामी चर्चा गर्नेछौ, छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9141443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
3: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो।
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470269866।
2: पर्वत जाने गेट, सहारा एग्रोभेट। हेलो भाइ, तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
6: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ भन्छ?
6: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा भन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
1: मोबाइल नम्बर 9855019076, 9861179076 र 9817682123।
7: रेडियो आदिखोला 105.4 सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुन्छ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: सुरक्षित कारोबार सँगै
2: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
8: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
9: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
8: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
2: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460051।
7: रेडियो आदिखोला 105.4
0: इन्टरनेट। यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: धन्यवाद।
0: अब यो सुकुम्बासी समस्याको लागि अन्तत सरकार झस्कियो। हिजो मात्रै 6 जना मन्त्रीहरूलाई पठाएर सुकुम्बासीको विषयमा समस्या समाधान गर्नका निम्ति, सुकुम्बासीहरूलाई मनाउनका निम्ति त्यहाँ सरकार पुग्यो। र यता बालेन र रवि बीच भएको भेटमा पनि बालेनका क्रियाकलापहरूप्रति, सरकारका क्रियाकलापहरूप्रति रवि लामिछानेले असन्तुष्टि जनाएको कुरा आयो। अब यो समग्र विषयलाई चाहिँ कसरी हेर्न सकिन्छ आज सरकारका गतिविधिहरूलाई?
10: अब होइन, एउटा के देखियो भने सरकार चाहिँ हरेक फ्रन्टमा चाहिँ एउटा असफल हुँदै गयो, किनभने सरकारसँग कुनै भिजन देखिएन। यो मुलुकको जुन माउन्टिङ प्रब्लमहरू थिए, जुन विशाल समस्याहरू छन्, त्यो समस्याहरूसँग समाधान गर्ने, सल्भ गर्न सक्ने सरकारसँग कुनै राजनीतिक इच्छा शक्ति पनि भएन, र त्यो चाहिँ समाधान गर्न सक्ने कुनै सोच र परिकल्पना पनि देखिएन। त्यो एउटा आधारभूत इमान्दारिता पनि देखिएन, र सरकार चाहिँ हरेक मोर्चामा असफल हुँदै गइरहेको छ, र नागरिकहरूमा पनि सर्वत्र एउटा चरम निराशाको मनोविज्ञान चाहिँ हावी हुँदैछ। भनेपछि अब यत्रो चाहिँ जनतालाई चाहिँ सुशासन दिन्छौ, जनतालाई चाहिँ एउटा प्रगति समुन्नतिको बाटोमा लैजान्छौ भन्ने एउटा जुन सपना देखाइएको थियो, र सबभन्दा बढी सपना के देखाइएको थियो भने यी जुन निर्धन तबकाका व्यक्तिहरू छन्, गरिबीको रेखामुनि रहेका व्यक्तिहरू छन्, तिनीहरूको उत्थान गरिनेछ भन्ने एउटा चाहिँ सपना देखाइएको थियो। गरिबको चमेली भनेर गीत गाएर नै उनी पपुलर भए, तर अहिले चमेलीहरूको कहीँ कुतै सुनवाई छैन।
0: पार्टीका सभापतिले हिजो भेटवार्ता भएको छ पार्टी सभापति र प्रधानमन्त्री बीच, होइन, पार्टी सभापतिले चाहिँ सरकारका गतिविधिमा चाहिँ असन्तुष्टि जनाइयो, क्या असन्तुष्टि जनाउनु, यो भनेको चाहिँ रवि लामिछाने चाहिँ अलिकति जनताप्रति निश्चेषण राख्ने, अलिकति त्यो किसिमको करुणा राख्ने खालको त्यो बाटोमा चाहिँ अलिकति परिपक्वता हो उहाँको?
10: होइन, परिपक्वता रविको पनि मैले केही देखाएको छैन। अब अहिले चाहिँ के हो भने रवि लामिछानेको पनि चाहिँ के छ भने धेरै ठुल्ठूलो काण्डमा मुसिएका व्यक्तिहरू हुन्, उनको पनि चाहिँ गम्भीर मामिलामा संलग्न भएका व्यक्ति हुन्। अब अहिले एकदमै रणनीतिक ढंगले र कानूनलाई मिचेर, प्रक्रियालाई मिचेर उनले चाहिँ आफ्नो सारा मुद्दाहरू फिर्ता दिन लगाए, सरकारलाई त्यसको सरकारलाई प्रयोग गरे, महानयाधिकृत कार्यालयले प्रयोग गरे। त्यस कारण चाहिँ के हो भने अब अहिले चाहिँ बालिन चाहिँ प्रधानमन्त्री छन्, त्यस कारण चाहिँ उनले गरेका गल्तीहरू देखिन्छ, तर अब रवि लामिछाने डाइरेक्ट चाहिँ सत्तामा छैनन् तर उनको गल्तीहरू देखिँदैन। तर मैले देखेको चाहिँ के छ भने यो दुइटै एउटै सिक्काको दुईटा पाटोहरू हुन्, त्यस कारण उनी बढी परिपक्व छन्, बढी उनमा राजनीतिक सोच छ भन्ने कुरा छैन। उनले पनि चाहिँ के हो भने सरकारलाई कुनै एउटा चाहिँ खबरदारी गर्ने त्यो गर्न सकेको छैनन्। उनी पनि यो सबै प्रक्रियामा जिम्मेवार छन्। यही सुकुम्बासीहरूकै बारेमा उनले चुनावको बारेमा के भने, सुगमवासी बस्तीमा डुबेर आयो भने म छाती छाप्न आउँछु भन्थे, कहिले उनको छाती त कहीँ पनि देखिएन भन्दाखेरि यत्रो सरकारले चाहिँ जनविरोधी गरिब मारा नीतिहरू ल्यायो, खै त उनको कहीँ पनि केही रिजर्भेसन आएन, कहीँ पनि त्यसको बारेमा उनले केही बोलेनन्, कहीँ पनि सरकारले गरेका बदमाशीहरूको बारेमा कहीँ पनि उनको केही पनि आएन भन्दाखेरि अब खालि के छ नि अब यिनको पनि खालि उही सत्ताको लागि ढोकेर बसेको जस्तो मात्रै देखिन्छ।
0: कुनै पनि नागरिकलाई रोएको देख्न सक्दिन, होइन म कुनै पनि नागरिकको आँसु झरेको देख्न सक्दिन, यसलाई चाहिँ तुरन्त समस्या समाधान गर्नुहोस्, सुकुमासीलाई नरहनुहोस् भनेर निर्देशन दिनुभयो नि त हिजो।
10: ठिक छ, अब यो सबै चाहिँ के छ नि यो सबै चाहिँ स्टन्टबाजी हो, यो रोएको देख्न सक्दिन,
0: स्टन्टबाजी हुन्छ भने
10: लगाउने प्रक्रियामा आफै सबै संलग्न छन् होइन। त्यस कारण चाहिँ के हो भने अब रवि लामिछानेले राम्रो गरे गर्लान् भन्ने मलाई छैन, यिनी पनि गृहमन्त्री हुँदाखेरि हामीले देखेकै हो। अहिले तीन महिनासम्म यिनको चाहिँ जम्मै सरकारको हरेक कुराको चाहिँ ममा यिनको चाहिँ समर्थन हुँदै आएको छ, कहीँ पनि यिनले चाहिँ कुनै कुरामा चाहिँ सरकारलाई एउटा बाटो देखाउने काम कहीँ पनि गरेका छैनन्। त्यस कारण चाहिँ के हो भने यो यिनले आफ्नै पनि पुराना सबै अपराध कर्महरू छँदैछ, गृहमन्त्री हुँदाखेरि यिनले गरेका क्रियाकलाप पनि हामी सबैले थाहा छ। त्यस कारण चाहिँ के हो भने खालि अब अहिले त्यस कारण बालेन्द्र रविलाई फरक गरेर हेर्नु नै त्यो नै मूर्खतापूर्ण छ। त्यो एउटै सिक्काका दुईटा पाटाहरू हुन् र अहिलेको यो घटनाक्रमका लागि यो सबै दे आर इक्वली रेस्पोन्सिबल। त्यस कारण रविले चाहिँ एकदम परिपक्वता देखाए, अब यो चाहिँ अलिकति रवि लामिछानेमा चाहिँ शब्दजाल बढी छ, म रोएको हेर्न सक्दैन भन्ने, उनी चाहिँ मुलुकलाई म हाँसेको हेर्न चाहन्छु भन्ने होइन, र दुइटैको मुलुकलाई रुवाउने कुरामा दुइटैको भूमिका देखिन्छ।
0: सरकारलाई चाहिँ जस्तो दुई तिहाई मत दिइसकेपछि जनताले चाहिँ पत्याइसके पछाडि त अब यसलाई सहयोग पो गर्नु पर्यो नि त होइन दिनेश त्रिपाठीजी, अब यो सरकार चाहिँ राम्रोसँग अगाडि बढोस्, कुनै व्यक्ति फेल हुने पार्टी फेल हुने भन्दा पनि अब स्टेट फेल हुने
10: बाटो। सुन्नुहोस् न, सहयोग भनेको त हाम्रो नागरिकले असहयोग कहाँ गरेको छ, हरेक नागरिकले सहयोग गरेको छ, तर अब सरकारले बदमासी गर्ने अनि नागरिकले त्यसलाई चाहिँ ताली पिट्ने भन्ने हुँदैन। हाम्रो त के छ नि एउटा चाहिँ सरकारको कमी कमजोरीहरूको चाहिँ त उजागर त गर्नै पर्यो नि, खबरदारी त गर्नै पर्यो नि, हाम्रो सहयोग भनेको त्यही हो। सरकारले गरेका गलत कामहरूमा खबरदारी गर्नु, त्यसलाई चाहिँ सचिनेलाई बाध्य गर्नु त्यही नै हो सरकारले। नागरिकले चाहिँ नागरिकहरूबाट चाहिँ सरकारले चाहिँ जय जयकारको अपेक्षा राख्नु हुँदैन, नागरिकहरूले दिएको फिडब्याक र मार्गदर्शनलाई नै सरकारले चाहिँ त्यसलाई नै एउटा सहयोग छान्नुपर्छ। हामी चाहिँ एउटा कस्तो छ भने हामीमा अलोकतान्त्रिक संस्कार हावी छ, हामीलाई के लाग्छ भने जनताले नागरिकले सबैले सरकारको जय जयकार गर्नुपर्छ, त्यो नै सहयोग हो भन्ने हाम्रो बुझाइ छ। त्यो बुझाइ नै गलत छ। जनताले दिएको फिडब्याक, जनताले दिएको आलोचना, त्यो नै नागरिकले दिएको आलोचना नै एउटा चाहिँ के हो भने त्यो नै एउटा सहयोग हो। त्यस कारण चाहिँ के छ भने अब यो हाम्रो बुझाइ नै गलत छ कि नागरिकबाट सरकारले के अपेक्षा राख्छ भने कि यसले चाहिँ हाम्रो गलत कुराको पनि समर्थन गर्छ। गलत कुराको समर्थन गर्नु त्यो चाहिँ सहयोग होइन, त्यो चाहिँ झन् ठुलो असहयोग हो। गलत कुराको चाहिँ सहयोग गर्नु, त्यसलाई चाहिँ समर्थन गर्नु हुँदैन, गलत कुराको विरोध गर्नुपर्छ। उद्देश्य के हो भने मुलुक चाहिँ सुशासनको बाटोमा जाओस्, लोकतन्त्रको बाटोमा जाओस्, संविधिको बाटोमा जाओस् भन्ने हो। त्यस कारण के छ भने नागरिकहरूमा आलोचनात्मक चेत हुनु जरुरी छ, क्रिटिकल मास चाहिन्छ, जसले चाहिँ के छ भने सरकारका गल्तीहरू कमजोरीहरूलाई चाहिँ आउनाउन सकोस्, सरकारलाई बाटो देखाउन सकोस्, त्यो भूमिका हो नि नागरिकको। अब सबै यो त हाम्रो सर्वसत्तावादी समाज हो र नागरिकहरूबाट खालि चाहिँ के छ भने स्तुति गानको अपेक्षा गर्ने, जे जे कालको अपेक्षा गर्ने, त्यो नै एउटा सामन्ती सोच हो, त्यो नै एउटा अलोकतान्त्रिक संस्कार हो, अलोकतान्त्रिक चरित्र हो। जहिले पनि चाहिँ के छ भने एउटा क्रिटिसिजम पो इन्भाइट गर्नु पर्यो। अब सरकारले गरेका यत्रा बदमासीहरू छन्, यत्रा चाहिँ भ्रष्टाचारका पनि इस्युहरू आइरहेछन्, बिवाइडी कान्डदेखि लिएर बजेटका पानाहरू नै करको दरहरू नै फेरियो, त्यसका पानाहरू नै गायब पारियो, देखेका कुराहरू आइरहेको छन् भन्ने बेलामा चाहिँ गरिबमुखी नीति ल्याउँछु भनियो, तर के गरियो? आज शिक्षा र स्वास्थ्यमा चाहिँ के छ भने कर बढाइयो, बिजुलीका उपभोक्ताहरूको कर बढाइयो, किसानहरूलाई कुनै राहत दिएन। उल्टै के गरियो भने 2 करोड लगानी गर्ने किसान, 2 करोड लगानी गर्ने को किसान छ र? यो भनेको त सबै यो भूमाफियाहरूको कृषि माफियाहरूकोलाई पोस्ने नीति हो नि। आम किसान त के छ भने उसले त
0: किसानले मल नपाइसके पछाडि चाहिँ किसानहरू यतिखेर पछाडि छन्, मल पाउनु
10: मल दिइराखेको सकेको छैन होइन। आखिर चाहिँ के छ भने मलको यत्रो हाहाकार छ। आखिर यो मुलुकको चाहिँ के छ भने कृषि नै हो जसले विशाल जनसंख्यालाई रोजगारी दिन सक्छ, इंगेज गर्न सक्छ, मुलुकको अर्थतन्त्रको दिशा परिवर्तन गर्न सक्छ, खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छ। यही मुलुकको कुनै बेला खाद्यान्न हामी निर्यात गर्थ्यौं, धान चामल कम्पनी यहाँ थियो, अहिले त्यो कहाँ छ? धान चामल कम्पनी पनि छैन। अहिले चाहिँ हामीले खाद्यान्नहरू चाहिँ आयात गर्नु परिरहेको स्थिति छ, खेतहरू भाँचो छ। भनेपछि सरकारसँग त्यसको के रोडम्याप छ? भनेपछि सरकारसँग त कुनै यसको नीति नै छैन यसको बारेमा। भनेपछि सरकार चाहिँ के छ भने परिकल्पना विहीन छ, भिजनलेस गभर्मेन्ट देखियो। मुलुकको चाहिँ समस्यालाई कसरी सल्भ गर्ने त्यो चाहिँ एउटा भिजन देखिएन र यी चाहिँ एभ्री मोर्चामा सरकार चाहिँ असफल हुँदै गएको छ र यो एउटा पार्ट हो। अर्को चाहिँ के छ भने हरेक कदममा चाहिँ संविधान मिच्ने, अलोकतान्त्रिक बाटो अख्तियार गर्ने, अधिनायकवादी बाटो अख्तियार गर्ने, सामान्य विरोध पनि खप्न नसक्ने, यही सुकुम्बासीहरूको बिना कुनै तयारी, बिना कुनै वैकल्पिक एउटा चाहिँ बन्दोबस्त नगरिकन एक अचानक चाहिँ के छ भने बुलडोजर हिँडाइयो। अब अहिले चाहिँ लगेर होल्डिङ सेन्टरमा राखियो, त्यहाँबाट पनि तिमीहरू लजाऊ भनेर चाहिँ।
0: तर होइन, हिजो मात्र मन्त्रीहरू गएर 6 जना मन्त्रीहरूले त्यहाँ भेटेर चाहिँ अब होल्डिङ सेन्टरबाट नपठाउने, खाना पनि दिने, त्यहीँ बस्न दिने र अब वैकल्पिक व्यवस्थापन नगरञ्जेलसम्म प्रताडित नगराउने भन्ने खालको विषय आइसकेको छ।
10: तर 80 के नीति थियो यो त के छ भने
0: व्यापक विरोध भइसकेको
10: थियो। जब चौतर्फी विरोध हुन थाल्यो अनि त्यस्तो भनियो भन्ने आयो, तर अब बालेरको हिमसेलको के नीति छ त्यो कुरा पनि हो नि। अब एउटा विद्यार्थीहरूले त्यसको बारेमा पत्रकारहरूले त्यहाँ प्रवेशै गर्न नदिने, एउटा केही अभियन्ताहरूले विद्यार्थीहरूले त्यहाँ त्यसमा निगरानी गर्न जाँदाखेरि उनीहरूलाई चाहिँ निर्घात कुटपिट गर्ने, दमन गर्ने, उनीहरूलाई गिरफ्तार गर्ने, यो चाहिँ हामी यो यो यो एउटा निरङ्कुशता र अधिनायकवाद सरकारमा चाहिँ हावी हुँदैछ। यसरी चाहिँ विद्यार्थीहरूलाई, अभियन्ताहरूलाई यसरी चाहिँ निर्घात कुटपिट गर्न पाइन्छ र पञ्चायत कालको भन्दा पनि वर्स देखियो। यो सानो कुरा के भयो कि एकदम चरम दमनमा ओदिने सरकार, आज चाहिँ के छ भने सरकारले यति धेरै गरीब मारा नीति ल्यायो कि नागरिकहरू सामूहिक रूपमा आत्महत्या गर्न बाध्य भइरहेका छन्। एउटा होइन, दुईटा होइन, आज चाहिँ के छ भने आधा दर्जन घटनाहरू आइसके। सुकुम्बासीहरूले पनि आत्महत्या गरे, अरू नागरिकहरूले पनि हत्या गर्दैछन्। गणेश नेपालीको हत्या आत्मदाह गर्नुपर्ने स्थिति आयो, धेरै आत्महत्या र आत्मदाह, आत्मदाह भनेको एउटा नयाँ एउटा चाहिँ ट्रेन्ड देखियो। त यो नेपाली समाजमा कहिले पनि नदेखिएको कुरा आत्मदाहको एउटा श्रृङ्खला शुरू भयो। भनेपछि यसले के देखाउँछ भने नागरिकहरूमा चरम एउटा निराशाको मनोविज्ञान हावी हुँदैछ। किन आत्मदाह गर्छ मान्छेले? जब चाहिँ उसले हेर्छ कि अब कुनै बाटो छैन, चरम निराशाको स्थितिमा राज्यले एउटा यस्तो परिस्थिति निर्माण गर्यो कि गरी खान सक्ने स्थिति निर्माण भएन, छोराछोरीहरूलाई पाल्न नसक्ने एउटा अवस्थाको सृजना भइसक्यो भन्ने जब चारैतिर अन्धकार हेर्छ, चरम निराशा हेर्छ, अनि मान्छे चाहिँ एउटा आत्मदाहको बाटोमा पुग्छ, आत्महत्याको बाटोमा पुग्छ। सरकारले को नीतिको कारणले गर्दाखेरि बाई द पोलिसी अफ द स्टेट एउटा यस्तो परिस्थिति निर्माण गरियो। सरकारले चाहिँ त कहीँ पनि चाहिँ राहतको कुरा ल्याउन सकेको छैन, प्रो पुअर एउटा पनि नीति सरकारले ल्याउन सकेन, इम्प्लोयमेन्ट जेनेरेट गर्ने एउटा पनि नीति सरकारले ल्याउन सकेन। आज चाहिँ के हो भने मुलुकमा हामी रोजगारी सृजना गर्छौँ भनेर सरकार आयो, अहिले पनि चाहिँ के छ भने पहिलेको भन्दा मुलुक छाड्ने युवाहरूको जनसङ्ख्या चाहिँ के छ भने झन्झन वृद्धि हुँदै गइरहेको छ। भनेपछि त मुलुक चाहिँ युवाविहीन हुँदैछ, देशै खाली हुँदैछ। आज चाहिँ के छ भने मुलुकमा काम गर्ने युवाहरू छैनन् भन्दाखेरि आफ्ना युवाहरूको व्यापार गरेर मुलुक अगाडि बढ्छ, म्यान पावर निर्यात गरेर कुनै मुलुक अगाडि बढ्छ, रेमिट्यान्सको भरमा मात्रै कुनै मुलुक अगाडि बढ्छ।
0: ट्रेन्ड हो नि त होइन, हिजोदेखि नै अब वैदेशिक रोजगारीमा जानेदेखि लिएर उच्च शिक्षा पढ्नका निम्ति जानेहरूको छ नि त होइन। तर अब भाजपा सरकार आइसकेपछि अब बेरोजगार समस्या हल गर्छौँ, रोजगारीको सृजना गर्छौँ, नयाँ
10: यो 100 दिनमा 100 दिनमा सबै समस्या समाधान गर्न सक्छ भने होइन, त्यो सम्भव छैन। तर एउटा चाहिँ मनी सो द डे भन्छ, गुड बिगिनिङ त देखिनु पर्यो नि, गुड बिगिनिङ इज हाफ डन भन्छ, त्यो शुरूआती लक्षण त देखिनु पर्यो नि। सरकार चाहिँ राइट डिरेक्सनमा जाँदैछ र यसले चाहिँ नागरिकहरूसँग संवाद स्थापित गर्दैछ, यसले चाहिँ आशाको संचार गर्दैछ, पोलिटिक्स अफ होपको सृजना गर्दैछ भन्ने त्यो त देखिनु पर्यो नि, त्यो देखिएन। त्यसमा चाहिँ सरकार चाहिँ असफलताको कुरो त्यहाँ छ, किनभने अहिले यो अब 100 दिन भइसक्यो, 100 डेज पनि राखिसक्यो, तर यो चाहिँ सरकारले यो यसमा चाहिँ के छ भने सरकारले एउटा कन्फिडेन्स बिल्डिङ गर्न सक्नु पर्थ्यो, नागरिकहरूमा होप जगाउन सक्नु पर्थ्यो। सबै समस्या समाधान हुन सक्दैन, तर सरकारले नागरिकको पक्षमा काम गर्दैछ, पोलिसीहरू ल्याएको छ र सरकार चाहिँ राइट डिरेक्सनमा जाँदैछ भन्ने एउटा चाहिँ जुन एउटा विश्वास हो, त्यो एउटा मनोविज्ञान चाहिँ सिर्जना गर्न सक्नु पर्थ्यो। अब अहिले हेर्नुहोस् जनतामा चाहिँ के छ भने अब एउटा निराशा बढ्दैछ र लोकतन्त्रमा निराशा भनेको बन्दुक भन्दा पनि खतरनाक कुरा हो। यो चाहिँ यसले चाहिँ लोकतन्त्र चाहिँ जीवित रहन सक्दैन। जहाँ जनतामा चरम निराशाको मनोविज्ञान छ त्यहाँ कुनै गर्नु पर्दैन, त्यसै लोकतन्त्र ढल्यो। किनभने पिपुलमा होप भएन भने त्यहाँ डेमोक्रेटिक इन्स्टिट्युसन्सहरूले फङ्सन गर्दैन। त्यस कारण अब त्यो किसिमको एउटा परिस्थिति चाहिँ निर्माण हुँदैछ भनेपछि एउटा मुलुकमा लोकतान्त्रिक संस्थाहरूमाथि पनि एउटा चाहिँ सिस्टमेटिक ढङ्गले एट्याक भएको छ। गरीबमाथि पनि अब गरिबी हटाउन सक्दैन, गरिबहरूलाई नै हटाउन लागिरहेको छ, सिस्टमेटिक एट्याक हुँदैछ। नागरिकका अधिकारहरूमाथि सिस्टमेटिक एट्याक हुँदैछ, संसदलाई कम्प्लिट बाइपास गरिएको छ, संसदलाई भूमिका विहीन बनाइएको छ, 100 भन्दा बढी कानूनहरू आज अध्यादेशबाट पास गरिएको छ, संसदलाई बिजनेसै दिएको छैन, अदालतलाई क्याप्चर गरियो र अब हामीले हेर्यौं निर्वाचन आयोगमा कस्ता व्यक्तिहरूलाई गठन लगेर नियुक्त गरियो, जो व्यक्ति चाहिँ के हो भने संविधानमा एउटा के छ भने उच्च नैतिक चरित्र भएको व्यक्तिहरूलाई मात्रै संवैधानिक कमिसनहरूमा चाहिँ नियुक्त गर्नुपर्छ भनेर व्यवस्था छ। तर के गरियो भने सर्वोच्च अदालतमा चाहिँ संवैधानिक मामिलाहरूमा चाहिँ रिट लिएर जाँदाखेरि तर्कै नगर्ने, त्यसलाई दर्पित पनि नगर्ने दर्ता पनि नगर्ने, अनि त्यस्तो व्यक्तिलाई चाहिँ के छ भने र सरकारलाई साथ दिने, सरकारले गरेका संवैधानिक क्रियाकलापमा चाहिँ के छ भने मिलोमतो गर्ने, अदालतलाई चाहिँ कमजोर बनाउने, अदालतलाई प्यारालाइज गराउने, त्यस्तो व्यक्तिलाई लगेर निर्वाचन प्रमुख निर्वाचन आयोग त्यसलाई पुरस्कृत गरिएको छ, त्यो हामी बुझ्दैनौ। त्यो एउटा अनैतिक साठगाँठको आधारमा र त्यो व्यक्ति जसले सर्वोच्च अदालतलाई डिफल्ट बनायो, निर्वाचन आयोग भनेको त लोकतन्त्रलाई क्रियाशील बनाउने एउटा इन्स्टिट्युसन हो, त्यसमा चाहिँ पनि सरकारको कालो छाया पढ्यो, त्यो सरकार त्यो इन्स्टिट्युसन इन्डिपेन्डेन्ट अब रहँदैन। अब चाहिँ राष्ट्रपाको स्वार्थमा बालेको स्वार्थमा जितेको उम्मेद्वारलाई हारेको, हारेको उम्मेद्वारलाई जितेको र कम्प्लिट चाहिँ के छ भने धाँधली पूर्ण चुनाव उही मुशर्रफले गराएको चुनाव होला जस्तो छ, अब शेख हसिनाले गराएको चुनाव जस्तो होला जस्तो छ। चुनाव नै के छ भने अहिलेसम्म कमसेकम नेपालमा चुनावको निष्पक्षतामाथि धेरै गम्भीर प्रश्नहरू उठ्ने गरेको थिएन, मूलत निष्पक्ष चुनावहरू हुने गर्थ्यो, अब चाहिँ त्यस्तो व्यक्तिलाई लगेर त्यहाँ नियुक्त गरियो। अब पिआरलाई सारा कार्यालयकै उसलाई आयुक्तलाई चाहिँ प्रधानमन्त्री कार्यमा ल्याइयो, भनेपछि कस्तो स्थिति निर्माण गर्दैछ, कन्स्टिट्युसनल बडीहरूलाई प्यारालाइज गरिँदैछ, डिफङ्क बनाइदिन्छ, आज प्रधानमन्त्री कार्यालयबाट पिएले मुलुक चलाउँदैछ, यो जुनियर मान्छेले लगेर मुख्य सचिव बनाइँदैछ, भन्दाखेरि के छ भने त्यो भनेको चाहिँ के हो, सारा कर्मचारी तन्त्रको मोरल चाहिँ डाउन भएन? नैतिक रूपमा उनीहरूलाई चाहिँ उनीहरूको उत्प्रेरणालाई समाप्त गरिएन। यो यो चाहिँ एकपछि अर्को चाहिँ सरकार चाहिँ हरेक मोर्चामा सफल हुँदैछ र मुलुकै असफल होला कि भन्ने एउटा
0: सफलको तागो दिशातर्फ डोर्याउनु पर्छ। सरकारले खबरदारी गर्नु
10: पर्छ,
0: सफल बन्ने कुरा, सरकार सफल बन्ने कुरा अर्को पाटो होला, तर देश सफल बन्नुपर्छ।
10: देश एक्ज्याक्टली हामी सफल होस्, एक्ज्याक्टली सफल होस्, तर बिकज अफ द यो ब्याड गभर्नेन्सले गर्दाखेरि गभर्मेन्ट इज नट ओन्ली द गभर्मेन्ट द स्टेट इज गोइङ टु फेल। थ्याङ्क यू सो मच।
0: यहाँको महत्वपूर्ण समयका लागि र बिहानी सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
11: कृषि विकास ब्याङ्क लिमिटेड
12: सरा किन बोलाएको मलाई? हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
13: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
14: हाम्रा विशेषताहरू:
15: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
14: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
15: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भकेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
14: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
15: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
14: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
15: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
16: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
17: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
16: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
17: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
11: रेडियो आदि खुला 105.4।
0: यति राम्रो बेसमा सामाजिक अभियन्ता, मेडिकल व्यवसायी दुर्गा परसाई हामीसँग जोडिनु भएको छ। परसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: नमस्ते, सबै श्रोताहरूलाई पनि नमस्कार।
0: अब देशले अहिले कस्तो गति लिइरहेको छ? हिजो मात्रै रवि लामिछाने र प्रधानमन्त्री बीच भेटवार्ता भएछ, 6 मन्त्रीहरूलाई होल्डिङ सेन्टर पठाएर चाहिँ अब सुकुम्बासीहरूलाई थामथुम पारिएछ, तपाईँहरूले लाल पूर्जा पाउनुहुन्छ, अब धेरै नरुनुहोस्, निराश नहुनुहोस् भनेर, र रविजीले म आँसु पनि देख्न चाहन्न कुनै पनि मानिसको, तपाईँहरू एक्सन लिनुहोस् भनेर चाहिँ निर्देशन दिनुभएछ बुढा नीलकण्ठमा बोलाएर। अब समस्या समाधान होला कि? कुन गतिमा, कुन बाटोमा गइरहेछ सरकार सत्ता यतिखेर?
10: अब तपाईँले एउटा कुरा के बुझ्नुहोस् भने, र नेपाली जनताले पनि बुझ्नुपर्ने कुरा, त्यो सरकार नेपालीहरूका लागि आएको हो कि नेपालको लागि आएको हो कि, कुन उद्देश्यको लागि आएको हो यो सरकार? सबैभन्दा पहिला नेपाली नागरिकको उद्देश्यको लागि हो भने त्यो कुरा राम्रो हो,
18: होइन अब सिंहदरबारमा आगो लगाएर सर्वोच्च अदालतमा आगो लगाएर आएर यिनीहरूले बोलेका कुरा कृष्णमणि रवि लामी छानेजीहरूले बोलेका कुरा कुन कुरा आज सत्य भएका छन् तपाईँले एउटा कुरा बुझ्नुहोस् त सुकुम्बासीका बस्तीमा डोजर चल्न जाँदैनन् सु भ्रष्टहरूका घरमा डोजर चल्छन् भनेर भने होइन म छाती थाप्न आउँछु भनेको कहाँ गए ती कुरा
0: हिजो बुढाबेलगढमा बालनलाई बोलाएर बालनका अगाडि छाती थाप्नु भयो नि त रविजीले
18: बालनजीका अगाडि छाती थाप्नु त्यो भनेको एउटा गलत कुरा हो तपाईँले के बुझ्नुहोस् भने अर्को कुरो उहाँले हाम्रो सरकार बनेको 100 दिनमा म विदेशका गल्ली गल्लीमा गएर चाहिँ पोस्टर टाक्छु कमसेकम 100 जनालाई ल्याउन सुरुवात गर्छु भनेर भनेको होइन यति लामो मुख च्यातेर टिकट ऊ गर्छु भनेर भनेको होइन टिकट फ्री टिकट भनेर भने होइन यति मुख बिगारेर आज कहाँ गए त्यो दिन दाँत त त्यतिखेर रविजीले 32 देखाउनु भएको थियो फ्री टिकट भन्दा अनि तपाईँको हरेक कुरा उहाँले सहकारीका कुरा भए आज आएर कुन जनतालाई उहाँले अब पूर्जा बाँड्नुहुन्छ तपाईँको जुन स्वास्थ्यमा भ्याट शिक्षामा भ्याट पानीमा भ्याट बिजुलीमा भ्याट बाटोमा हिँड्दाखेरि भ्याट अनि बाटोमा हिँड्दा लगाएको भ्याटले गर्दाखेरि आज गणेश नेपाली जस्ताहरूले चाहिँ आत्मदाह गर्नु पर्यो गरिखाने वातावरण छैन व्यापार 80% व्यापार छैन मुलुकमा मजाक गर्दैछन् साथीहरू 80% व्यापार छैन यिनले 1 किलो पिठो किनेको भए पो यिनलाई अनुभव हुन्थ्यो त 1 किलो चामल किनेको भए अनुभव हुन्थ्यो 1 किलो पिठो र 1 किलो चामल नकिनेको मान्छे देशमा त्यो ठाउँमा पुगेपछि नि तपाईँलाई म एउटा कुरो के भन्छु भने धोतीको जुम्रो टाउकामा पुगेपछि सलमल आउँछ भन्थे त्यही भएको हो यो मैले स्पष्ट नेपाली ठेट भाषामा भन्नुपर्दाखेरि त्यही हो कुरो यस्तो पनि हुन्छ देशको हालत 80% व्यापार छैन राजस्व कहाँबाट उठ्छ पालन सरकार आएपछि 3 खर्ब रुपियाँ थपियो 3 महिनामा यो तरिकाले ऋण थपिँदै जाने भने अब 1 वर्षमा यिनीहरूले 50 खर्ब रुपियाँ ऋण पुर्याउँछन् अनि केपी ओलीहरू प्रचण्डहरू फटाकी यिनीहरू फटा देखिने भए अब जनताले त केपी ओली प्रचण्ड शेरबहादुर देउपाहरू फटा भए यिनीहरूले भ्रष्टाचार गरे यिनीहरूले जनताको काम गरेन् भनेर पो यिनलाई भोट दिएको छ विदेशबाट धेर ऋण लिए भनेर
0: होइन ऋण ननिकालेर सत्ता चलाउन देश चलाउन गाह्रो छ नि त फेरि ऋण सही ठाउँमा सदुपयोग हुनु पर्यो पर्साईजी ऋण काट्ने कुरा त नराम्रो भएन नि त होइन
18: होइन ऋण काट्ने कुरा नराम्रो भएन ऋण का देशलाई यो तरिकाले ऋण ऋण भनेको के हो तपाईँलाई थाहा छ अर्काको बर्मस हो भोलि ऋण तिर्न नसक्दा के हुन्छ देश के हुन्छ भन्नुहोस् न यिनीहरू शासन र सत्ता हातमा लिएर शासन गर्न आएको रहेछन् र आफ्ना मुद्दा फिर्ता लिने
0: तर हिजो रविजीले त निर्देशन दिनुभयो नि त म कसै पनि रोएको हेर्न सक्दिनँ तुरन्त समाधान गर्नु सुकुम्बासीको समस्या भनेर बालेनजीलाई बुढानील गण्ड बोलाएर चाहिँ 4 घण्टा भेटेर पठाउनु भयो नि त होइन यो सकारात्मक बात होइन यो सकारात्मक भयो होइन
18: धरी पूर्जा दिएर मात्रै हुँदैन नि घर दिनु परेन घर मात्रै दिएर हुँदैन रोजगारी दिनु परेन बजारमा मान्छेले रोजगारी पाउँथ्यो भाँडा माथि अर्का घरमा गएर पानी बोक्थे अर्का घरमा गएर भाँडा माथि भारी बोक्थे सिमेन्ट घोल्थे इँटा बोक्थे त्यो त गाउँमा पाइँदैन यो त वर्ष सदियौँदेखि बस्थ्यो आएको मिलेर आएको बजार आज न्यू रोडका गल्लीमा तपाईँको चाहिँ नि गएर बुझ्नुहोस् व्यापार छैन हिजो त्यही न्यू रोडका गल्लीमा हिजो तपाईँको चाहिँ नि त्यही महाबौद्धका व्यापारीहरू बालेन पालेन घन्टी घन्टी भन्ने अहिले लुकेर बसेका छन् व्यापार नभएर
0: व्यापार छैन होइन
18: व्यापार त 80% छैन ब्याङ्कको लगानी हुँदैन कसले ऋण लिन्छ ब्याङ्कमा घर जग्गाकी ऋण डुबाउनलाई सेयर मार्केटको अवस्था आउने गर्दादेखि जग्गाको कारोबार जिरो हुन्छ सबैभन्दा बढी राजस्व भनेको जग्गाबाट उठ्थ्यो भन्सारबाट उठ्थ्यो भन्सार जिरो मान्छेहरूले अब चाहिँ तपाईँको चाहिँ केही सामान मगाउन छोडे व्यापारीहरूले यहाँ व्यापारै हुँदैन मान्छे छैन अनि तपाईँले एउटा कुरो तपाईँले व्यापार गर्नुहुन्छ भनेदेखि व्यापार युवा जति सबै विदेश
0: किन्ने मान्छे
18: पठाएर
0: ग्राहक चाहियो
18: अनि बाटो जम्मै खाली भइसक्यो
0: ट्राफिक जरिवाना पनि त 5 सयदेखि 1 लाख सम्म तोक्ने तयारी हुँदैछ नि त हैन नियमावली आउँदैछ
18: होइन त्यो त अब ल्याउनु पर्यो नि अझै नेपालीलाई पुगेको छैन कहाँ छ 1 लाखले पुग्छ 5 लाख तिराउनु पर्छ
0: ए ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 5
18: लाख तिराउनु पर्छ अझै नेपालीलाई पुगेको छैन
0: नेपालीले सक्छ बिचारा एउटा सुकुम्बासीले खडखडे मोटरसाइकल त चढ्छ अब उसले चाहिँ मोटरसाइकल चाहिँ मा हुइलक लाग्यो भने कसरी तिर्छ 5 लाख रुपैयाँ
18: तपाईँले अलिक दिनमा यहाँ यी नेपालीलाई बाटामा हिँड्दा पनि पैसा लिन्छन् बाटामा हिँड्दा फुटपाथमा हिँड्दा हेर्दै जानुहोस् यिनीहरू नेपालीको लागि आएको थियो भने यो काम हुँदैन थियो यिनीहरू आएको दलाई लामा जन्माउन यिनीहरू आएको विदेशी सेना नेपालमा ल्याउन यिनीहरू आएको यहाँ चाइना र इन्डियासँग न्यू खोज्दा आएका हुन् चाइना र भारतसँग यति बुद्ध हुन्छ नेपाली जनताले दशैंमा हेर्नुहोस् न कति हाहाकार हुन्छ यहाँ दशैंमा अब दुई महिना पर्खिनुहोस् न के हुन्छ यिनीहरू हेर्दै गइन्छ तीन महिना त हेरियो त सय दिन हेरियो होइन अझै 60 दिन हेरौँ न
0: जनताले त दुई तिहाई दिए नि त होइन चुपचाप घन्टे छाप गरे होइन जनताले भने क्या देश बन्छ भनेर मुलुक बन्छ भनेर साथ दिनु पर्यो नि त सरकारलाई
18: त्यतिखेरको गृहमन्त्री ओम प्रकाश अरियाल र सुशीला कार्कीलाई थाहा छ प्रधानमन्त्रीलाई दुई तिहाई दिएको हो कि तीन तिहाई दिएको हो कि चार करोड मतपत्र छाप्यो निर्वाचन आयुक्तलाई थाहा होला होइन अब अहिले त जसलाई पनि भोटा सोध्यो भने अस्ति त घन्टीलाई हालेको होइन होइन हामीले त हालेको होइन त हालो कसले भनेर भन्दाखेरि भोट चाहिँ कसले हाल्यो त अनि उनीहरू चाहिँ के भन्छन् चार करोड छापेको थियो अरे नि त भन्छन् मत पेटिका मतपत्र
0: जम्मा डेढ करोड पनि लमसम पुगेन चार करोड त किन छाप्नु परेको थियो र मतपत्र
18: अब छापेको त्यतिखेर चार करोड छापेको होइन अब तपाईँले एउटा कुरा के बुझ्नुहोस् भने यिनीहरू जसरी आए त्यसरी जान्छन् यिनीहरूलाई विदा गरेन भने यिनीहरूलाई विदा गर्नु भनेको काङ्ग्रेस एमाले माओवादी रासपा यिनीहरूलाई विदा नगर्दा गर्नु भनेको
0: यिनीहरूलाई विदा गरेर ल्याउनेको लागि भने फेरि कंग्रेसलाई ल्याउने फेरि प्रचण्डलाई ल्याउने फेरि ओलीलाई ल्याउने देउवालाई ल्याउने यसो भयो दुर्गा प्रसाईजी
18: होइन होइन यो व्यवस्था फ्याँक्नु पर्यो यो व्यवस्था ठिक छैन यो नेपाली जनताहरूको लागि यो व्यवस्था ठिक छैन
0: कस्तो व्यवस्था चाहन्छ अब
18: हामीलाई पुरानो नेपाल चाहियो 2047 संविधान चाहियो
0: नेपाल त नयाँ बनाउनु पर्यो नि त नेपाल त अग्रगमनतर्फ जानु पर्यो नि त होइन देश विकास र समृद्धितर्फ अगाडि बढ्नु पर्यो देश
18: अग्रगमनतिर त गएको कै छ त मान्छेले तपाईँले एउटा कुरो के बुझ्नुहोस् थाहा छ मान्छेले शरीरमा आगो लाउनु मान्छे झुनिएर मर्नु मान्छेले 20-13 आत्महत्या गर्नु
0: एकदम गलत छ यो निरङ्कुश भयो क्या यो चाहिँ सत्ता होइन यो चाहिँ यो राम्रो हुँदैन नागरिकहरूलाई त खुसी पार्नु पर्यो नि त राज्यले
18: हो आशमा निराश भएपछि त्यसले गरेन यसले गर्छ भनेर भोट हाले मरिन्जेल सुगुम्बासीहरूले आज तिनीहरूलाई नै लगेर पानीमा चाहिँ डुबाए
0: धेरै भोट त सुकुहरूको हो नि त होइन घन्टीलाई
18: सुगुम्बासीहरूको हेर्नुहोस् त आज सबैभन्दा बढी पीड़ित ती भए अब धनीपुर्का दिएर के गर्नु यिनलाई अब अर्कोपल्ट पत्याउँदैन
0: झापाका सुगुम्बासी अस्ति भन्दै थिए खै बालिन साह त आजकल अनुहारै देख्न छोड्यौँ हामीले भनेर भन्दै थिए होइन
18: बालिन साहले एउटा कुरो के बुझ्नु भने यो त कस्तो खालको उनीहरू सडकको भरमा कानून बनाउँछन् राति बसेर त्यही भएर मैले भने नि 1 किलो पिठो नकिनेको मान्छे 1 किलो चामल नकिनेको मान्छे राति सनकमा 11 बजी कानून बनाउने अनि 11 बजी स्टाटस लेख्ने अनि बालेनले सही तरिकाले सत्ता चलाउने भए रवि लामिछानेको मुद्दा फिर्ता लिन्थे मुद्दा फिर्ता लिन्थे अहिले सोनी वर्गले के भन्दैछन् यो देशलाई ग्रे लिस्टबाट निकाल्ने ब्ल्याक लिस्टमा नलाने भने नि अमेरिकन सेना ल्याउनुपर्छ भनेर भन्दैछन् अहिलेदेखि कन्भिन्स गर्दैछन् यो देशलाई
0: सोनी वर्गले अमेरिकी सेना नेपालमा सम्भव छ जनताले मान्छन्
18: अमेरिकन सेना अमेरिकन सेना नेपालमा आएन भने हाम्रो देश ब्ल्याक लिस्टमा जान्छ ब्ल्याक लिस्टमा गयो भने के हुन्छ
0: होइन सोनी वर्गले अमेरिकी बनाइदिए भइगयो नि उहाँले यदि त्यस्तो भन्नुभएको हो भने स्वास्थ्य बिमा 3500 तिरेर 1 लाख धान्न सकिँदैन भन्नुभयो होइन अब 3500 रुपियाँ त एउटाले दिने होइन होला सबै नेपालीहरूले दिने होला नि होइन यो चाहिँ स्वास्थ्य बिमामाथि किन यस्तो खेलबाड भइरहेछ आज
18: 1 करोड मान्छेले स्वास्थ्य बिमा यस हेर्नुहोस् 1 करोड मान्छेले स्वास्थ्य बिमा गरेका थिए 35 अर्ब रुपियाँ उठेको थियो सालको 24-25 अर्ब रुपियाँ पैसा स्वास्थ्य बिमामा जान्थ्यो 10 अर्ब रुपियाँ सरकारलाई फाइदै थियो
0: लथालिङ्ग पार्यो अहिले यो सरकारले स्वास्थ्य बिमालाई जनता
18: झापामा हेर्छन् झापामा स्वास्थ्य बिमा मेची अञ्चलमा हाम्रो हस्पिटल बिएनसीलाई हेरेर 17 लाख मान्छेले गरेकोमा अहिले 13 लाख मान्छेले बिमा गरेन बिमा बन्द प्राइभेटमा बन्द गरेपछि स्वास्थ्य बिमा त सिद्धियो त अनि यिनीहरूले फ्रीमा स्वास्थ्य फ्रीमा मुख्याति इत्यादि बोलेको होइन शिक्षा भनेको होइन अब कन्सल्टेन्सीहरू उयो कन्सल्टेन्सी छन् नि कन्सल्टेन्सीको हालत त्यस्तै छ मेन पावरको हालत त्यस्तै छ अनि तपाईँको चाहिँ नि अर्को यो बाटो बनाउने निर्माण व्यवसायको हालत त्यस्तै छ पेप्सन एन पेप्सन सबै विद्यार्थीबाट पैसा उठाउँदैनौ भनेर भन्दैछन् यिनीहरू चाहिँ नि हामी भ्याट उठाउँदैनौ भनेर भन्दैछन् हस्पिटलहरू त्यही भनिरहेछन् अनि अब यो के हुन्छ यो द्वन्द्वमा गइरहेन मुलुक अनि मलाई उहाँ बाटोमा आउँदाखेरि बाटोबाट पक्रेर पुलिसले घरमा पुर्याउँछ सहरतिर पस्न दिँदैन यही हो तपाईँहरूले खोजेको सरकार बमजी
0: होइन सरकार सुध्रिनुपर्छ पटक पटक परीक्षण हुनु हुँदैन देशलाई पोलिटिकल ल्याब चाहिँ हुनु हुँदैन देश बन्नुपर्छ देश सरकारलाई पनि सपोर्ट गर्नुपर्छ सरकारले आफ्ना बानीहरू पनि सुधार्नुपर्छ नागरिकहरू यो तल्लो वर्गसम्मको सरकार भएको महसुस गराउनुपर्छ होइन यसमा हाम्रो खबरदारी छ तर अहिलेको अवस्थामा चाहिँ यो देशमा जुन किसिमको रिक्तता देखिएको छ जुन किसिमको उकुस मुकुस देखिएको छ यसको डेस्टिनेसन के हो सरकारको भन्ने कुरामा पनि हामी खबरदारी गर्दैछौँ क्या तर
18: सरकारको डेस्टिनेसन भनेको नेपाली जनतासँग मतलब छैन यहाँ दलैलामा जन्माउने हो 15 दलैलामा
0: नेपाली जनताले स्वीकार्नै सक्दैन नि यो विषय त दुर्गाजी
18: तपाईँले नस्वीकारेर हुन्छ जन्माएपछि के गर्नुहुन्छ माइती धर्म गरेर एकछिन उफ्रिन्छन् 10,000 पुलिस लगेर मान्छे कुटेर खेदेपछि अर्को डेस्टिनेसन के हो भन्दाखेरि एमसिसी एसपिबी पास गराएर अमेरिकन सेना ल्याउने डेस्टिनेसन दुईटा हुन् अनि फ्री तिब्बत भनेको तिब्बत फुटाउने उता भारतलाई टुक्रा टुक्रा पार्ने
0: अनि फेरि अन्तर्वार्ता सुन्दै गर्दाखेरि दुर्गा प्रसाईजी फेरि पक्राउ गर्ने तयारी गर्ला नि त होइन प्रमाणित कुराहरू मात्रै गरौँ हामी होइन
18: होइन पक्रे लोकतन्त्र हो आफूलाई लागेको कुरा बोल्न पाइन्छ आफूलाई लागेको कुरा बोल्न पाइन्छ मैले बोलेको कुरा पुगेको छैन भनेदेखि दलाई लामाको जन्मदिन मनाइयो होइन नेपालमा
0: मनाइयो त्यो कुरा
18: त्योभन्दा अगाडि मनाएको थिएन नि हो कि भन्नुहोस् त स्वीकृति दियो होइन स्वीकृति दियो कि होइन भन्नुहोस् न
0: देश विरोधी कामहरू सही हुन सक्दैन क्या नेपालको लागि राष्ट्रहित विपरीत कामहरू सही हुन सक्दैन
18: तपाईँलाई एउटा कुरो के छ भने नि खुइयो अमेरिकन सेना आएर 5,000 छिरे भने नि यहाँ ल्यान्ड गरे एयरपोर्टमा भने तपाईँले के गर्नुहुन्छ नेपाली जनताले के गर्छ नेपाली जनता त क्यामेरा लिएर यो मोबाइल लिएर फोटो खिच्न पो जान्छन् अस्ति घर भत्काउन जाँदाखेरि फोटो खिच्न जान्थे नि घर भत्काउन जाँदा अर्का घर भत्काउन जाँदा फोटो खिच्ने मान्छे छ नि आउनुपर्छ त अमेरिकन सेना आउनुपर्छ यहाँ धलेरामा जन्मिनुपर्छ यहाँ गाई काटेर खाना पाउनुपर्छ पृथ्वीनारायण शाहको मूर्ति भत्काउनुपर्छ नेपाली जनता च्यात्नुपर्छ आगो लाउनुपर्छ भन्ने मान्छे छ नि
0: जनताको मतको कदर त गर्नु पर्यो नि त होइन जनमतको
18: जनताको मतको कदर कहाँ भयो त भन्नु न मलाई एउटा कुरो भन्नु न
0: हजुर जनताको मतको कदर भनेको के हो भने लोकतन्त्रमा चाहिँ निर्वाचन हो होइन निर्वाचनलाई त स्वीकार्नु पर्यो
18: संसारमा लोकतन्त्र दुबईमा पनि छ साउदी अरबमा पनि छ कतारमा पनि छ त्यहाँ खोइ चुनाव हुँदैन त त्यहाँका जनता सुखी छन्
0: होइन त्यहाँ त राजा छ नि त देशमा राष्ट्र संस्था छ
18: यहाँ पनि राजा ल्याउनु त के बिग्रियो
0: राजा आउनै चाहनु भएको छैन कसरी ल्याउनुहुन्छ बोकेर फेरि
18: समय आउला नि त
0: राजालाई यो खेल मनै परेको छैन उहाँ आफ्नै धन्दामा हुनुहुन्छ
18: अनि धन्दामा हुनुहुन्छ केमा हुनुहुन्छ उहाँको कुरा हो कि तर नि
0: भाद्र 23-24 राजालाई त कुनै पनि क्षति भएन नि त होइन राजामाथि त कसैले पनि आक्रमण गरेन नि त उहाँ त आफ्नै होइन दुनियाँमा हुनुहुन्छ राजालाई राजगति चाहिएको छैन सिंहासन चाहिएको छैन
18: अनि राजगतिमा हुँदाखेरि यी यस्तै घरतिरका यो राजाका भन्दा पनि तपाईँले एउटा कुरो राजाको कुरामा अहिले संसारमा राजा भएका देशहरू आनन्दले रहनेछ।
0: तपाईँसँग त भेटघाट हुन्छ, तपाईँले वार्ता गर्नु भएको छ, तपाईँले भेट्नु भएको छ, अनि राजाले चाहिँ फर्किन चाहनु भएको छ र अहिले त तपाईँ साँच्चै भन्नुहोस् त, बिहान बिहान हृदय खोलेर भन्नुहोस् त, राजा आउनु चाहनु भएको छ?
18: होइन, अब राजा होइन, राजा
0: लाखौँ जनताले सुनिरहनु भएको छ देशभरिका 400 रेडियोबाट।
18: यहाँ सुन्नु न, राज संस्था र यहाँ सुन्छ, नेपालको भूगोल, भूगोलको गर्भभित्र रहेको वैदिक सना किराँत बौद्ध सहितको वैदिक सनातनी हिन्दू अधिराज्य र राज संस्था यो देशको लागि अपरिहार्य हो। बीपी कोइरालाले त्यतिकै भने होइन, बीपी कोइरालालाई चलाउने मान्छे पनि आज बालनहरूलाई नै चलाउने मान्छे बीपी कोइरालालाई चलाउने थिए, तर अन्तिममा गएर बीपी कोइरालाले यो कुरो बुझेपछि राजाको गर्दनमाथि मेरो गर्दन, राज संस्था चाहिने रहेछ भनेर चाहिँ भने हो। त्यसले गर्दाखेरि एक दिन बीपी कोइरालाको विचार र दुर्गा प्रसाईको विचार एउटै हो, त्यही बाटोमा हामी हिँडेका छौं। एक दिन सबैजनाले हामीलाई साथ दिनुपर्छ। भदौ असोजमा हेर्नुहोस् कति हाहाकार हुँदैछ, हाहाकार हुँदैछ, हाहाकार।
0: होइन, होर्मुजमा फेरि नाकाबन्दी गरिसकिएको छ, होइन, इरान अमेरिकाको युद्ध चर्किया छ, गोली हानान जारी छ, होइन,
18: तपाईँलाई मतलबै नराख्नु न, तपाईँ लड्न जाने हो र तपाईँको सेना यार छोडिदिनुहोस् न,
0: तपाईँ
18: तपाईँलाई हर्मुजसँगले कुनै असर गर्दैन। तपाईँलाई भारतले नि तेलमा रेट बढाएको छ, 58 रुपियाँ लिटरमा तेल दिएको छ अहिले पनि, 58 रुपियाँ लिटरमा तेल दिएको छ भारतले।
0: अस्ति भर्खर आयल निगमले 41 करोड त मुनाफै भाड्यो नि त, होइन, कर्मचारीहरूले भकाभक घर रमाउनुसम्म
18: हो। अनि हर्मुज किन देखाउनु? भुटानलाई यहाँ सुन्नुहोस्, इन्डियाले भुटानलाई, मालदिप्सलाई, बंगलादेशलाई र नेपाललाई तेल दिन्छ, सबै तेल रसियाबाट आएको तेल दिन्छ। सुन्नुहोस्,
0: उहाँले मध्यपूर्वको तनाव र हर्मुजको तनाव देखाएर चाहिँ त्यो काम छैन, होइन, त्यो बिकाउने कुरा मात्र
18: काम छैन,
0: सरकार मध्यपूर्वको तनाव छ, होइन, ग्यास आधा बिक्री भइरहेछ, अहिलेसम्म व्यापारीहरूलाई, व्यवसायहरूलाई फुल ग्यास बिक्री हुँदो रहेछ, उपभोक्ताहरूलाई आधा मात्र।

0: हामीलाई लाग्यो भने इन्डिया लाग्छ चाइना लाग्छ इन्डियाले तेलको रेट बढायो भनेदेखि हाम्रो उपाय छैन तर इन्डियाले त बढाएको छैन तेलको भाउ चाइनाले त बढाएको छैन त्यसले गर्दाखेरि तपाईँको यो जम्मै नाटक हो यिनीहरूको अब यति कुरा के बुझ्नुहोस् भने राज संस्था फर्केन भने हिन्दू अधिराज्य आएन भने
1: बालेन शाहले पनि राज संस्था फर्काउन खोजिरहेका छन् भन्ने पनि चर्चा छ नि त होइन
0: खोइ त्यो चाहिँ मलाई थाहा छैन होइन फर्काउँदा राम्रो हो
1: होइन त्यहाँ त धेरैले बहस गरेर सुनिन्छ नि त त्यो बाटोमा पनि हुन्छ भन्ने छ होइन
0: राज संस्था फर्काउने मान्छेले गणतन्त्र विरूद्ध बोल्यो भने 25 वर्ष जेल हाल्छु भनेर कानून बनाउँछ
1: त्यो भनेको मनको लड्डु घिउसँगै खाइरह हो त्यसो भए रापरबाको कतिपय नेताहरू
0: उनीहरूको त्यो के भन्नु हौ अब यो मान्छेलाई मान्छेलाई भनेर लाग्दैन होइन बमजी
1: होइन तपाईँले त तपाईँले पटक पटक आवाज उठाउनु भएको छ तर कतिपय कुराहरू तपाईँले भनेका कुराहरू प्रमाणित हुँदै गएका छन् कि प्रसाईजी
0: कतिपय होइन 99% प्रमाणित भएका छन् अब दुईटा काम हुँदैछ पर्खिनुहोस्
1: के हुँदैछ के हुँदैछ अब दुईटा काम
0: दसैँसम्म पर्खिनुहोस् दसैँसम्म अहिले अहिले छोडिदिउँ अर्कोपल्ट भन्नुहोला दसैँसम्म पर्खिनुहोस्
1: जनतालाई भनिदिनुहोस् न आज के हुँदैछ फेरि जनता सतर्क भयो भने त्यो नहुन पनि सक्छ नि त हित विपरीत हुन थाले छ भने त भन्नु पर्यो नि त आजै सकेपछि भनेर त के काम भयो त अनि प्रसाईजी
0: अब हेर्दै जानुहोस् न तपाईँ देश कसले चलाएको छ कहाँबाट चलेको छ होइन अब त्यसले गर्दा
1: जनता बुझिरहेका छन् केही हदसम्म जनताहरूमा एक किसिमको जुन आशा थियो
0: ढुक्क हुनुहोस् बालनजीले लेख्नुहुन्छ नि ढुक्क हुनुहोस् भनेर
1: ढुक्क
0: हुनुहोस् ढुक्क हुनुहोस् समय आउँछ यो सबैजनाको अन्तिम खेल हो अन्तिम खेलको अन्त्य हुँदैछ
1: भनेपछि पुराना राजनीतिक दलहरू पनि फेरि फर्किने सम्भावना छैन होइन मुलुकमा
0: अब पुराना राजनीतिक यी नयाँ राजनीतिक जम्मै गएर व्यवस्था नै जान्छ व्यवस्था गएन भने यो देश रहँदैन हिन्दू राष्ट्र त भयो भयो 5000% हिन्दू अधिराज्य यति मैले बोले
1: अब जाँदा जाँदै सरकारका 100 दिन मधुमास कस्तो रह्यो मधुमास चाहिँ यस्तै हो तपाईँले भने जस्तै
0: तपाईँहरूलाई कस्तो लाग्छ भन्नुहोस् त पहिला
1: जनतामा निराशा छ जनतामा उकुस मुकुस छ समस्या समाधान हुन सकेका छैन होइन झन् यसको ग्राफ चाहिँ बढ़िरहेको छ सरकारले यसमा चाहिँ संयमता अपनाउनुपर्छ सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ भन्ने हाम्रो खबरदारी निरन्तर छ तर एउटा अभियन्ताको हिसाबले तपाईँ त एउटा व्यवसाय
0: सरकारको 100 दिनको त यस्तो आउँछ नि रिजल्ट साउन 1 गतेदेखि आउँछ अब
1: के हुँदैछ फेरि
0: 100 दिनमा उसले नियम लागू गर्यो नि त स्वास्थ्य बिमा हटायो स्वास्थ्यमा कर लगायो शिक्षामा कर लगायो पानीमा कर लगायो बिजुलीमा कर लगायो बाटामा कर लगायो फुटपाथमा कर लगायो होइन अब घर जग्गा जमिनमा तपाईँको स्क्वायर फिटले लाउने होइन अब जग्गामा तपाईँको चाहिँ 10% किनबेचमा लगायो यता तपाईँको चाहिँ नि सेयर मार्केटमा लगाएको छ नि त्यो त साउन 1 गतेदेखि हो नि त पर्खिन्न
1: होइन मैले राष्ट्रसभा एकजना सांसदले भनेको सुन्दैछु मलिकोको माछा खान मनपर्छ अनि सिधै हवाई जहाजबाट चाहिँ पोखरा ल्यान्डिङ गरेर कसरी मलिकोको माछा खान पाइन्छ गाडीमा जानु पर्यो नि मलिकोको माछा खानलाई त भन्ने सुन्दै थिएँ क्या यो करको विषयलाई लिएर निजी उसमा पढाउन पनि खोज्ने फेरि चाहिँ अनि कचर कचर गर्ने भन्ने खालका अभिव्यक्तिहरू सुनिरहेको थिए कि
0: अनि एकछिन के के होइन उनीहरू त धनी हुन् नि त नि धनीहरूको पार्टी हो नि त यो
2: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 7 बजेको छ
3: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
4: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जो जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 6 औं साधारण सभा सम्पन्न। वालिङ नगरपालिकाको 20 औं नगर सभाको 3 बैठक सम्पन्न। आगामी वर्षको बजेट र 4 विधेयक पारित। र स्याङ्जा सहयोग समाज कतारद्वारा बिरामीलाई उपचारका लागि आर्थिक सहयोग। वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो 6 औं साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा शुद्ध खानेपानीको पहुँच अझै विस्तार गर्न वितरण प्रणाली सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिएको छ। विक्रम सम्बत 2059 सालमा स्थापना भएको संस्था 25 औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित साधारण सभामा वक्ताहरूले सुरक्षित खानेपानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्न राज्य स्थानीय तह र उपभोक्ता बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गरेका छन्। साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका अर्थ समितिका सभापति तथा प्रदेश सभा सदस्य भोज राजारियाले पानी मानव जीवनसँग प्रत्यक्ष रूपमा जोड़िएको अत्यन्त महत्वपूर्ण विषय भएको बताउनुभयो। संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका रियालले स्वस्थ जीवनका लागि शुद्ध खानेपानी अपरिहार्य रहेको उल्लेख गर्दै वालिङवासीलाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले संस्था स्थापना गरिएको स्मरण गर्नुभयो। अरियालले संस्था स्थापना भएको 25 वर्षको अवधिमा वालिङ नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन संस्थाले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गर्नुभयो। वहाँले बढ़दो जनसंख्या र बस्ती विस्तारलाई ध्यानमा राख्दै वितरण लाइन विस्तार गरी अझ धेरै नागरिकलाई सुरक्षित खानेपानीको पहुँचमा पुर्याउन संस्थालाई आग्रह गर्नुभयो। कार्यक्रममा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले पानी नै जीवन भएकाले यसको संरक्षण र व्यवस्थापनमा सबैको समान जिम्मेवारी रहेको बताउनुभयो। वहाँले खानेपानीको महत्वबारे अझै पर्याप्त चेतना विकास हुन नसकेको उल्लेख गर्दै दूषित पानीका कारण विभिन्न रोग व्याधि फैलिने भएकाले सुरक्षित खानेपानीमा लगानी बढ़ाउन आवश्यक रहेको बताउनुभयो। वहाँले सरकारले शिक्षा स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा पूर्ण लगानी गर्दै आए पनि खानेपानी जस्तो संवेदनशील क्षेत्रमा अझै उपभोक्ताबाट 50% लागत साझेदारी गराउने व्यवस्था रहेको भन्दै यसमा नीतिगत सुधार आवश्यक रहेको धारणा राख्नुभयो। साधारण सभामा गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारी, गण्डकी प्रदेशका पूर्व प्रदेश सभा सदस्य तथा तत्कालीन विधायन समितिका सभापति मोहन रेग्मी, विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले आगामी दिनमा सेवाको गुणस्तर सुधार, वितरण प्रणाली विस्तार र दीर्घकालीन स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्नेमा सुझाव दिएका थिए। वालिङ नगरपालिका 8 कार्यालय तथा मुख्य वितरण केन्द्र रहेको संस्थाले हाल 3,059 उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081/82 संस्थाको कुल आमदानी रू 1,07,19,733 रहेको छ भने कुल खर्च रू 1,17,10,806 भएको छ। खर्च कटाउँदा संस्थाले रू 43,08,926 बचत गर्न सफल भएको कोषाध्यक्ष जितन कुँवरले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरी सचिव टेकलाल खनालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार संस्थामा हाल रू 2,83,37,000 प्रतिवेदनमा उल्लेख भए अनुसार बराबरको ऋण दायित्व रहेको जनाइएको छ। आगामी वर्ष वितरण सञ्जाल विस्तार, सेवा गुणस्तर सुधार तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै उपभोक्तालाई गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको संस्थाले जनाएको छ। स्याङ्जाको वालिङ नगरपालिकाको 20 नगरसभाको तेस्रो बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै सम्पन्न भएको छ। नगर प्रमुख कृष्ण खाँडको अध्यक्षतामा गत असार 7 गतेदेखि शुरू भएको नगरसभा असार 28 गते सम्पन्न भएको हो। नगरसभाले आगामी आर्थिक वर्ष 2083-84 लागि कुल 89,01,59,736 रूपियाँको वार्षिक नीति कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। यस नगरसभाले स्थानीय तहको विकास र नियमनका लागि महत्वपूर्ण मानिएका 4 विधेयकहरू पारित गरेको छ, जसमा विनियोजन विधेयक, आर्थिक विधेयक, कर तथा गैर कर राजस्व प्रशासन सम्बन्धी विधेयकका साथै विशेष चासोका रूपमा हेरिएको गाँजा खेती सम्बन्धी नियमन गर्ने विधेयक समेत रहेको छ। नगर प्रवक्ता पदमराज गुरूङका अनुसार सभाले लेखा समिति र न्यायिक समितिको प्रतिवेदनलाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ। आदिखोला संचार सहकारी संस्था तथा रेडियो आदिखोला 105.4 मेगाहर्जका कोषाध्यक्ष विमल अरियाललाई रेडियो परिवारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशनबाट महासचिव पदमा निर्वाचित हुनुभएका अरियाललाई रेडियोमा आइतबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान व्यक्त गरिएको हो। रेडियोका अध्यक्ष शान्त थापाले व्यापारीहरूको छात्र संस्था वालिङ उद्योग वाणिज्य संघको महासचिव पदमा निर्वाचित हुनुभएकोमा रियालाई बधाई व्यक्त गर्दै व्यापारीको हक हितमा प्रतिबद्ध भई काम गर्न आग्रह गर्नुभयो। स्याङ्जाकै मध्यभागमा रहेको वालिङमा व्यापारीहरूको स्थायित्व र उद्यमशीलतालाई प्रवर्धन गरी यहाँको व्यापार व्यवसाय विस्तार गरी फराकिलो बनाउनु पर्ने अध्यक्ष थापाले बताउनुभयो। कार्यक्रममा उपाध्यक्ष तारा बहादुर श्रेष्ठ, सचिव हिमलाल पराजुली, सदस्यत्रय अमृत प्रसाद खनाल, ध्रुव पंगेनी, गोपाल ब्रिटे एवं स्टेशन म्यानेजर तुलाकान्त बगाली लगायत कर्मचारीको सहभागिता रहेको थियो। स्याङ्जा सहयोग समाज कतारले बिरामीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ। वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका प्रवासी नेपालीहरूले भिरकोट नगरपालिकाका 3 परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्। स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्याङ्जा सहयोग समाज कतार भिरकोट नगर एकाईले जनाही 15,000 रूपियाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको हो। सहयोग प्राप्त गर्नेहरूमा भिरकोट 7 क्यान्सर पीड़ित विष्णु बहादुर खान्सा, भिरकोट 3 मृगौला पीड़ित खेमराज राणा र भिरकोट 6 पक्षीघातबाट पीड़ित लोकबहादुर रोका रहेका छन्। खाम्साकी आमा चन्द्रकुमारी खाम्सा, लोकबहादुर रोकाकी श्रीमती तेजकुमारी रोका र खेमराज राणालाई वडा नम्बर 7 वडा अध्यक्ष तारा प्रसाद अरियाल र स्याङ्जा सहयोग समाज कतार भिरकोट नगर इकाईका सल्लाहकार ऋषिराम अरियालले संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा भिरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नवादत्त अरियाल, प्रथम उपाध्यक्ष पर्वत खान समगर, लायन्स क्लब अफ भिरकोटका अध्यक्ष लेख बहादुर केसी, संस्थापक अध्यक्ष एम प्रसाद अधिकारी लगायतको सहभागिता थियो। कार्यक्रममा बोल्दै वडा नम्बर 7 वडा अध्यक्ष तारा अरियालले वैदेशिक रोजगारीका क्रममा कठिन परिश्रम गरेर कमाएको रकमबाट जन्मभूमिका बिरामी तथा विपन्न नागरिकको उपचारमा सहयोग गर्ने प्रवासी नेपालीहरूको भावना अनुकरणीय रहेको बताउनुभयो। उहाँले यस्तो सहयोगले आर्थिक अभाव झेलिरहेका परिवारलाई राहत मिल्नुका साथै समाजमा सहयोग र सद्भावको भावना अझ मजबूत बनाउने विश्वास व्यक्त गर्नुभयो। सहयोग ग्रहण गर्ने परिवारका सदस्यहरूले उपचारका लागि प्राप्त सहयोगले ठूलो राहत मिलेको भन्दै स्याङ्जा सहयोग समाज कतार भिरकोट नगर इकाई तथा सहयोग जुटाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। कतारमा रहेर आफ्नो गाउँघरका नागरिकको दुःखमा साथ दिने प्रवासी नेपालीहरूको यो मानवीय अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन्। रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आधी खोला।
0: रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। पुतरी बजार नगरपालिकाले उपमेयरसँग सुत्केरियामा पोसिलो खाना कार्यक्रम नगरपालिकाका 14 वडामा पुगेर सम्पन्न गरेको छ। चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत पुतरी बजार नगरपालिकाका 235 सुत्केरियामालाई सो सेवा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। नगरपालिका भित्रका सबै वडामा पुगेर नगर उपप्रमुख देवी अरियालले सुत्केरियामालाई पोसिलो झोला प्रदान गर्नुभएको छ। पोसिलो झोलामा 1 किलोको हर्लिक सुत्केरी मसला, मच्छाका लागि तेल, स्याम्पू सहित 1 क्यारेट अण्डा पनि राखिएको थियो। आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले पोसिलो खाना सहितको झोला उपलब्ध गराएको उपप्रमुख अरियालले बताउनुभयो। गर्भवती महिलाले समय पुगेपछि संस्थागत रूपमा सुत्केरी गराउने र उनीहरूलाई पौष्टिक तत्वयुक्त खानेकुरा खुवाउनुपर्छ अर्थात खानुपर्छ भन्ने जानकारी गराउन पनि यस्ता कार्यक्रम बनाइएको उपप्रमुख अरियालको भनाइ छ। घर घरमा सुत्केरी गराउने प्रचलन हटाउन र सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक खानेकुरा र सरसफाईका सामग्री राखी कोसेली उपहार दिइएको हो। पुतली बजार नगरपालिकामा स्थायी बसोबास भएकालाई लक्षित गर्दै 8 पटक गर्भ जाँच र 4 पटक सुत्केरी जाँच गराउनुपर्ने, संस्थागत सुत्केरी गराउनुपर्ने र 225 वटा आइरन चक्की जुकाको औषधि खानुपर्ने सुझाव दिँदै ओडावडा तथा घर घरमा पुगेर पोसिलो झोला वितरण गरिएको हो। पोखरा महानगरपालिकाद्वारा निर्माण गरिएको पोखरा घरको शुभ वास्तु पूजा सम्पन्न भएको छ। पोखराको पृथ्वी चोकमा निर्माण गरिएको अत्याधुनिक सुविधा सम्पन्न यस भवनमा पोखरा सूचना केन्द्र, पोखरा प्रज्ञा प्रतिष्ठान, सार्वजनिक पुस्तकालय, कला दीर्घ आर्ट ग्यालरी, घण्टाघर, सार्वजनिक शौचालय तथा स्नान गृह लगायतका सेवा सञ्चालन हुनेछन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार केही दिनभित्रै पोखरा घर पूर्ण रूपमा सञ्चालनमा आउने र यसले पोखराको पर्यटन, कला, साहित्य, संस्कृति तथा नागरिक सेवामा नयाँ आयाम थप्ने विश्वास लिएको छ। 2 वर्ष अघि निर्माण शुरू गरिएको पोखरा घरलाई छिट्टै सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको छ। 5 तलाको यस भवनको कुल लागत 5,01,46,551 रूपियाँ रहेको छ। पोखरा घर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य स्थल बन्ने विश्वास महानगरले लिएको छ। अब अन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङशाला शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 6 औं साधारण सभा सम्पन्न। वालिङ नगरपालिकाको 20 औं नगरसभाको 3रो बैठक सम्पन्न। आगामी वर्षको बजेट र सार्वधिक पारित। र स्याङ्ज सहयोग समाज कतारद्वारा बिरामीलाई उपचारका लागि आर्थिक सहयोग। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।
1: आधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आज त्यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट लाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट

आज मिति 2083 साल असार महिनाको 29 गते सोमबार तदनुसार सन् 2026 जुलाई 13 तारीक असार कृष्ण पक्षीको चतुर्दशी तिथि बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा आज मनपर्ने वस्तु वा उपहार प्राप्त हुन सक्छ। आफन्त तथा परिवारजनको साथ सहयोगले महत्वपूर्ण कार्य सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक तथा शेयर बजारसँग सम्बन्धित कार्यबाट सन्तोषजनक लाभ मिल्ने सम्भावना छ। आज बिहान सूर्यलाई अर्घ अर्पण गरी आत्मविश्वासका साथ दिनको शुरूआत गर्नु शुभ हुनेछ। वृष राशि हुनेहरूको लागि आज मनमा खुशी उत्साह र सकारात्मक ऊर्जा बढ़नेछ। लामो समयदेखि रोकिएका वा अधूरा रहेका कार्यहरू पूरा हुने सम्भावना छ। आकर्षक पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कसैलाई दिएको रकम फिर्ता प्राप्त हुने संकेत पनि देखिन्छ। आज भगवान विष्णुको स्मरण गर्दै धैर्यपूर्वक काममा अघि बढ़नु लाभदायक रहनेछ। मिथुन राशि हुनेहरूको लागि आजको दिन सामान्य तथा सन्तुलित रहनेछ। बोलेका कुराको गलत अर्थ लाग्न सक्ने भएकाले संयमित व्यवहार गर्न उचित हुनेछ। धैर्य लगन र विवेकले नयाँ अवसर दिलाउन सक्छ। विपक्षी वा छलकपट गर्ने व्यक्तिबाट सतर्क रहनु आवश्यक देखिन्छ। आज गणेशजीको स्मरण गरी प्रत्येक कार्य शुरू गर्दा अवरोध कम हुने विश्वास गरिन्छ। कर्कट राशि हुनेहरूको लागि आज अध्ययन परीक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। प्रेम सम्बन्ध सामान्य रहनेछ। प्रविधिको माध्यमबाट टाढा रहेका आफन्तसँग सम्पर्क बढ़नेछ। नयाँ तथा महत्वपूर्ण कार्यको शुभारम्भ हुने सम्भावना छ। पारिवारिक सद्भाव र आत्मीयता पनि बढ़नेछ। आज माता पिताको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्नु शुभ मानिन्छ। सिंह राशि हुनेहरूको लागि आज धैर्य र निरन्तर परिश्रमले उल्लेखनीय सफलता दिलाउन सक्छ। प्रभावशाली बोली र व्यवहारले महत्वपूर्ण काम बन्नेछ। सोचेका योजनामा प्रगति हुनेछ। दिनको मध्यभागतिर अध्ययन तथा ज्ञानसँग सम्बन्धित क्षेत्रमा सकारात्मक उपलब्धि मिल्नेछ। आज सूर्यदेवको स्मरण गरी सकारात्मक सोचका साथ कर्ममा लाग्नु लाभदायक हुनेछ। कन्या राशि हुनेहरूको लागि आज पारिवारिक तथा व्यावसायिक सम्बन्धमा एकअर्काप्रति अपेक्षा बढ़न सक्छ। दाजुभाइ साझेदार वा सहकर्मीको साथमा गरिएका कामबाट राम्रो आर्थिक लाभ प्राप्त हुने सम्भावना छ। सहकारी र समझदारीले सफलता दिलाउनेछ। आज भगवान शिवको स्मरण गर्दै विनम्र व्यवहार अपनाउनु शुभ हुनेछ। तुला राशि हुनेहरूको लागि आज शरीरमा केही थकान तथा उत्साहको कमी महसुस हुन सक्छ। नजिकका व्यक्तिबाट काममा अवरोध आउन सक्ने भएकाले धैर्य अपनाउन आवश्यक हुनेछ। स्वास्थ्यप्रति विशेष ध्यान दिनु उचित हुनेछ। विपक्षीको चालबाट पनि सचेत रहनु राम्रो हुनेछ। आज देवी लक्ष्मी वा दुर्गाको आराधना गरी मनलाई शान्त राख्नु हितकर हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि आज भाग्यले नयाँ अवसरहरू प्रदान गर्ने संकेत देखिन्छ। शुभ कार्यको चर्चा चल्ने भएकाले मनमा शान्ति र उत्साह रहनेछ। लगनशीलताले कार्यमा उल्लेखनीय प्रगति हुनेछ। शेयर बजार वा आर्थिक लगानीबाट पनि राम्रो लाभ मिल्ने सम्भावना छ। आज पितृदेव वा इष्टदेवको स्मरण गरी दिनको शुरूआत गर्नु फलदायक हुनेछ। धनुराशि हुनेहरूको लागि आज आत्मविश्वास जोश र उत्साहमा वृद्धि हुनेछ। धार्मिक सामाजिक तथा प्रतिष्ठासँग सम्बन्धित क्षेत्रमा लगानी वा योगदान गर्ने समय अनुकूल रहनेछ। सट्टेबाजी तथा शेयर बजारसँग सम्बन्धित कार्यबाट अपेक्षाकृत राम्रो प्रतिफल प्राप्त हुन सक्छ। आज भगवान विष्णु वा गुरूको स्मरण गर्दै सत्य र धर्मको मार्गमा अगाडि बढ़नु उत्तम हुनेछ।
मकर राशि उनीहरूको लागि आज अप्रत्याशित रूपमा उपहार वा विशेष लाभ प्राप्त हुन सक्छ। प्रेम मित्रता तथा दाम्पत्य सम्बन्ध अझ प्रगाढ़ बढ़नेछन्। सवारी साधन घर जग्गा वा भूमि सम्बन्धी विषयबाट पनि लाभ प्राप्त हुने सम्भावना देखिन्छ। आज शनिदेव तथा भगवान शिवको स्मरण गरी संयमका साथ कर्म गर्नु लाभदायक हुनेछ। कुम्भ राशि हुनेहरूको लागि आज लगनशीलताको कमीले केही अवसर गुम्न सक्ने सम्भावना छ। सहकर्मी वा परिवारभित्र सामान्य मतभेद उत्पन्न हुन सक्छ। पूँजी बजार वा आर्थिक लगानीमा सोच विचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ। आर्थिक काममा ढिलाइ हुन सक्ने भएकाले धैर्य आवश्यक हुनेछ। आज गरीब वा आवश्यक परेकालाई सहयोग गर्नु शुभ मानिन्छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा आज बुद्धि विवेक र योजनाबद्ध प्रयासले कठिन ठानिएका कामहरू पनि सहज रूपमा सम्पन्न हुन सक्छन्। सांस्कृतिक तथा धार्मिक गतिविधिप्रति आकर्षण बढ़नेछ। प्रेमी वा प्रियजनको साथ र सहयोग प्राप्त हुनेछ। आज भगवान शिव वा विष्णुको नाम स्मरण गर्दै सकारात्मक भावनाका साथ दिनु सात दिन बिताउनु शुभ हुनेछ। हजुर, यो त रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि, जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा, आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पढ्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल, फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा का कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363414285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363414285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। र यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ हुनुहुन्छ आदी खोला संचार सहकारी संस्था लिमिटेड, वालिङ आर्ट स्याङ्जद्वारा संचालित यस सामुदायिक रेडियो आदी खोला एफएम 105.4 मेगाहर्जका शेयर सदस्य हुनुहुन्छ, सँगै राजनैतिक व्यक्तित्व पनि हुनुहुन्छ। वालिङ छका भोजराज रियालज्यू, उहाँ गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति एवं गण्डकी प्रदेश माननीय हुनुहुन्छ। उहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। उहाँलाई जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै उहाँको सामाजिक तथा राजनैतिक यात्रामा सदैव सफलता मिलोस्। जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं लाख शुभकामना।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनी का पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9862439399
3: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ साङ्जा
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403 मोबाइल 9856553331
5: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
6: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
7: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
6: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
7: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
6: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
7: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
6: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पो लेखिल्नेको ठ्याक्कै अगाडि मोबाइल 9856051068 र 9863770771
8: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
9: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
8: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 0615885595044044
9: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
10: होइन के भयो किन बन्द भएको गाडी
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
10: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
10: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
7: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
11: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में दुई देखि पांच वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
12: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिमनी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
12: फोन नम्बर 0364415502 मोबाइल 9850604502 र 9840501।
13: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
14: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
13: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
14: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
13: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
14: अफकोर्स, ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
13: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
14: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
12: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
14: सम्पर्क मोबाइल 9462698145।
15: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
16: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
15: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
17: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
16: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
17: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246 मोबाइल 9560501119 र 9560533246।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो पो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9855104 र 9008447723
4: ए नानी त्यो पानी नपिऊ त
5: किन र काका
4: त्यो पानी फोहोर छ
5: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला

0: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
1: सावधान, तपाईहरु पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
2: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
3: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
3: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
10: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
11: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
10: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
11: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4।

0: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोरको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्नु।

0: पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधि नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468832809 र 9856052171।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोली स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोली स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 9849718921 र 9842939।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू,
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
7: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 063-4141-6024,

0: access to all.
1: ओ माई लाबा, बिरामी हुनु भयो कि कसो?
2: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल, चिन्तै नलिनुहोस् न माई लाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
2: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464 85411।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
2: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए असरा किन बोलाको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864211629 र 9841668251।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: भनिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 63414087, मोबाइल 98469071740। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460686005।

0: दिदी पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाजा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815564696

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत साथ सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित नजे
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4
3: रेडियो आदि खोला 105.4
4: झरी पर्ने केही ठाउँमा ठूलो वर्षाको सम्भावना कास्कीमा मोदी खोलाको आकस्मिक बाढ़ीले घर रेस्टुरेन्ट बगायो लगातारको वर्षा र पहिरोका कारण विभिन्न ठाउँका सड़क खण्ड अवरूद्ध जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न प्रहरीको आग्रह आदिकवि भानुभक्तको 213 जन्मजयन्ती मनाइँदै नेपाली भाषी रहेका भारत भूटान बर्मा लगायतका देशमा पनि कार्यक्रम युक्रेनमा सरकार पुनर्गठनको तयारी प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म फेरबदल हुने र नेपाल भलिबल लीगका लागि 6 प्रशिक्षक तय नेपाल खबरमा अब पूरा खबर देशका धेरै ठाउँमा गैरातीदेखि नै पानी परिरहेको छ कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ पछिल्लो 3 घण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको पहाड़का थोरै ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड़ र हिमालका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ आज राति भोलि र पर्सी पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ यसैबीच कास्कीको अन्नपूर्ण गाउँपालिका 11 रहेको किमरूङ खोलामा आएको लेदो सहितको आकस्मिक बाढ़ीका कारण मोदी खोलाको जलसतह 81 बढ़दा नदी किनारका घर रेस्टुरेन्ट तथा सड़कमा ठूलो क्षति पुगेको छ बाढ़ीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क पूर्ण रूपमा अवरूद्ध बनेको छ भने मोदी खोलामा संचालित 4 जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ बाढ़ीले अन्नपूर्ण गाउँपालिका 8 र 10 सीमाना सेउली बजारको स्थानीय दिलीप गुरूङको घर र रेस्टुरेन्ट पूर्ण रूपमा क्षति भएको छ किमरूङ खोलामा आएको लेदो सहितको बाढ़ी मोदी खोलामा मिसिएपछि नदीको बहाव अस्वाभाविक रूपमा बढ़दा सड़क कटान हुनका साथै खोलामाथिको झोलुङ्गे पुल समेत बगाएको छ पुल बगेसँगै अन्नपूर्ण पदमार्गमा हिँड्ने स्थानीय तथा स्वदेशी विदेशी पर्यटकको आवागमन प्रभावित भएको छ बाढ़ीका कारण

0: नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क अवरूद्ध हुँदा घान्द्रुक लान्द्रुक लगायत पर्यटकीय क्षेत्रमा जाने सयौं गाड़ी रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीको भनाई छ। प्रहरीले स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरीको पछिल्लो सूचना अनुसार कास्कीको मादी गाउँपालिका दुई ज्याम्दीमा रहेको पोखरा ताङतिङ सड़क खण्ड गैरातीदेखि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसै गरी गुल्मीको छत्रकोट गाउँपालिका तीन काउलीमा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अवरूद्ध बनेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका दुई कोदारीमा अरणीको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। यस्तै रोल्पाको परिवर्तन गाउँपालिका एक खोलाबाङमा रहेको घोराई रूकुम शहीद मार्ग तथा अर्घाँचीको पाणिनी गाउँपालिका दुई डुडखोलाको सालझण्डी ढोरपाटन सड़क खण्ड हिजोदेखि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै मकवानपुरको थाहा नगरपालिका आठ स्यार्चे डाँडामा कान्ति लोकपत अनि अस्ति शनिबारदेखि पहिरोका कारण बन्द भएको छ। काभ्रे प्लानचोक सिन्धुली जोड्ने खुरकुट नेपाल थोप कटुञ्जेबेसी बीपी राजमार्ग सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै गएको जेठ 22 गतेदेखि गाड़ी चलाउन रोक लगाइएको छ। यसैगरी इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग पनि अविरल वर्षाका कारण अवरूद्ध भए पनि त्यस क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षा निरन्तर भइरहेकाले पहिरो तथा बाढ़ीको जोखिम भएका सड़कमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नु अघि सड़कको पछिल्लो अवस्था बुझ्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रम आयोजना गरिएको छ। विक्रम सम्बत 1871 साल असार 29 गते तनहुको चुम्दिरगमामा भानुभक्तको जन्म भएको थियो। संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा प्रस्तुत गरेर भानुभक्तले ठूलो गुण लगाउनु भएको रूपमा उहाँलाई लिइन्छ। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत महत्वपूर्ण काम गरेको मानिन्छ। वधु शिक्षा प्रश्नोत्तर भक्तमाला रामगीता फुटकर रचना लगायत उहाँका कृति रहेका छन्। नेपाली जातीय एकता राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जोगाउन उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद लगायत संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। भानुभक्तको जन्म जयन्ती भारतको दार्जीलिङ सिक्किम भूटान बर्मा लगायत नेपाली भाषीहरू रहेका ठाउँमा समेत मनाइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू पनि बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू, श्रम बजार सम्बन्धी तथ्याङ्क अध्यावधि गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रम शक्ति सर्वेक्षण सञ्चालन गरेको छ। कार्यालयका अनुसार देशको कुल श्रम शक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था, श्रमको प्रकृति र श्रम बजारको वास्तविक स्थिति पहिचान गर्ने सर्वेक्षण शुरू गरिएको हो। मौसमी रोजगारीमा हुने उतार चढ़ाव र यसको प्रभाव समेत अध्ययन गर्न गएको फागुनदेखि तथ्याङ्क संकलन शुरू गरिएको छ भने आउँदो फागुनसम्म यो चल्नेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार सर्वेक्षणमा श्रम गर्ने उमेर समूहका जनसंख्यालाई समेटिँदै आएको छ। बागलुङ जिल्लाको ढोरपाडर र पूर्वी रूकुमको तकसेरा सीधा सड़क सञ्जाल मार्फत जोड़िएपछि दुई जिल्ला बीचको आवाजावत सहज बनेको छ। गएको फागुन 16 गते बागलुङको निशेल ढोड हुँदै रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको मनिष फर्से क्षेत्रमा सड़कको ट्र्याक जोड़िएसँगै ढोरपाटन तकसेरा सड़क सञ्जालमा आएको हो। नेपालको एकमात्र शिकार आरक्षण रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको सड़क निर्माण कार्य ढोरपाटन शिकार आरक्षण कार्यालयबाट अनुमति प्राप्त भएपछि सम्पन्न भएको छ। सड़क सञ्चालनमा आएपछि बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका तथा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका स्थानीयलाई आवत जावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देशको प्रशासनिक क्षमता तथा प्रभावकारी बनाउने उद्देश्यसहित सरकारको व्यापक पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ। यस अन्तर्गत प्रधानमन्त्री युलिया स्विरिन्डेकोलाई पदबाट हटाउने तथा केही प्रमुख कानून प्रवर्तन निकायका प्रमुखहरूलाई पनि परिवर्तन गर्ने प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री स्विरिन्डेकोको ठाउँमा कसलाई नियुक्त गर्ने भन्ने बारे भने अहिलेसम्म सार्वजनिक भएको छैन। उहाँले गएको वर्ष मात्रै उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको थियो। यद्यपि सरकार पुनर्गठनको निर्णयले युद्धकालीन परिस्थितिमा प्रशासनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य राखेको विश्लेषण भइरहेको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणका लागि सबै 6 फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक छनौट भएका छन्। छनौट भएका 6 मध्ये 3 प्रशिक्षक एभरेस्ट महिला भलिबल लीग सम्हालेका रहेका छन्। सगरमाथा स्म्यारर्सको जिम्मेवारीमा उत्सव खड्का, त्यसै गरी भरत यादवले मधेस वारियर्स, रूपेश कुमार विष्टले खप्तर र फाङ्कन्सलाई प्रशिक्षण दिनेछन्। एनभीएलका बाँकी 3 टोली काठमाडौँ रेड्सलाई निपा बहादुर बीके, त्यसै गरी अन्नपूर्ण स्पाइकर किङ्सलाई रमेश केसी र कर्णाली शिवराजलाई चन्द्रबहादुर कुवरले प्रशिक्षण दिने भएका छन्। फ्रेन्चाइजका प्रतिनिधिको उपस्थितिमा प्रशिक्षक बाँडफाँड गरिएको एनभीएलले जनाएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज दिनभर झरी पर्ने, केही ठाउँमा ठूलो वर्षाको सम्भावना, कास्कीमा मोदी खोलाको आकस्मिक बाढ़ीले घर रेस्टुरेन्ट बगायो, लगातारको वर्षा र पहिरोका कारण विभिन्न ठाउँका सड़क खण्ड अवरूद्ध, जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न प्रहरीको आग्रह, आदिकवि भानुभक्तको 213 जन्म जयन्ती मनाइँदै नेपाली भाषी रहेका भारत, भूटान, बर्मा लगायतका देशमा पनि कार्यक्रम, युक्रेनमा सरकार पुनर्गठनको तयारी, प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म फेरबदल हुने र नेपाल भलिबल लीगका लागि 6 जना प्रशिक्षक तय।

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक। प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 98469918921 र 98462939399।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7360443031, मोबाइल 9856055331।
1: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौनी है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
6: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
5: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
6: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165593 5524 5872 7878।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
9: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहिबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
9: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड, फोन नम्बर 9864 85411।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्न त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में 2 देखि 5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिमनी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145502 मोबाइल 9850604502 र 9860551401
3: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
0: हैन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको त
3: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
0: नातिनुस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
4: सम्पर्क लोनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9560585667
0: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
5: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
5: छ नि वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
5: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9462698145
6: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
6: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
0: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्प अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9856501 र 9856333246
8: कस्तो सास गनाएको तिम्रो त
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
8: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
8: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
10: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैंचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैंचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308।
0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
2: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
2: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
2: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
2: टेलिफोन, खाने पानी, विद्युत, डेस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
2: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
2: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
2: फोन 0363 44 6 सय।
3: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: कृष्ण
1: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
4: रेडियो आदि खोला
5: रेडियो आदि खोला 105.4
6: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
6: लौ अब कहाँ दिनुभयो मैले बैरेघारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
6: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
6: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
6: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
7: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
8: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सिसिटिभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
7: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
8: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
7: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98565251 98468329 र 98565271
9: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ यदि तपाईँ

0: हरुमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुठी जल्ला पुरानो घाउ खतिरा दाग पुरानो अपरेशनको समस्या पाइल हर्निया अण्डको सुनिने कान्छिया थिएको नङ गडेको बारम्बार मुसा आइरहने समस्या अनावश्यक कुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट छाती मुटुरो विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल्लो वालिङ प्रोपाइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 063-441-51 मोबाइल 98-560-5250।
3: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: सूचना सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझिलिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ साङ्जा।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चिउरी घर मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
6: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू,
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
7: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 63-441-6624।

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटल मा
1: सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्र का योगदानकर्ता, स्वरोजगार मा रहेका योगदानकर्ता र वैदेशिक रोजगार मा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटल मा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम। कहाँ हो?
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98-560-5168 र 98-673-70-771।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू मासमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: राज सरा किन बोलाको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि हिँड।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806661052।
4: होइन के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364141502, मोबाइल 9850604502 र 9840501।
8: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
7: यही साउन 2 गते शनिबारका दिन
8: स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
7: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
8: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
9: उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरगोड बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279171 र 9841600866।
11: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
12: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
13: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
12: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
13: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
12: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
13: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा,
12: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
13: मुटुको जाँच, ईसीजी सेवा,
12: भाँचिएको हड्डी प्लास्टर सेवा,
13: डिजिटल एक्सरे सेवा,
12: चिरफार गर्ने,
13: थाइराइड जाँच,
12: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
13: सर्वसुलभ फार्मेसी सेवा।
12: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
13: फोन नम्बर 0364-41-087, मोबाइल 9849-6174-7140।
14: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
15: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
14: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
15: ए साँच्चै हो र? ल त्यसो भए त म त्यही गइहाले।
13: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9857309088 र 9857555988।
16: Yeah, you know how we do it, Joe. Something like this. With the Lakshmi Kamal in the house.

0: Now.
1: सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
2: दिमाग हुनुपर्छ दिमाग कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्ट एन्ड सुटिङ टेलरिङ हो
1: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
2: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर आठ मोड गरिमा बैंकको ओह्रालोमा
1: मोबाइल 9815546496
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ आठ मोड
4: फोन 0364142558
5: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
6: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
5: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
6: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364121133
5: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
6: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
6: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
6: हाम्रा सेवाहरू
5: दाँत तथा मुखको परीक्षण
6: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
6: दाँत टल्काउने
5: मुख गनाउने समस्याको उपचार
6: दाँत रङको सिमेन्ट भर्ने
5: दाँतको जरेदेखिको उपचार
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
5: साधारण दाँत निकाल्ने
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
6: गिजाको शल्यक्रिया
5: कृत्रिम दाँत राख्ने
6: दाँत रङको वा मेटलको खुल लगाउने
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
5: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
6: प्रोप्राइटर डाक्टर
4: डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 9860 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही साउन 2 गते शनिबारका दिन
4: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ आठ खेल मैदान जाने बाटो, फोन 0363 41 44, मोबाइल 99460 81 173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: सुवर्ण अवसर।
1: तपाईं हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: छिटो भनेको ओल्ड लिङ्क
7: रेडियो आदिखोला 105.4।
8: ओइ, कहाँ जान लागो?
9: फिल्म हेर्न।
8: अनि बाख्रा चाहिँ कसले चढाउँछन्?
9: ओए साने
10: के
9: तला तिम्रो फेभरेट हाकु कालेको फिल्म लागेछ हेर्न जाने हैन हामी त जानला
10: बाख्रा तिमी हेर्दिन्छौ र
11: होइन भोकल बाख्रा हेर्ने तेरो हुन्छ
9: के यहीँ

0: 방문 주세요. 밖에서는 선생님이 하는 거예요.
1: 아니 야 떨어 러래라 보시라서 멀리 우타려
0: 하고 칼려
1: 아니 뭐 라우디 알지니
0: 뭐또 그게 여러 가지 올리 만드는 게 아니라
2: सुनना अहिले हाम्रो गर्नेमा 11 बजेको छ
3: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469 18921 र 98462 39399।
5: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ स्याङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ

0: लालपुरसा बुजुली हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ सेङ्जा।
1: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0363 44 331। मोबाइल 98565 55 331।
0: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयु तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-074-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ओ माई लाबा, बिरामी हुनु भयो कि कसो?
1: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माई लाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र इसिजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
2: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 98460-21629 र 98461-68251।
5: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
6: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
6: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85667।

0: एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना
3: यही साउन 2 गते शनिबारका दिन
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ
3: यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ उक्त दिन पिसाबको मात्रामा कमी हुने पिसाबमा रगत देखिने छिनछिनमा पिसाब लाग्ने खान नरुच्ने खुट्टाको तल्लो भाग सुनिने अनुहार सुनिने उच्च रक्तचाप रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ
4: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ पुनः फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै फोन 0063414087 मोबाइल 9469701747
3: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार
5: सुन्नु न
6: भन त
5: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
6: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9855031966
5: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9556501119 र 9556332046
3: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुठ ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा चौबिसै घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364140006 मोबाइल 98535256
8: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
0: च्या कस्तो सास गनाएको तिम्रो त?
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241740029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 9846086005।
5: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856303029।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364-46-600।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
7: मोबाइल 98135-56-496।
9: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले, अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
9: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
9: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
9: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
10: गण्डकी मेडिकल कलेज, GMC पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0363-44-594।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-441-258। छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
2: यही साउन 2 गते शनिबारका दिन
1: सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी पर्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र सोरधुत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क छायाक्षेत्र फार्मेसी, वालिङ 8 खेल मैदान जाने बाटो, फोन 063-441-044, मोबाइल 9860-81-173।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 9860-4078-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: गर्ने म दिउँसोको 12 बजे सक्छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 34 जिल्लामा बाढ़ीको जोखिम, सावधानी अपनाउन आग्रह। मेची राजमार्ग अवरूद्ध हुँदा पूर्वका 3 जिल्लाको आवागमन प्रभावित। यस वर्ष अहिलेसम्म देशभर 46% मात्रै धान रोपाई सम्पन्न। गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी, कोशीमा सबैभन्दा कम रोपाई। सुनचाँदीको भाव आज घट्यो, सुन तोलाको 2,85,200 रूपियाँमा कारोबार। अमेरिकाद्वारा इरानमा थप हवाई आक्रमण, हर्मुज जलमार्गमा जहाजको सुरक्षालाई लिएर आक्रमण गरेको भनाई। र ब्रेन्डम म्याककलम इंग्ल्याण्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त। नेपाल खबरमा अब पूरा खबर। आज काठमाडौँ, ललितपुर र भक्तपुर सहित विभिन्न 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, शंखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढ़ीको जोखिम छ। त्यसैगरी सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलालीमा पनि बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले बाढ़ीको जोखिम रहेका क्षेत्रमा नदी र खोलामा जलसतह बढ़न सक्ने भएकाले बस्तीमा सावधानी अपनाउन आग्रह गरेको छ। नदी किनार, होचा भूभाग तथा डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसम तथा बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाले आग्रह गरेको छ। निरन्तर वर्षा भइरहेकाले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ़न सक्ने र केही ठाउँमा डुबान तथा कटानको जोखिम हुन सक्ने महाशाखाले चेतावनी दिएको छ। सम्बन्धित जिल्लाका पालिका, सुरक्षा निकाय तथा विपत्ति व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्व तयारी तथा सम्भावित विपदका घटनामा तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका 17 हटियामा रहेको कर्रा खोलामा आएको बाढ़ीले खाली ट्रक बगाएको छ। आज बिहान पौने 8 बजे शिवम सिमेन्ट फ्याक्ट्री नजिकै रहेको कर्रा खोलाको कलबट पार गर्ने क्रममा पानीको बहाव बढ़ेपछि ट्रक बगाएको हो। प्रहरीका अनुसार सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्कदै गरेको NA7K765 नम्बरको 12 चक्के ट्रक खोलाले बगाएको हो। निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सड़क बन्द भएपछि इलाम, पाँचथर र काप्लेजुङको आवागमन ठप्प भएको छ। यातायात अवरूद्ध भएसँगै यात्रुले शास्ति पाएका छन् भने मालवाहक गाड़ीको ढुवानी समेत प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका 9 राजदुआलीमा पुरानै पहिरो थप धसिएर सड़क बगेपछि कुनै पनि प्रकारका गाड़ी चल्न सकेको अवस्था छैन। डिभिजन सड़क कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सड़क मरम्मतको काम भइरहे पनि लगातारको पानीले भने काम प्रभावित गर्दै आएको छ। लेन्दे खोलामा हिजो बेलुकी पानीको सतह बढ़दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हिजो बेलुकीदेखि नै विद्युत उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा आजदेखि फेरि विद्युत उत्पादन शुरू हुने उहाँले बताउनुभयो। गएको वर्ष असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो, पछि मर्मतपछि सञ्चालनमा ल्याइएको हो। यस वर्ष धान रोपाईको गति गएको वर्षको तुलनामा सुस्त देखिएको छ। गएको शुक्रबार असार 26 गतेसम्म देशभर कुल धान रोपाई 45.81% मात्रै सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार गएको वर्ष यही अवधिमा देशभर 59.3

2.8% रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष झण्डै 13.5% रोपाई कम भएको विभागको तथ्याङ्कले देखाएको छ। कृषि विभागका अनुसार नेपालमा कुल 13,70,062 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यसमध्ये 6,27,566 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै रोपाई गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ। गण्डकी प्रदेशमा 65.9% क्षेत्रफलमा रोपाई सकिएको छ। धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाईको गति निकै ढिला देखिएको र कोशी प्रदेशमा 31.5% क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टर खेतीयोग्य जमीन मध्ये 87,033 हेक्टरमा मात्रै रोपाई भएको कृषि विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचातीको भाव आज घट्यो, बत्ती अवरूद्ध हुने समस्या समाधान गर्न कर्णालीमा यान्त्रिक क्रेन पठाउने तयारी लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एकिन्जेल हामीले 34 जिल्लामा बाढ़ीको जोखिम सावधानी अपनाउन आग्रह अहिलेसम्म देशभर 46% मात्रै धान रोपाई सम्पन्न लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भाव आज घटेको छ। हप्ताको दोस्रो कारोबार दिन आज सुन 2800 रूपियाँले घटेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,88,000 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव आज तोलामा 100 रूपियाँले घटेर 4,375 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 35 रूपियाँले घटेर तोलाको 4,475 रूपियाँमा कारोबार भएको थियो। सरकारले कर्णालीमा विद्युत अवरूद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यहाँ विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। कर्णालीमा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरूद्ध हुने समस्या र मरमत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ। सुर्खेत लगायत कर्णाली प्रदेशकामा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरूद्ध हुँदै आएको छ र यसको समस्या र मरमत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी आएपछि संघीय सरकारले यस्तो पहल गरेको हो। रोजगारीको खोजीमा युवा विदेशीने क्रम बढ़िरहेका बेला पर्वतका देवेन्द्र पराजुली भने गाउँमै राम्रो आमदानी गर्दै आउनु भएको छ। बिहादी गाउँपालिका दुईका पराजुलीले गाउँघरमै बसेर उन्नत भैंसी पालन मार्फत वार्षिक 1,00,000 रूपियाँ आमदानी गर्दै आउनु भएको छ। पराजुलीका लागि अहिले भैंसी पालन नै आमदानीको मुख्य स्रोत बनेको छ। स्थानीय जातका 2-3 भैंसीबाट शुरू भएको व्यवसाय अहिले 5 मुरा जातका उन्नत भैंसी सहित 10 भैंसीमा विस्तार भएको छ। उहाँको फार्मबाट दैनिक 80-100 लिटरसम्म दूध उत्पादन हुने गर्छ। उत्पादन भएको दूध स्थानीय बजारसँगै पर्वतको हुवास, गुल्मीको उर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। अब विदेशको खबर। अमेरिकी सेन्ट्रल कमाण्डले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण शुरू गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार यो सैन्य आक्रमण हर्मुज जलमार्ग हुँदै आउजाउट गर्ने व्यावसायिक जहाज र गैर सैनिक नाविकहरूमाथि इरानले आक्रमण गर्न सक्ने क्षमतालाई कमजोर बनाउने उद्देश्यले गरिएको हो। सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्स मार्फत हिजो बेलुकीदेखि थप हवाई आक्रमण शुरू गरेको जनाएको छ। अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय जल क्षेत्रमा व्यावसायिक जहाजहरूको सुरक्षित र निर्बाध आवागमन सुनिश्चित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गरेको छ। अब खेल खबर। इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड ईसीबीले टेस्ट टोलीका मुख्य प्रशिक्षक बेन्डन म्याककलमलाई पदबाट हटाएको छ। कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास र कप्तानी छाड्ने घोषणा गरेको दुई हप्तापछि आएको यो निर्णयसँगै इंग्ल्याण्डको चर्चित बाजबल युगको पनि अन्त्य भएको छ। न्यूजील्याण्डका पूर्व कप्तान समेत रहेका म्याककलम इंग्ल्याण्डको सीमित ओभर टोलीका मुख्य प्रशिक्षकका रूपमा निरन्तर रहनेछन्। पछिल्ला कमजोर नतिजा र मैदान बाहिर भएका केही विवादास्पद घटनाका कारण टेस्ट टोलीबाट उनलाई हटाइएको भनिएको छ। क्रिकेट निर्देशक रोब की आफ्नो पदमै रहनेछन्। पुरूष टोलीको समग्र अवस्थाको समीक्षा गरेपछि ईसीबीले म्याकमलमलाई टेस्ट टोलीबाट हटाउने निर्णय गरेको खबरमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 34 जिल्लामा बाढ़ीको जोखिम सावधानी अप्नाउन आग्रह। पहिरोका कारण मेची राजमार्ग अवरूद्ध हुँदा पूर्वका 3 जिल्लाको आवागमन प्रभावित। यस वर्ष देशभर अहिलेसम्म 46% मात्रै धान रोपाई सम्पन्न। गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी, कोशीमा सबैभन्दा कम रोपाई। सुन चाँदीको भाव आज घट्यो। सुन तोलाको 2,85,200 रूपियाँमा कारोबार। अमेरिकाद्वारा इरानमा थप हवाई आक्रमण। हर्मुज जलमार्गमा जहाजको सुरक्षालाई लिएर आक्रमण गरेको भनाई। र ब्रेन्डम म्याकलम इंग्ल्याण्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चांग्रो जिल्लाको पहिलो आवाज आदिखोलाको स्पन्दन सामुदायिक रेडियो आदिखोला 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855054963, 9855551104 र 9008447723।
0: लौहेर आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, टिके छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
7: छिटो भनेको वर्ल्ड लिङ्क। अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
7: मोबाइल नम्बर 9855 54313 र 9141443 32।
8: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9850553131। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 2 गते शनिबारका दिन
0: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुठी, डल्ला, पुरानो घाउ, खतिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक कुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर SK जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0063414051, मोबाइल 9850652949।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू,
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 0063414124।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
3: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
4: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
5: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
6: जितु सुनचाँदी पसल वालिङ आर्ट भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
3: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
7: मुटुको जाँच, ईसीजी सेवा।
3: भाँचिएको हड्डी प्लास्टर सेवा।
7: डिजिटल एक्सरे सेवा।
3: चिरफार गर्ने,
7: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
7: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 63-4-41-087, मोबाइल 98-4-69-71-47।
8: ए नानी, त्यो पानी नपिउ त।
9: किन र काका?
8: त्यो पानी फोहोर छ।
9: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
10: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
2: चा कस्तो सास गनाएको तिम्रो त,
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ।
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241-4049।
5: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल त्यसो भए त म त्यही गइहाले।
7: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
8: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
9: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
8: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।

0: प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही साउन दुई गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोपराइटर प्रदीप आले, मोबाइल 9857279171 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 0364142558।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर
7: डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
7: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
7: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
7: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
7: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
7: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
7: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउ काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
7: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
7: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
10: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
11: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
10: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
12: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्कार
0: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौं। साथमा सांगीतिक अभिवादन तक्याउँछौ कार्यक्रमका विस्तृत भागकाको यस सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रमका विस्तृत भागकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका विषयहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु। कार्यक्रम कामिस्पिका भाका यहाँहरूले सेन्ट्रल जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम कामदस्तीका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नवार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा प्रस्तुत हुने गर्दछौ। आज हामी कार्यक्रम कामदस्तीका भागकाको अर्को भिन्न श्रृंखला अनि दोस्रो श्रृंखला सोमवारीय श्रृंखलाको यस सुन्दर व्यवसायमा रहेर हामी पुराना पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़ने विश्वास दिलाउँदै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घार्छौं सुमधुर खालको भाकाबाट सोही भाकासँगै हामी पुनः प्रस्तुत गर्ने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

धेरै खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रम कामबस्तीका भाकामा। आज हामी कार्यक्रम कामबस्तीका भाकाको सुन्दर व्यवसाय सोमबार व्यवसायमा रहेर तपाईँहरू समक्ष सुमधुर खालका पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900 25, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: आहा, कति राम्रो हो बाली नाली! बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
3: लौहेर, आज पनि आधा सामान त छोडेर आएको छ, खै त पूजाको सामान?
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफुल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
10: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
9: मोबाइल नम्बर 98467213380।

0: Wong.
1: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308।
3: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रममा राखिएको यसचोटि व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बिसिका भाकामा। यहाँहरूमाझ हामी साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नवार भिन्न व्यवसायको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी दोस्रो श्रृंखला अर्थात सोमवारीय श्रृंखलाको यस सुन्दर व्यवसायमा रहेर तपाईँहरू समक्ष पुराना लोकगीत भाकाहरू जुन धेरै पहिले बजारमा उपलब्ध भएका थिए अनि यहाँहरूको मन मस्तिष्कमा बास बस्न सफल बनेका र चर्चा कमाउन सफल बनेका पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौं। यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँ पनि हामीसँगै रहनुहोला।

आहा लमजुङ जाने दाई सधैं सभन्दिनु मेरो मायालाई यस्तो मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकमा। आजको यस सुन्दर व्यवसाय सोमबारी व्यवसायमा रहेर हामी पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौ। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: होइन के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145002, मोबाइल 9850404502 र 9840501। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9462-98145।
4: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै वर्षे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
6: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्प अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9850501119 र 9850533246।
0: सूचना, विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा, 7 नम्बर नापी टोली, वालिङ स्याङ्जा।
7: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
7: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
7: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
7: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
8: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
7: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
8: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
7: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844584011।
9: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रममा राखिएको यस छोटो अनि अन्तिम व्यापारिक विश्राम सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशिष्ट भागमा। आज हामी कार्यक्रमका विशिष्ट भागका खेल सुन्दर व्यवसाय सुम्बारी व्यवसायमा रहेर सुमधुर खालका पुराना पुराना लगित भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गरिरहेका थियौं र पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। तपाईँहरूमा रहिरहने अनि यस्तै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयोग यात्रा गर्ने मन हुँदा हुँदै पनि छुट्टिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरूमाझहरूको सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसाय सोमबारी व्यवसायबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिखोला। यहाँहरूको बाँकी पवित्र रहोस्, मंगल रहोस्। नमस्ते। जय गीत, जय संगीत।

0: सुनत न, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: ए समयको साथमा जितु सुनसादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोली स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट
2: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगा

0: गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज्ड शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
1: मोबाइल 9849618921 र 9862639390।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
3: होइन के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008847723।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
7: छिटो भनेको वर्ल्ड लिङ्क।
6: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
8: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिलकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चोरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-551।
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
9: यही साउन 2 गते शनिबारका दिन
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
10: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
8: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
10: यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नस तथा पात्रोक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
8: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 063-441-0006, मोबाइल 98-55-55-266।
9: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
8: सम्पर्क फोन नम्बर 063-441-6024।

0: podcast to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817162223।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू मासमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856055250।
7: सरा, किन बोलाएको मलाई?
8: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।

0: अनिष्ट दुई दिन को पाहुना मात्र हो, जन्मिन्छ मर्छ, तर सच्चा प्रेमी कहिल्यै मर्दैन।
1: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9846021629 र 9846168251।
4: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
5: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
5: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9956085667।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
8: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
8: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
8: फोन नम्बर 63441487, मोबाइल 9846701747।
5: चा, कस्तो सास गनाएको तिम्रो त,
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
11: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
12: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0364-40-600।
4: ए दिदी, पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
6: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
4: मोबाइल 98560-30988 र 98560-55988।
7: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
4: यही साउन 2 गते शनिबारका दिन
7: सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिरो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क छाया क्षेत्र फार्मेसी, वालिङ 8 खेल मैदान जाने बाटो। फोन 0364-41-044, मोबाइल 98460-81-173।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 98135 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, लिएको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइरोइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
10: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
10: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
10: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
10: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
10: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
10: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
11: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
10: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
10: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: बीपी राजमार्गको काभ्रे खण्डमा गाडी चलाउन रोक। कोशी नदीमा पानीको बहावले खतराको तह पार गर्यो। आउँदो 3 दिनसम्म देशका विभिन्न साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। नयाँ प्रणाली मार्फत राहदानी दिन शुरू। झण्डै 1 करोड़ नागरिकको विवरण सुरक्षित स्थानान्तरण गरेको विभागको भनाई। राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति रूख कटानी मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। भारतीय वैज्ञानिकद्वारा मानव मस्तिष्कको सबैभन्दा विस्तृत नक्सा तयार। स्नायु सम्बन्धी रोगहरू बुझ्न मदत गर्ने र विश्वकपमा टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने फिफा अध्यक्षको भनाई। नेपाल खबरमा अब पूरा खबर। जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन रोकेको छ। रूसी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकोले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाड़ी आवागमन स्थायी रूपमा होल्ड गरेको प्रहरीको सूचनामा भनिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार सड़क मार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना निकालेर गाड़ी आवागमन पुनः सञ्चालन गरेको जानकारी गराइनेछ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। बिहान 6 बजेतिर 1,31,200 क्युसेक मापन गरेको पानीको बहाव दिउँसो 1,58,000 क्युसेक नआएको छ। अहिले कोशी ब्यारेजका 56 मध्ये 18 वटा ढोका खुल्ला गरिएको छ। खतराको संकेत स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले आउँदो 3 दिनसम्म 34 वटा जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको पूर्वानुमान गरेको छ। नदी तथा खोला आसपास बसोबास गर्नलाई सतर्कता अपनाउन राष्ट्रिय विपद जन गरेको जानकारी गराइनेछ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। बिहान 6 बजेतिर 1,31,200 क्युसेक मापन गरेको पानीको बहाव दिउँसो 1 लाख

0: सामग्री शुद्ध मह गोलाघार खालीखार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनुका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
1: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
2: सम्पर्क मोबाइल 97484-34484।
3: चुरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका साथ संज्ञा।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्डाली पुलको नजिक
5: र मिर्दी करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-44-331, मोबाइल 98565-55-331।
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखिए त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरिटो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
2: सम्पर्क फोन नम्बर 063-4141-624।
9: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
10: यही साउन 2 गते शनिबारका दिन
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलित व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 063-4141-006, मोबाइल 98565-55-266।
10: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: रिटर्न गर्नु थियो, बनाएर पठाइदिन्छौ र
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आइडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861971976 र 9817162223।

0: मृदी स्वास्थ्य क्लिनिक में डाक्टर आउने सूचना। यही साउन दुई गते शनिवार का दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिंगटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-441-0087, मोबाइल 98-469-7147।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिवार।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 98-460-21629 र 98-461-68251।
5: पलङ, लोभे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
6: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
5: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
6: प्रोप्राइटर ओम शर्मा। मोबाइल 98-560-31966।
7: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
8: होइन है दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
8: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
9: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 98-560-85-667।
10: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
10: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
10: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
10: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ईसीजी सेवा,
10: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
10: चिरफार गर्ने,
8: थाइराइड
12: जाँच,
13: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
12: सर्वसुलभ फार्मेसी सेवा।
13: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 63-4-41-087, मोबाइल 98-4-69-71-47।
14: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
15: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
14: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
16: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
15: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
16: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 63-4-41-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
17: ए नानी, त्यो पानी नपिऊ त।
18: किन र काका?
17: त्यो पानी फोहोर छ।
18: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
19: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: छ्या कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
3: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9846086005
5: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना
6: यही साउन 2 गते शनिबारका दिन
5: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाइ लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी बढ्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुक्खा हुने र स्वर धोत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिरो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 0364140044 मोबाइल 9846081173
6: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार
8: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
9: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला
10: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
11: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
10: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
11: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
10: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
11: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
11: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
10: टेलिफोन खाने पानी विद्युत डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने
11: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
10: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन गरी विभिन्न किसिमका बचत सुविधा भएको।
11: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
10: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
11: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा।
10: फोन 063-44-600।
12: ए दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
13: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
12: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
13: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
14: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
12: मोबाइल 9856309888 र 9856555988।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुआलिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9835 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आम खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खोल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 0635 90 18, मोबाइल 98 40 51 56 35 र 98 137 69 611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
10: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
8: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
10: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को टेल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98 015 23 50, सहयोगका लागि मोबाइल 98 015 23 51।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो, मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र आजै जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुज

0: थाहा पाउनु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल ठिकै छुटेछ, टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565-55271, 98468-32809 र 98565-50271।
4: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
5: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलितो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
4: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
4: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 0364-41-006, मोबाइल 98565-55266।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौं। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9863770771।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही साउन 9 गते वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना यही साउन 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसा फेर्न गाह्रो हुने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ उक्त दिन पिसाबको मात्रामा कमी हुने पिसाबमा रगत देखिने छिनछिनमा पिसाब लाग्ने खान नरुच्ने खुट्टाको तल्लो भाग सुनिने अनुहार सुनिने उच्च रक्तचाप रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ
1: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै फोन 063-4140-87 मोबाइल 98469-7147
0: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुःखको खजना
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
6: सरा किन बोलाएको मलाई
7: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कति छैन अलिक विश्वासिलो ज्योतिष
6: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु तनी
7: हाम्रा विशेषताहरू
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
7: ग्रह दशा र कुलदेवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
8: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
7: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052
9: ए अंकल गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
10: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
9: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
11: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
9: दाँत सफा गर्ने टल्काउने
11: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
9: दाँतको जरासम्म सफा गरी भर्ने
11: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
9: दाँतमा खोल राख्ने
11: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
9: बाङ्गो टिङ्गो दाँत मिलाउने
11: बच्चाहरूको दाँतको विशेष उपचार
9: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
11: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
9: मोबाइल 9846211629 र 9841668251
12: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
12: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
13: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779 र 582780

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246। प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
2: यही साउन 2 गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
2: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँख खस्ने, छिमछिममा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार खुराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यसै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279771 र 9841600866।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
4: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
2: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोत को संरक्षण गरौं,
7: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
7: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
7: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
7: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
7: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
8: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
7: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
9: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
10: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: बस नहीं आइया हम लोग आनी माँ
1: ए समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको ज्यान गयो। काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा। आउँदो तीन दिनसम्म साना नदीमा आकस्मिक बाढ़ीको जोखिम।
0: संचार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरेका गाड़ी प्रहरले क्रेन लगाएर हटायो। घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्षी दल राष्ट्रपाको माग। गणेश नेपालीको मृत्युपछि ट्राफिक व्यवस्थापनमा नयाँ बहस।
2: नागरिक सचेत हुने राजनीति र सरकारको के हो भनेपछि खालि दण्ड सजाय गरेर मात्रै ठिक हुँदैन कि सुविधा पनि दिउ, एजुकेट पनि गरौं, होइन त्यसले गर्दा सबैको दायित्व छ यसमा।
1: राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। शेयर बजार उच्च दरमा घट्दा नेप्से 2600 भन्दा तल।
0: जापानका 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैले घट्यो। 2024 शक्तिशाली भूकम्पपछि सुजु शहरको जनसंख्या 34% गिरावट।
1: र आईपीएलको टोली चेन्नाईका मुख्य प्रशिक्षक फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्यूटर, बीई सिभिल, इन्फर्मेशन एण्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। कालीकोटमा पहिरोले पुरिदा दुईजनाको ज्यान गएको छ। सानी त्रिवेणी गाउँपालिका वडा नम्बर 6 काप्री खोलामा रहेको पानी घट्टामा अन्न पिस्न गएका बेला पहिरोमा परेर।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32।

0: काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका सबैजसो ठाउँमा वर्षा भइरहेको छ। केही ठाउँमा आरीघोप्टे वर्षा भएको छ भने केही ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। विभागका अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी मकवानपुर गढ़ी र म्याग्दीमा समान 121 मिलिमिटर वर्षा मापन भएको छ। सुनसरीमा 117 र उदयपुरमा 106 मिलिमिटर वर्षा भएको मौसमविद अरियालले जानकारी दिनुभयो। काठमाण्डु उपत्यकामा पनि ठूलो पानी परेको छ। सिन्धुली, झापा, शंखासभा, ताप्लेजुङ, सोलुखुम्बु, सिन्धुपाल्चोक, चितवन, नवलपुर, नवलपरा परासी पश्चिम, पाल्पा, बाँकी, कैलाली, उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, लमजुङ, खोटाङ, बागलुङ पर्वत लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। अहिले मनसूनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद अरियालले बताउनुभयो। आज राति पनि कोशी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ। वर्षा गराउने मौसमी प्रणाली दिउँसो भन्दा राति बढ़ी सक्रिय हुने सम्भावना रहेको अरियालले जानकारी दिनुभयो।
1: यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा दिउँसो रोकेका गाड़ी बेलुकी पख छाडेको छ। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाड़ी आवागमन अस्थायी रूपमा होल्ड गरेको र सुरक्षित महसुस भएर छोड़ेको तर सचेत हुनुपर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना मार्फत जनाएको छ। यस्तै पहिरोका कारण अवरूद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा बिहान लेदोसहितको पहिरो झर्दा सड़क अवरूद्ध बनेको थियो। यसैबीच प्रहरीले काठमाण्ड उपत्यकाबाट हेटौँडा जोड्ने दुईवटा सड़क खण्डमा गाड़ी चलाउन रोक लगाएको छ। अविरल वर्षापछि सड़कका विभिन्न भागमा पहिरो तथा खोला नदीको बहाव बढ़ेका कारण मकवानपुर प्रशासनले काठमाण्डु र ललितपुरबाट हेटौँडा जोड्ने सड़क खण्डमा गाड़ी चलाउन रोक लगाएको हो। प्रशासनका अनुसार हेटौँडा टिंगन बागमती ललितपुर सड़क अन्तर्गत चौघडा क्षेत्रमा आज बेलुका 5 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ। यस्तै हेटौँडा भैंसे भीमफेरी देउराली सिस्नेरी काठमाण्डौ सड़क अन्तर्गत चेकीटोल हेटौँडा क्षेत्रमा पनि आज बेलुका 5 बजेदेखि असार 30 गते बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ। पानीको बहाव दिउँसो 1,58,000 क्युसेक नागेपछि खतराको संकेत स्वरूप रातो झण्डा सहित रातो बत्ती बालिएको छ।
0: काठमाण्डुको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि भएको छ। मृतकका परिवारले आज जिल्ला प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएपछि शव बुझेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन्। जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन। काठमाण्डु महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा हुइल लगाएपछि घटना भएको थियो। यसअघि हिजो नेपालीका परिवार र सरकारबीच सहमति भएको थियो। सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिने भएको छ।
1: कान्तिपुर पब्लिकेशन अनलाइन खबर .com र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरेका गाड़ी प्रहरले क्रेन लगाएर हटाएको छ। बिहान 8 बजेदेखि नै कार्यालयको आवाज जावत रोकिने गरी बिवारिसी अवस्थामा छाडेका ती शंकास्पद गतिविधिका गाड़ीलाई प्रहरले व्हील लक गर्नुका साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो। कार्यालय गेटमा अरू गाड़ी आवाजात गर्न नमिल्ने गरी गाड़ी पार्किङ गरी अवरोध गरिएको पाइएको हो। अनलाइन खबरमा 12C 45 नम्बरको गाड़ी, हिमालय टीभीमा 12C 12 55 नम्बरको गाड़ी र कान्तिपुर मीडिया ग्रुपको गेटमा 12P01034C 84 नम्बरको गाड़ी पार्क गरेर चालक भएका थिए। बिहान 7 बजेतिर मास्क र कालो चस्मा लगाएका व्यक्तिले गाड़ी पार्क गरी भागेका सम्बन्धित संचार माध्यमका सुरक्षा गार्डले बताएका छन्। गेट छोपिने गरी कान्तिपुरमा पार्क गरेको गाड़ी रवि जयसुवालले प्रयोग गरिरहेको खुलिएको कान्तिपुरले जनाएको छ। जयसुवाल सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका मनोनित सदस्य रहेका छन्। यसैबीच पत्रकारलाई संचार कर्ममा जान अवरोध पुर्याएको भन्दै नेपाल पत्रकार महासंघले घटनाको विरोध गरेको छ। महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध र आतंक सृजना गर्न खोजेको भन्दै संचार गृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ। महासंघले संचार माध्यमको गेट अगाडि आवाज जावत बन्द गर्नुमा सरकारकै भूमिका हुन सक्ने निष्कर्ष पनि निकालेको छ।

0: सभापति गगन थापाको घरको गेट अगाडि पनि शंकास्पद बिहारीसे गाड़ी भेटिएको छ। बिहान 7 बजे नै छोडेको गाड़ी थापाको घरबाट मोटरसाइकल समेत निस्कन नमिल्ने गरी राखिएको थियो। प्रहरीले बेलुकी पख मात्रै गाड़ी हटाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रेस स्वतन्त्रतामाथिको कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य रहेको जनाएको छ। बिहान कान्तिपुर पब्लिकेशन र अनलाइन खबर लगायत संचार गृहका गेट अगाडि शंकास्पद गाड़ी पार्किङ गरी अवरोध सृजना गरिएको घटनापछि विज्ञप्ति निकालेर रासोपाले यो प्रतिक्रिया जनाएको हो। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले निकाल्नु भएको विज्ञप्तिमा यस्ता गतिविधि संचारकर्मीलाई मनोवैज्ञानिक त्रासमा पार्ने उद्देश्यले गरिएको भन्दै लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको औंलाउनु भएको छ। रासोपाले आफूलाई सधैँ पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको पक्षमा उभिएको दल रहेको दावी गर्दै यस्ता कदमको घोषणा गरेको छ। विज्ञप्तिमा नेपाल सरकार गृह मन्त्रालय र सुरक्षा निकायलाई घटनाको तत्काल र निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र संचार माध्यमको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ। साथै सम्पूर्ण संचार जगतलाई त्रास नमानी पेशा निर्वाह गर्न अपील गर्दै संचारकर्मीको सुरक्षामा सधैँ खड़ा रहने प्रतिबद्धता रासोपाले दोहोर्याएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा ट्राफिक व्यवस्थापन र जरिवाना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कालीकोटमा पहिरोमा पुरिएर 2 जनाको ज्यान गयो, काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा, आउँदो 3 दिनसम्म साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदान विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि, संचार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरिएका गाड़ी प्रहरीले क्रेन लगाएर हटायो, घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्षी दल राष्ट्रपाको माग लगाएका खबर प्रस्तुत गरे।
1: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 7 वटै प्रदेशमा सुविधा सम्पन्न वन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वन वार्ड सुदृढ़ीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यान आकर्षण गराउनुभयो।
0: केही दिन अघि राहदानी विभाग अघि आत्मदाह गरेका गणेश नेपालीको घटनापछि नेपालको ट्राफिक व्यवस्थापन र नियमन प्रणालीमाथि फेरि प्रश्न उठेको छ। मोटरसाइकलमा व्हील लक गरिएपछि भएको घटनाले नगर प्रहरी र ट्राफिकको अधिकार क्षेत्र, जिम्मेवारी र जवाबदेहिताबारे बहस सर्किएको छ। कानूनी रूपमा ट्राफिक व्यवस्थापनको अधिकार यातायात व्यवस्था विभागको भए पनि कार्यान्वयन विभिन्न निकायमा बाँडिएको देखिन्छ, जसले समन्वय र जिम्मेवारीमा अन्यल सृजना गरेको पाइन्छ। यस्तो अवस्थामा नियम पालना गराउन कार्यवाही मात्र पर्याप्त हो वा वैकल्पिक व्यवस्थापन पनि राज्यको दायित्व हो भने भनेर हामीले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरलाई सोधेका छौं।
4: कार्यवाही र दण्डले मात्रै अपराध नियन्त्रण हुने भएको भए, जुन व्यक्तिबाट हुने कमी कमजोरी छन् या गल्तीहरू छन् त्यसमा नियन्त्रण हुने भएको भए, त्यो जानी जानी गर्ने जुन बदमासी छ नि त्यसमा नियन्त्रण हुने भएको भए दुनियाँमा कुनै पनि अपराध हुन्थेन होला। हरेक देशमा कैन कानूनले केही न केही व्यवस्था गरेको छ, तर नेपालमा हामीले के गर्न खोज्यो भनेपछि एक्सट्रिम जरिवाना गरेपछि अब कमी कमजोरी छ त्यो चाहिँ नियन्त्रण हुने भन्ने जुन सोचेका छौँ नि त्यो चाहिँ इन्टायरली गलत हो।
1: जसरी कार्यवाही गर्नुपर्ने हो त्यस अनुसारको पूर्वाधार पनि हुनुपर्छ भन्ने चौतर्फी आवाज उठिरहेको छ। सड़क संकेत अथवा भनौ पार्किङ व्यवस्था जस्ता पूर्वाधार चाहिँ अहिले कस्तो अवस्थामा छन् र यिनको अभावमा चाहिँ कडाईले मात्र के परिणाम दिन्छ?
4: हरेक कुरा अलग अलग निकायको जिम्मेवारीमा छन् होइन। प्रहरी भनेको खालि ट्राफिक व्यवस्थापन मात्रै गरिदिँदाखेरिको समस्या हो। अब ट्राफिक लाइट एउटाको जिम्मामा होला, सड़क एउटाको जिम्मामा छ, विभिन्न निकायको विभिन्न जिम्मा हुँदाखेरि के हुन्छ भनेपछि एक अर्कामा समन्वय नहुँदाखेरि एउटा निकायको थाप्लो मात्रै आउँदाखेरिको समस्या पनि हो। एउटा एजुकेसनको कुराहरू पनि छ र तपाईँले ड्राइभिङको लागि बाटोमा आउने मान्छेलाई पनि तपाईँले कसरी तयार गरिराख्नु भएको छ त्यो अर्कै निकायले फेरि दिन्छ त्यसलाई होइन। र अर्को जुन तपाईँले भन्नुभयो अब जस्तो न्यू रोडमा जान्छु, त्यत्रो महँगो गाडी किनेको छु, त्यत्रो महँगो मैले ट्याक्स तिर्छु होइन, र पैसा तिरेर पनि म कहीँ पार्टी गर्न खोज्छु भनेपछि त्यसको व्यवस्थापन छैन। सरकारले के हो भनेपछि यी जम्मै व्यवस्थापन गर्ने र जुन एउटै काम पनि विभिन्न निकायमा छरेका छन् नि त्यसलाई पनि एउटा ठाउँमा कसरी लिएर आउने र ऐन नियमका कुराहरू जुन मैले अघि गरेँ तपाईँको सबै कुरालाई एक ठाउँमा राखेर बहस गर्ने हो कि अगाडि बढ्ने हो कि त्यो चाहिँ सोच्नु जरुरी छ जस्तो लाग्छ मलाई।
1: नियम पालनालाई प्रोत्साहन गर्न चाहिँ विशेष गरी सरकारले चाहिँ कस्ता उपाय अपनाउनुपर्छ?
4: लाइसेन्स लिएको मान्छेलाई ट्राफिक सेन्सको बारेमा कतिको जानकारी छ त्यो त तयारी गर्ने जिम्मेवारी त कुनै निकायको छ नि त होइन। र त्यो पछि के हुन्छ भनेपछि बाटोमा लिएर आइसकेपछि त्यो बाटोमा भएका ट्राफिक साइनहरू उसले चिन्छ कि चिन्दैन त्यो पनि चिन्दैन। यदि चिन्छ कि चिन्दैन एउटा कुरा भयो र अर्को कुरा तपाईँको बाटोमा त्यो साइनहरू छन् कि छैनन् र बाटोमा लागेको साइनको अर्थ के हो त्यो पनि थाहा छैन व्यक्तिहरूलाई कि। त्यसले गर्दाखेरि यो के हो भने यी कुराहरू जम्मै महत्वपूर्ण कुराहरू यिनीहरू हुन् कि यो सबभन्दा ठुलो समस्या भने कि मलाई के लाग्छ भने ट्राफिक सेन्सकै समस्या हो। ट्राफिक सेन्स भन्दाखेरि जो बाटोमा निस्किन्छन् तिनीहरूलाई ट्राफिकको सेन्स जगाइदिने र जुन अघि तपाईँले भन्नु पूर्वाधार लगाएको कुरा एकदमै कुरा यसो व्यापक छ कि एरिया, तर हामीहरूले के छ अब सानो ठाउँ मात्रै राखेर बहस गरिरहेछौँ र यही घटनाले मात्रै पनि हामीले सिक लिने हो भनेपछि ट्राफिकको जुन व्यापकता छ नि यो सबै कुरालाई लिएर सरकारले अगाडि सोच्न जरुरी छ लाग्छ मलाई। नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी यिनका आफ्ना जिम्मेवारी ऐनले तोकेको छ। डिमार्केसन लाइन त क्लियर गर्नुपर्छ नि। यो मैले किन भनेको भने तपाईँलाई हरेक ऐन नियमले जिम्मेवारी हरेक निकायको तोकेछ, तर एक अर्काको ऐन नियममा ट्रेस पास गर्ने र एक अर्काको नियममा आएर खेल्न खोज्ने जुन एउटा बानी छ नि त्यसले गर्दा अहिलेसम्म त के छ एउटा यो घटना भयो, भविष्यमा कुनै ठूलो घटना भयो भने अचम्मै नमाने पनि हुन्छ फेरि।
1: अब यसमा आम नागरिकको भूमिका के, अब सम्बन्धित निकायहरूको सरकारवाला निकायहरूको भूमिका चाहिँ कस्तो हुन्छ?
4: सबभन्दा पहिला त सरकार निकायवालाको हो, त्यसलाई एउटा निकायले जिम्मेवारी लिने गरी कसरी अगाडि बढाउने जुन हामीले गर्यौँ नि, अब बाटो एउटाको छ, रङ एउटाको छ, ट्राफिक एउटाको छ, बत्ती एउटाको छ, व्यवस्थापन एउटाले गरिरहेछ, यसलाई कसले जिम्मा लिने एउटा त्यो गर्नु पर्यो। र अर्को नागरिकको जिम्मेवारी के हो भनेपछि तपाईँले गाडीमा बसिसकेपछि गाडीमा ब्रेक पनि हुन्छ है, गाडीमा खालि एक्सिलेटर मात्रै छैन है, बाटोमा हिँड्दाखेरि मान्छेहरू पनि हिँड्छन् है, अरूहरू पनि हिँड्छन् है, त्यतातिर नागरिकको सचेत हुने त्यतातिर भयो होइन। र अर्कोतिर सरकारको के हो भनेपछि खालि दण्ड सजाय गरेर मात्रै ठिक हुँदैन कि, सुविधा पनि दिउँ, एजुकेट पनि गरौं होइन, त्यसले गर्दा सबैको दायित्व छ यसमा।
0: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी। नेपाल दर्पणमा खबरकै सिलसिला, राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढ़ीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यावहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। अहिले सूचीमा रहेका 27 आयोजना मध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिश गरेको छ। आयोजना ढिलाईको मुख्य कारणका रूपमा जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ। 50% भन्दा बढ़ी प्रगति भएका आयोजनालाई पर्याप्त बजेट दिई 2 वर्षभित्र सम्पन्न गर्न र कम प्रगति भएकाको पुनरावलोकन गर्न आयोगको सुझाव छ। निर्माण सामग्री व्यवस्थापनका लागि छुट्टै कानून बनाउनु पर्ने र एक ठेकेदारले एउटै आयोजनाको एकभन्दा बढ़ी प्याकेज पाउन नहुने व्यवस्था गर्नुपर्ने सदस्य सचिव पन्थले बताउनुभयो। सार्वजनिक खरीद, वन तथा वातावरण सम्बन्धी कानून बीच सामञ्जस्यता कायम गर्न कानूनी संशोधन आवश्यक रहेको पनि उहाँले सुझाव दिनुभएको छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि 30 खर्ब रूपियाँ आवश्यक पर्नेमा अहिले 23 खर्बको हाराहारीमा मात्र स्रोत व्यवस्थापन भइरहेको सदस्य सचिव पन्थले बताउनुभयो।
1: हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 30.60 अंकले घटेर 2570.18 बिन्दुमा झरेको छ। नेप्सी झण्डे 8 महिना यताकै न्यून बिन्दुमा झरेको हो। यसअघि गएको मंगिर 4 गते नेप्से 2560 बिन्दुमा थियो। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.30 तथा होटल तथा पर्यटन र जलविद्युत समूह झण्डै 2% ओह्रालो लागेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 6.86 अर्ब करोड़को कारोबार भएकोमा आज 368 वटा कम्पनीका 4.17 करोड़ खित्ता शेयर 7.46 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै 2 महिना यताकै धेरै हो। यसअघि गएको वैशाख नौ गते 7.81 अर्ब करोड़ रूपियाँको शेयर किनबेच भएको थियो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: aquest bonus pal. Per formar un ensenyament, matre no ho sé, un ensenyament, i xonco, FIFA World Cup 2026 season pass, minuts. Repau un host, 15 dins d'aquí, 3 maïna s'amb estampona channel, que l'he fet aquest bonus. I di, azai l'inu vaico saïna, pare, azai, nazigai ko dealer d'ai marfot, va, i xonco, customer support. Sunne, 1-4-2-1-7-6-6-6, ma s'amb pertegar un host. It's a top 10-94,
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाण्डुको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज नियमित र सुचारू रहने अपेक्षा गरेको विभागको भनाइ छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा संचालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। नयाँ प्रणालीको शुरूआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ।
1: झापामा प्रहरीले खरबुजाको 39 क्विन्टल बिउ बरामद गरेको छ। भद्रपुर नगरपालिका वडा नम्बर 3 रहेको भीमलाल सुवेदीको घरमा लुकाएर राखेको बिउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रंजन अवाले जानकारी दिनुभयो। उहाँका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले हिजो बेलुका छापा मारेको हो। 94 बोरामा 3,920 किलो बिउ बरामद गरेर भद्रपुर भन्सार कार्यालय झापामा पठाएको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार भन्सार चलेर नेपाल भित्राएको प्रारम्भिक अनुसन्धानबाट खोलेको छ। बरामद गरेको बिउको बजार मूल्य प्रति किलो झण्डै 1,600 रूपियाँसम्म पर्ने अनुमान छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 11 महिनामा मेलन सीड शीर्षकमा झण्डै 19,000 टन खरबुजा तरबुजाको बिउ आयात भएको छ, जसको मूल्य 3,06,00,00,000 रूपियाँ भन्दा बढ़ी छ। गएको आर्थिक वर्षको त्यही अवधिमा 595 टन अर्थात 14 करोड़ रूपियाँ बराबरको मात्रै आयात भएको थियो। भारतमा प्रतिबन्ध रहेकाले विभिन्न देशबाट नेपालमा ल्याएर भारततर्फ तस्करी भइरहेको हुन सक्ने प्रहरीको अनुमान छ। खरबुजाको बिउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख एसपी वसन्तरा खड्काको नेतृत्वमा 55 प्रहरी परिचालन गरिएको थियो। उच्च तहको कमाण्ड र ठूलो जनशक्ति परिचालन भएपछि स्थानीय रूपमा चासो बढ़ेको थियो, तर बरामद कार्यमा जोखिम नभई ठूलो परिमाणको बिउ बोक्नका लागि मात्रै धेरै प्रहरी खटिएका डीएसपी अवाले बताउनुभयो।
2: उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएको छ। स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावमा प्रतिस्पर्धा गर्नुभएकी भण्डारीले विभिन्न राजनैतिक दलको समर्थन प्राप्त प्रतिद्वन्दी नवराज काफ्रेलाई 15 मतले पराजित गर्नुभएको हो। उहाँ उद्योग वाणिज्य संघ इटहरीको पहिलो महिला अध्यक्ष पनि बन्नुभएको छ। इटहरीमै व्यवसाय मार्फत स्थापित भण्डारीले 758 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी काफ्रेले 743 मत प्राप्त गर्नुभयो।
1: कैलालीका नदीमा पानीको सतह बढ़न थालेपछि डल्फिनको चहल पहल बढ़ेको छ। कर्णालीका सहायक नदी अन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन्। संरक्षणकर्मी भोजराज ढुंगानाले नदीमा जलस्तर बढ़ेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका बताउनुभयो। टीकापुर छात्र भजनी नगरपालिका 8 मोहना र पथरैया नदीको दोभानमा डल्फिन नियमित देखिन थालेका छन्। कर्णालीका सहायक नदी मोहना पथरैया काँडा र कान्द्रा लगायत क्षेत्रमा हरेक वर्ष मनसूनका बेला डल्फिन देखिने गर्दछन्। नेपाल र भारतका विभिन्न नदी प्रणालीमा बसोबास गर्ने डल्फिन मनसून अवधिभर कर्णालीका सहायक नदीमा बस्ने र झण्डै 3 महिनापछि पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षणकर्मी ढुङ्गानाले जानकारी दिनुभयो। डल्फिनका मुख्य आहार माछा घोंगी तथा लेउ हो। त्यहाँ प्लाटिनिस्टा ग्याङ्गेटिका प्रजातिको डल्फिन नेपालसँगै भारत पाकिस्तान र बंगलादेशमा मात्र पाइने दुर्लभ जलचर रहेको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। जापानका 1/4 भन्दा धेरै नगरपालिकामा 5 वर्षको अवधिमा जनसंख्या 10% भन्दा धेरैले घटेको छ। सन् 2020 देखि 2025 को अवधिमा 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैले घटेको जापानी समाचार संस्था क्याओदो न्यूजले जनाएको छ। समाचार अनुसार यस्तो गिरावट भएका नगरपालिकाको संख्या अघिल्लो 5 वर्षको तुलनामा झण्डै दोब्बर भएको छ। सन् 2015 देखि 2020 मा 247 नगरपालिका यस श्रेणीमा रहेकामा सन् 2020 देखि 2025 यो संख्या बढ़ेर 477 पुगेको छ। सबैभन्दा धेरै जनसंख्या गिरावट मध्य जापानको इसिकावा प्रिफेक्चरमा रहेको सुजु शहरमा देखिएको छ। सन् 2024 को शक्तिशाली भूकम्पपछि त्यहाँको जनसंख्या 34% घटेको खबरमा उल्लेख छ। उत्तर पूर्वी जापानका इवाते र अकिता तथा पश्चिमी जापानको कोची प्रिफेक्चरका आधा भन्दा धेरै नगरपालिकामा पनि जनसंख्या 10% भन्दा धेरैले घटेको पाइएको छ। विज्ञहरूले तीव्र जनसंख्या घट्दै जाँदा सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्। उनीहरूले जापानको तीव्र जनसंख्यिक परिवर्तनलाई सम्बोधन गर्न प्रभावकारी नीतिको आवश्यकता रहेको बताएका छन्। 243 नगरपालिकामा जनसंख्या वृद्धि भएको देखिए पनि धेरैजसो क्षेत्रमा जनसंख्या घट्ने प्रवृत्ति जारी रहेको र केवल जन्मदर बढ़ाएर मात्रै यो समस्या समाधान गर्न कठिन हुने विश्लेषणमा उल्लेख छ।
1: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलको टोली चेन्नई सुपर किंग्सका मुख्य प्रशिक्षक स्टेफेन फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग भएका छन्। चेन्नई र फ्लेमिङले आपसी सहमतिमा अलग हुने निर्णय गरेका हुन्। आईपीएलको पहिलो संस्करण सन् 2008 खेलाड़ीका रूपमा चेन्नईमा आबद्ध भएका स्टेफेन फ्लेमिङले सन् 2009 मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। फ्लेमिङको प्रशिक्षणमा चेन्नईले 5 आईपीएल उपाधि र 2 च्याम्पियन्स लीग टी20 प्रतियोगिता जित्यो। यस्तै फ्लेमिङको नेतृत्वमा चेन्नई 12 प्लेअफ पुग्यो भने कृतिमानी 10 आईपीएलको फाइनल खेल्न सफल भयो। चेन्नईकी मालिक रूपा गुरूनाथले स्टेफेन फ्लेमिङले टोलीको पहिचान निर्माणमा अतुलनीय योगदान दिएको बताएकी छन्। यस्तै फ्लेमिङले चेन्नईमा बिताएको समय आफ्नो प्रशिक्षणकालकै सबैभन्दा अविस्मरणीय अध्याय भएको उल्लेख गरेका छन्।
2: र विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् 2030 विश्वकपमा सहभागी टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने बताउनु भएको छ। स्विस संचार माध्यम ब्लूविन संघको अन्तर्वार्तामा फिफा अध्यक्षले थप 16 टोली थपेर 48 64 पुर्याउने सम्भावनाबारे अहिले चलिरहेको विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो। उहाँका अनुसार विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र नभई सम्पूर्ण विश्वलाई ध्यानमा राख्नुपर्छ। हरेक देशले विश्वकपमा खेल्ने सपना देख्न पाउनुपर्ने इन्फान्टिनोको भनाइ छ। सन् 1998 देखि 2022 विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। अहिले अमेरिका, क्यानेडा र मेक्सिकोमा संयुक्त रूपमा चलिरहेको 23 संस्करणको विश्वकपमा पहिलो पटक 48 टोली सहभागी छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: कालीकोटमा पहिरोमा पुरिएर 2 ज्यान गयो। काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा। आउँदो 3 दिनसम्म साना नदीमा आकस्मिक बाढ़ीको जोखिम।
1: संचार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरेका गाडी प्रहरले क्रेन लगाएर हटायो। घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्ष दल राष्ट्रको माग। गणेश नेपालीको मृत्युपछि ट्राफिक व्यवस्थापनमा नयाँ बहस।
2: राष्ट्रिय गौरवका आयोजना 10 सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। शेयर बजार उच्च दरमा घट्दा नेफ्से 2600 बिन्दु भन्दा तल।
1: जापानका 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैको गिरावट। सन् 2024 शक्तिशाली भूकम्पपछि सुजु शहरको जनसंख्या 34% घट्यो।
2: र आईपीएलको टोली चेन्नईका मुख्य प्रशिक्षक फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सेन्ज जिल्लाको पहिलो आवाज रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhula.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। साउने सोमबार तथा एकादशीमा छाङछाङलीमा महाआरती हुने। सेन्जामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्ये करिब 70% क्षेत्रफलमा रोपाई सम्पन्न र नेपाली सेनाद्वारा नुवाकोटमा 20,000 लिटरको ट्याङ्की निर्माण। साउने सोमबार तथा हरिशयनी एकादशीका अवसरमा छाङछाङदी मन्दिरमा महाआरती हुने भएको छ। छाया क्षेत्र छाङछाङदी मन्दिर व्यवस्थापन समितिले भक्तजनहरूको चाहनालाई मध्यनजर गर्दै हरेक सोमबार साँझ र एकादशीको साँझमा मन्दिरमा महाआरती गर्ने भएको हो। महाआरतीमा भक्तजनहरू प्रत्यक्ष सहभागी भएर श्रवण गर्न सक्नुहुनेछ। मन्दिर व्यवस्थापन समितिका सहसचिव एवं आर्थिक व्यवस्थापन उपसमितिका संयोजक शिवाकान्त पौड्यालका अनुसार आफ्ना दिवंगत पितृहरूको नाममा जन्मदिन त्यसै गरी विवाह उत्सव र अन्य विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न सक्ने व्यवस्था गरिएको छ। भगवान शिव पार्वतीको कथासँग प्रत्यक्ष जोड़िएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ। मन्दिरको महिमाका विषयमा श्री सुस्तानी व्रत कथामा समेत उल्लेख छ। कथामा उल्लेख भए अनुसार भगवान शिवले सतीदेवीको मृत शरीरलाई लिएर डोल्ने क्रममा यहाँ आइपुग्दा बाँकी सबै शेष पतन भएको हो। महादेवले त्रिशूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तीर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाड़बाट झरेकाले यो स्थानको नामै छाङछाङदी रहेको किम्बदन्ती छ। साथै यहाँ गौमुखी धाराहरू, यज्ञशाला, शिवलिंग, सन्तोषी माता, राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने 108 पिपलका बोटहरूबाट श्रावण महिनाभर जलधारा गरिन्छ। यहाँको प्राकृतिक स्वरूप हेर्दा गौथुनहरू, गणेशका मूर्ति, नाग, शिवका विभिन्न स्वरूप देख्न सकिन्छ। यहाँ विशेष गरी महाशिवरात्री, वैशाखी संक्रान्ति, श्रावण संक्रान्ति, हरिशयनी एकादशी, श्रावणको सोमबार, तीज, कृष्ण जन्माष्टमी, माघे संक्रान्ति, हरिबोधन एकादशी, बाला चतुर्दशी, माता तीर्थाउसी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेला लगायतका विभिन्न पर्वहरूमा विशेष मेला लाग्ने गर्छ। मन्दिर परिसरमा निर्माणाधीन 108 शिवलिंग र 108 गौमुख धारा निर्माणमा समेत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने आजीवन सदस्य बन्न 7,500 शुल्क कायम गरिएको छ। सेन्जामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्ये करिब 70% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। सोमबारसम्म जिल्लामा धान खेती हुने क्षेत्रफल 16,000 हेक्टर मध्ये 70% क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो। 11 पालिका रहेको जिल्लामा फेन्दीखोला, आन्दीखोला, अर्जुन चौपारी र पुतली बजारमा 80% रोपाई सकिएको छ। जिल्लामा ती भेगहरूमा रोपाई छिटो शुरू हुने गर्छ भने यहाँको गल्याङ, चापाकोट बेल्टमा भने साउन अन्तिमसम्म रोपाई गरिन्छ। यहाँ उन्नत जातका धान मध्ये रामधान, सावित्री जस्ता धानहरू लगाइन्छ भने रैथानी, अनदी, काला नमक जातका धान पनि लगाउने गरिन्छ। विभिन्न हाइब्रिड जातका धानहरू बजारमा भित्रिए पनि सेन्जाका कृषकले उन्नत जातको धान नै लगाउने गर्छन्। हाइब्रिडमा छिटै रोग किराले आक्रमण गर्ने भएकाले किसानहरू उन्नत जातका धानमा आकर्षित भएका छन्। सावित्री, सुनौलो र सुगन्ध लगायतका उन्नत जातका धान नै सेन्जाका किसानले लगाउँदै आएका छन्। सेन्जाको आँधी खोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दी खोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङ, सेती दोभानका फाँटहरू, बिरूवाका फाँटहरू धान खेतीका लागि उर्वर क्षेत्र हुन्। यहाँ तराईका फाँटमा झैं धान उत्पादन हुन्छ। यस्तै गरी दहतुम, सोरेक, खिलुङ, पुतेल बजार नगरपालिका, वालिङ, चापाकोट, रत्नपुर, मल्याङकोट, सिन्नेवास, सेतीदोभान, बिरूवा, बिर्घा, अर्जुन चौपारी, राङबाङ, तुलसी भन्ज्याङ, जगत भन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्रहरू हुन्। सेन्जाको ऐतिहासिक तथा पुरानो सदरमुकाम नुवाकोटमा वर्षौंदेखि रहेको खानेपानी समस्याको समाधानको लागि नेपाली सेनाले 20,000 लिटर क्षमताको आधुनिक खानेपानी ट्याङ्की निर्माण गरेको छ। सेनाको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको यो योजनाबाट स्थानीय बासिन्दा कालभैरव मन्दिरमा दर्शन गर्न आउने भक्तजन र पर्यटकले नियमित खानेपानी सुविधा पाउने गरेका छन्। पुतेलबजार नगरपालिका पाँच स्थित नुवाकोटमा सिंह शार्दुल गुल्मादी खोला ब्यारेकको शीघ्र प्रभावी आयोजना अन्तर्गत करिब 6,50,000 रूपियाँको लागतमा खानेपानी ट्याङ्की निर्माण गरिएको छ। सिंह शार्दुल गुल्माका गुल्मापति सेनानी राजेश उप्रेतीका अनुसार स्थानीयको आवश्यकता पहिचान गरी योजना अघि बढ़ाइएको हो। निर्माण सम्पन्न भएपछि खानेपानीको आपूर्ति व्यवस्थित बनाउन ट्याङ्की संचालनमा ल्याइनेछ। उहाँका अनुसार योजना निर्माणमा स्थानीय निर्माण व्यवसायी सफल श्रेष्ठ ज्येष्ठ नागरिक तथा स्थानीय उपभोक्ता लेखबहादुर केसीले पनि सहयोग गर्नुभएको छ। एक कार्यक्रमका बीचमा उक्त योजना पुतेलबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी र पुतेलबजार पाँचका वडा अध्यक्ष अर्जुन कुमार कार्कीलाई समिति रूपमा हस्तान्तरण गर्दै पश्चिम प्रेतनाका प्रेतनापति उपरथि भोलानाथ थापाले नेपाली सेना सीमाको सुरक्षामा मात्र नभई समुदायका आवश्यकतासँग जोड़िएका जनहितका काममा पनि सक्रिय रहँदै आएको बताउनुभयो। नुवाकोट धार्मिक ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र मानिएकाले खानेपानी पूर्वाधार निर्माणले त्यस क्षेत्रको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। पुतेलबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले खानेपानी योजना निर्माणमा सहयोग गरेको भन्दै नेपाली सेनाप्रति आभार व्यक्त गर्नुभयो। वहाँले नुवाकोटका ऐतिहासिक र पर्यटकीय महत्वलाई ध्यानमा राख्दै यहाँ नेपाली सेनाको एउटा गण स्थापना गर्न पनि आग्रह गर्नुभयो। निर्माण सम्पन्न भएपछि सेनाले उक्त योजना पुतेलबजार नगरपालिका र पुतेलबजार नगरपालिका पाँच मार्फत स्थानीय उपभोक्तालाई सञ्चालनका लागि जिम्मा दिएको छ। स्थानीयवासीले पनि खानेपानी ट्याङ्की निर्माणसँगै स्वच्छ र नियमित खानेपानीको पहुँच विस्तार भएको भन्दै खुशी व्यक्त गरे। रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: हाङसाङदी छाल क्षेत्र शिव मन्दिरको सूचना।
3: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
2: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
3: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
2: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाला कार्यालय सचिव मोबाइल 9841648515 र 9857875073।
3: छाङसाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङसाङदी।

रेडियो आधी खुलाको समाचार मूलक प्रस्तुति आधी खुला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। बागलुङको ताराखोला गाउँपालिकाले अनौपचारिक क्षेत्रका 67 जना श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ। श्रमिकको जीवनयापन सहज बनाउने र भविष्यमा आउन सक्ने विभिन्न जोखिमको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको कोषमा आबद्ध गराइएको हो। गाउँपालिकाले 2 वर्ष अघि नै अनौपचारिक क्षेत्रका श्रमिकको सूचीकरण गरी उनीहरूको श्रमलाई संस्थागत गर्ने, रोजगारदाता र पालिका बीचमा समन्वय गर्ने तथा विश्व संयुक्त स्मृति श्रम रोजगार बैंक मार्फत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष विक हमालले बताउनुभयो। पहिलो चरणमा 67 जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी परिचय पत्र समेत प्रदान गरिएको छ। स्थानीय स्तरमै रोजगारी सृजना गर्ने युवालाई श्रममा जोड्ने उद्देश्यले गाउँपालिकाले विश्व शहीद स्मृति श्रम रोजगार बैंकको स्थापना गरेको हो। श्रम रोजगार बैंक स्थापना भएपछि वैदेशिक रोजगारीमा जान चाहने केही युवा पनि गाउँमै बसेर काम गर्न आकर्षित भएका छन्। बिरामी पर्दा वा दुर्घटनामा परेमा सामाजिक सुरक्षा कोषबाट राहत र उपचार सुविधा पाइने व्यवस्थाले श्रमिकमा थप आकर्षण बढ़ेको छ। कोषमा आबद्ध भएका श्रमिकले वर्षभरि नै कुनै न कुनै रोजगारी पाउने व्यवस्था गाउँपालिकाले मिलाएको छ। आवश्यकता अनुसार श्रमिकको सूची तयार कार्य पारी विभिन्न काममा परिचालन गरिनेछ। व्यवस्था अनुसार श्रमिकको पारिश्रमिकबाट 10% रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ भने गाउँपालिकाले थप 21% योगदान गर्नेछ। यसबाट श्रमिकले बिरामी वा दुर्घटनाको अवस्थामा उपचार सुविधा पाउनेछन्। तोकिएको उमेर पुगेपछि निवृत्त हुँदा पनि योगदानमा आधारित पेन्सन सुविधा पनि प्राप्त गर्नेछन्। पोखरा महानगरपालिकाले करिब 20 वर्षसम्म फोहोर व्यवस्थापनका लागि प्रयोग गरेको ठाउँ पोखराको बाछे बडुवा अचेल पुष्प किरणी परोपकार गोकुल धाम कौशलाका रूपमा परिचित हुन थालेको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि सो ठाउँबाट ल्याण्डफिल साइड हटाइएपछि गौशाला सञ्चालनमा आइएको हो। कुनै समय फोहोरको डंगोले भरिएको यो क्षेत्र हाल भने हराभरा गोकुल धाम बनेको छ। करिब 300 रोपनी भन्दा बढ़ी क्षेत्रफलमा फैलिएको यो क्षेत्रलाई पोखरा महानगरपालिकाको सहयोग र दासी परोपकार महासंघ नेपालको व्यवस्थापनमा गौशाला सञ्चालनमा ल्याइएको हो। पोखराको बजार क्षेत्रमा छाड़ा अवस्थामा रहेका र बिरामी वृद्ध र व्यवहारी सिजो पाएको उद्धार संरक्षण र हेरचाह गर्दै उक्त गुरूकुल धामले अगाडि बढ़ेको छ। गौ संरक्षणको लक्ष्य राखी स्थापना गरिएको गौशालामा गाई गोरू र बाछा बाछीहरू पनि छन्। हिन्दू धर्ममा जन्मदेखि मृत्युसम्म दूध दही गहुँत र गोबरको आवश्यकतासँगै मानव जीवनको जीवनशैली र प्रकृतिसँगको अलौकिक सम्बन्ध रहेकाले पनि गौ संरक्षणमा लागेको अभियानका अभियन्ता एवं पुष्करिणी परोपकार गुरूकुल धामका अध्यक्ष कमल नयन गौतमले बताउनुभयो। भगवान कृष्ण गाईको सेवा गरेको उदाहरण दिँदै वहाँले गाईको सेवाले सन्तुष्टि मिल्ने मात्र नभई गाईपालकले आफ्नो जीवन पनि राम्रोसँग निर्वाह गर्न सक्ने बताउनुभयो। हाल गौशालामा 8 गोठमा 320 भन्दा बढ़ी चौपाय रहेको उहाँले बताउनुभयो। गोकुल धामबाट दैनिक 50 लिटर दूध पनि उत्पादन भइरहेको छ। अर्ग्यानिक तरकारीका लागि आवश्यक मल प्रशस्त भएकाले उत्पादन पनि राम्रो भएको उहाँले बताउनुभयो। पोखरा महानगर प्रमुख धनराज आचार्यले छाडा पशु चौपायको व्यवस्थापन महानगरका लागि चुनौती बनिरहेको बताउँदै गोकुल धामको सञ्चालनले त्यस्ता चौपाय व्यवस्थापनमा सहज भएको बताउनुभयो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः पटक। साउने सोमबार तथा एकादशीमा छङछङ्गीमा महाआरती हुने, सन्ध्यामा धान उत्पादन हुने क्षेत्रफल मध्ये करिब 70% क्षेत्रफलमा रोपाई सम्पन्न, र नेपाली सेनाद्वारा नुवाकोटमा 20,000 लिटरको ट्याङ्की निर्माण। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चिउरी घर मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
9: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
8: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
9: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
8: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
9: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
8: मोबाइल नम्बर 9856054313 र 9841443432।
9: मूल्य होइन स्वास्थ्य रोजौ।
10: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
11: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
10: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
11: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
10: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
8: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
10: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
8: मोबाइल नम्बर 9865019076, 9861719076 र 9017162823।
12: होइन, के भयो, किन बन्द भएको गाडी?
13: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
12: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
13: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
12: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
13: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
14: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
15: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
14: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
15: फोन नम्बर 0364-41-552, मोबाइल 98-5-60-40-552 र 98-60-51-401।
16: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
17: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
16: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
17: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
18: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
17: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
18: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-5-60-85-667।
19: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
17: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
19: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
17: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
19: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
17: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
19: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
17: मुटुको जाँच, ईसीजी सेवा,
19: भाँचिएको हड्डी प्लास्टर सेवा,
17: डिजिटल एक्सरे सेवा,
19: चिरफार गर्ने,
17: थाइराइड जाँच,
19: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
17: सर्वसुलभ फार्मेसी सेवा।
19: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
17: फोन नम्बर 0364-41-087, मोबाइल 98-4-69-71-47।
12: च्या, कस्तो सास गनाएको तिम्रो त,
20: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
12: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
20: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
12: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
14: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
21: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
17: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98-4-65-48-622 र 98-2-41-40-029।
22: द
0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
22: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज
23: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
24: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
23: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
24: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 98560308 ए दिदी पक्लुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
25: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
24: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
25: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
24: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुङ भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 98560309888 र 98560555988
26: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
27: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
26: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
27: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
26: मोबाइल 98135564396
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
23: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन अब त जान्न म कहीँ पनि
23: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
23: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथ्रोकको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
24: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुछ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
23: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
28: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
28: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
5: यस समयको साथमा जितु सुनचादी पसल
6: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
5: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्न पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो, मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008747723।

0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9855054313 र 9141443842।
0: मूल्य होइन स्वास्थ्य रोजौ।

0: नौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846086005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समिरडीमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्चा।
1: फोन 0 3 6 4 40 6 100।
2: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0364-41-258।
4: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 0364-41-6096।

0: रेडियो आदिखोला 105.4
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चौबीस घण्टामा 55 विपदका घटनामा 8 जनाको मृत्यु, बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध, सयौं प्रभावित। आज काठमाडौँ सहित 34 जिल्लामा बाढ़ीको जोखिम।
2: सो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको, लेभल बढ़ेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ़न सक्ने हुनाले चाहिँ सतर्क हुन आह्वान गरेका छौं।
1: साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी, बीमा दावीमा ढिलाई वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणको आग्रह, शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग।
2: राज्य सत्ता नै प्रेसलाई प्रसिद्ध बनाउने, पत्रकारलाई प्रसिद्ध बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मीडियाहरूलाई चाहिँ क्लासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो।
1: एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति, इलाममा सड़क भासिदा, 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद, ललितपुर महानगरले करमा विशेष छूट घोषणा।
3: यसैभन्दा दलित अपाङ्ग भएका व्यक्तिहरूको समूह व्यक्ति तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 व्यवसाय दर्तामा 50% छुट हुनेछ।
1: र बैंककको एक रेस्टुराँमा भीषण आगलागीमा 27 जनाको मृत्यु, 22 जना गम्भीर घाइते। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराति फ्रान्स र स्पेन बीच खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: संचार माध्यम र राजनीतिक नेतृत्वको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिनु सामान्य घटना होइन, यसले सुरक्षा संयन्त्रको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा असहमति व्यक्त गर्ने अधिकार सुरक्षित भए पनि त्रास र मनोवैज्ञानिक दबाव सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनु राज्यको दायित्व हो। प्रेस स्वतन्त्रता र नागरिक सुरक्षामाथिको विश्वास कायम राख्न सरकारको प्रभावकारी कदम अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
5: गएको 24 घण्टामा बाढ़ी पहिरो लगायत मौसमी विपदमा परेका 8 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिका विभिन्न प्रकारका 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको हो। पहिरोमा परेर 3 जनाको मृत्यु भएको हो भने बाढ़ीमा परेर 2 जनाको मृत्यु भएको हो। यस्तै सर्पको टोकाईबाट 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। कालीकोटको सान्ने त्रिवेणी गाउँपालिका 6 स्थित बुहारी पाटामा पानीघट्टा मा पिठो पिस्न गएका लालबहादुर साउत र मन्दिर साउतको अचानक आएको बाढ़ीमा पुरेर मृत्यु भएको छ। पहिरोले घट्टा समेत बगाएको थियो। घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार प्रयास गरेका थिए। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोले अस्थायी टहरा पुरिदा 67 जयशीला शाहको घटनास्थलमै मृत्यु भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो।
6: ज्वर आजको गर्दाखेरि चाहिँ हिजोको चाहिँ घाइते 6 र घर क्षति 4 जनाको थियो भने आज थप 29 चाहिँ मैले यहाँलाई भने जस्तो चाहिँ 2 मृत्यु भएको छ भने 2 घाइते हुनुभएको छ। त्यसगरी प्राधिकरणले चाहिँ हामीले मनसुन कमान्ड पोस्ट पनि 24 घण्टा सञ्चालनमा नै हामीले केही सेला हेर्दाखेरि चाहिँ रेड अलर्ट नै जारी भइसकेको अवस्था चाहिँ छैन। येल्लोसम्म थियो 1-2 स्थानहरूमा, त्यसमा कोअर्डिनेसन गरेर हामीले सीडीओ र सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर सेक्रेटरीहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ त्यो फिल्डमा खटिसक्नु भएको अवस्था छ भने हामीले अहिले सिचुएसन रूमबाट चाहिँ सबै 70 जिल्लामा चाहिँ नदीका बहावहरूदेखि लिएर कति पानी परेको छ, कुन कुन ठाउँमा कस्तो चाहिँ इन्सिडेन्टहरू भइरहेको छ भन्ने कुराहरू चाहिँ एकदमै 24 घण्टा निगरानीमा रहेका छौँ र त्यही अनुसार चाहिँ उहाँसँग सम्बन्धित निकायसँग समन्वय गरेर सेक्रेटरीहरूलाई चाहिँ ठाउँ ठाउँमा परिचालन पनि गरिरहेको छ।
5: प्राधिकरणका अनुसार सबैभन्दा धेरै 20 पहिरो, 13 बाढ़ीका घटना भएका छन्। यसैबीच बागलुङको ढोरपाट नगरपालिका 2 घरको पर्खाल भत्किँदा 5 आशिष भण्डारीको मृत्यु भएको छ। आशिष आँगनमा खेलिरहेका बेला पर्खालले च्यापेको प्रहरले जनाएको छ। काशीमा मोदी खोलामा आएको बाढ़ीले नयाँ पुल भिरे ढाँटी कान्द्रुक सड़क बगाएपछि कान्द्रुक पुगेका करिब 100 पर्यटक अलपत्र परेका छन्। स्थानीय तहले वैकल्पिक कच्ची सड़क मरमत गरेर यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेको जनाएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलडाँडामा लेदो सहितको पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। निरन्तर पहिरो झरिरहेकाले सड़क खुलाउन कठिनाई भइरहेको स्थानीय प्रशासनले जनाएको छ। यस्तै रसुवाको लेन्दी खुलामा लिदो सहितको बाढ़ी आएपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवा गढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। सम्भावित क्षति रोक्न सुरूङमा पानी लैजाने गेट पनि बन्द गरिएको छ। साथै भोटे कोशी नदीको बहाव बढ़ेपछि रसुवा गढ़ी भन्सार यार्डका सवारी साधन सुरक्षित स्थानमा सारिएको छ। प्रशासनले नदी किनारमा नजान र जोखिमयुक्त सड़क प्रयोग नगर्न आग्रह गरेको छ। इलाममा दुई दिनदेखिको वर्षाले मेची राजमार्ग अन्तर्गत गोलाखर्क राज दुवाली सड़क खण्ड भासिदा सबै प्रकारका सवारी साधनको आवागमन बन्द भएको छ। वैकल्पिक सड़कका डाइभर्सन पनि बाढ़ीले बगाएपछि इलाम पाँच थर र ताप्लेजुङको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। यता निरन्तर वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुगलिङ सड़क खण्डमा सड़क अत्याधिक सड़क सतर्क भएर मात्र यात्रा गर्न सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। काभ्रे प्लाञ्चोको रोशी क्षेत्रमा पानीको बहाव बढ़ने सम्भावनाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन केही समयका लागि रोकिएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाण्डौ ललितपुर र भक्तपुर सहित देशका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण साना तथा मझौला नदी खोलामा जलसतह बढ़ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। शाखाका अनुसार काभ्रे पाँचथर इलाम झापा मोरङ सुनसरी सप्तरी भोजपुर शंखुवासभा दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहु मकुमनपुर बारा पर्सा रौतहट चितवन काठमाण्डौ ललितपुर भक्तपुर नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा र कैलालीमा बाढ़ीको मध्यम जोखिम रहेको छ। सीआईएनसँग कुरा गर्दै शाखाका बाढ़ीविज्ञ सौहार्द जोशीले भन्नुभयो,
2: अहिले चाहिँ अलिक सतर्क हुने अवस्था देखिन्छ। त्यसै गरी आज राति चाहिँ पूर्वी क्षेत्र कोशी प्रदेशको पूर्वी पहाड़ी क्षेत्र तथा बागमतीको पहाड़ी क्षेत्रमा चाहिँ भारी वर्षासम्म मध्यमदेखि भारी वर्षा हुने हुनाले अनि अहिले नै चाहिँ सो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको लेभल बढ़ेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ़न सक्ने हुनाले चाहिँ हामीले चाहिँ बागमतीदेखि पूर्व बागमती प्रदेश अथवा कोशी प्रदेशका पहाड़ी विशेष गरी पहाड़ी क्षेत्रमा चाहिँ सतर्क हुन आह्वान गरेका छौँ। यसै गरी हाम्रो
5: काठमाडौँका प्रमुख संचार गृह र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि शंकास्पद रूपमा गाड़ी पार्किङ गरेपछि सुरक्षा चासो बढ़ेको छ। प्रहरले सबै गाड़ी हटाएर घटनाबारे अनुसन्धान शुरू गरेको छ। आज बिहान अनलाइन खबर कान्तिपुर पब्लिकेशन र हिमालय टेलिभिजनको गेट अगाडि गाड़ी पार्किङ गरी प्रवेशमै अवरोध गरिएको थियो। त्यसपछि रातोपुल स्थित गगन थापाको निवास अगाडि पनि गाड़ी लामो समयसम्म छोडिएको भेटिएको थियो। स्थानीयका अनुसार गाड़ी राखेर चालक अन्य सवारीमा गएको देखिएको थियो। यस घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै संचार गृहमा अवरोध र त्रास सिर्जना गर्ने प्रयास भएको भन्दै दोषीको पहिचान गरी कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। सीआईएमसँग कुरा गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले भन्नुभयो,
7: प्रमुख संचार माध्यमहरूको एकमा चाहिँ शंकास्पद हिसाबले पनि गाड़ीहरू टेस्ट्याएर आतंकित बनाउने मीडिया हाउसलाई पनि आतंकित बनाउने र पत्रकारलाई पनि आतंकित बनाउने र उनीहरूको गतिविधिहरूमा अवरोध गर्ने सिर्जना गर्ने जुन काम भएको छ त्यो चाहिँ अत्यन्तै निन्दनीय आपत्तिजनक र खेद गर्ने छ। जुन यस प्रकृतिको घटना चाहिँ हाम्रो मीडियामा पहिला भएको थिएन तर अहिले चाहिँ पछिल्लोचोटि प्रहरीको अनुसन्धानले पनि यसमा कतिपय सत्ताधारी दलका मान्छेको गाडी भन्ने पनि आइरहेछ।
2: यसले चाहिँ राज्य सत्तामै प्रेसलाई त्रसित बनाउने, पत्रकारलाई त्रसित बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मिडियाहरूलाई चाहिँ क्लासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो। त्यसले गर्दा यसले चाहिँ नेपालको अहिलेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भन्नु, सूचनाको हकको कुरा गर्नु, संचारको हकको कुरा गर्नु, यो सबै चिजहरू मानवहरूलाई चाहिँ भत्काएर प्रेसलाई कमजोर बनाउने अभ्यास गरेको जस्तो देखिन्छ।
5: प्रारम्भिक अनुसन्धानमा केही गाड़ी व्यक्ति बैंक तथा अटो कम्पनीको नाममा दर्ता रहेको खुले पनि ती गाड़ी एउटै उद्देश्यले किन र कसले कहाँ छाड्यो भन्ने अझै स्पष्ट भएको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश दास सुवेदीले गाड़ीको ध्वनि चालक र ती ठाउँमा राखिनुको कारणबारे अनुसन्धान भइरहेको सीआईएमसँग बताउनुभयो।
8: पार्किङ गरेर छोडिएको पाँचवटा गाडीहरू क्रेनको सहायताले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याइएको छ। यातायात व्यवस्था विभागसँग समन्वय गरेर गाडीको ध्वनि वा चालकको पहिचान गर्नेतर्फ चाहिँ हामीले काम गरिरहेका छौं।
5: प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर जलन भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गरी योजना अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बीमा दावी भुक्तानीमा ढिलाइ, अनियमितता वा अन्य समस्या भए नेपाल बीमा प्राधिकरणले प्रमाण सहित उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार केही बीमा कम्पनी कर्मचारी तथा बीमा सर्वेसरले कानून र व्यावसायिक आचार संहिता विपरीत काम गरेको गुनासो बढ़ेपछि यस्तो सूचना जारी गरिएको हो। गलत विवरण तयार गर्ने, तथ्य लुकाउने, पक्षपातपूर्ण मूल्यांकन गर्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि बीमा ऐन 2079 अनुसार कार्यवाही गरिने जनाएको छ। त्यस्तै ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छूट र सहुलियतको व्यवस्था गरेको छ। महानगर प्रमुख श्री बाबु महर्जनले नवौं नगरसभाबाट पारित नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले छुटेको व्यवस्था गरिएको जानकारी दिनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीश दय नारायण प्रसाद पौडेलले र उमेश कोइरालाको इजलासले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। त्यस्तै सरकारले सरकारी कर्मचारीलाई सवारी साधन खरिदका लागि 100% ब्याज अनुदान सहित सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 मस्यौदा तयार गरेको हो। साझा खबरमा अब विदेशका खबर। बैंकको एक रेस्टुरेन्टमा भीषण आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आगलागी बैंकको क्लोकप्रिय चातु चौक क्षेत्रमा रहेको एक बारमा आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा विद्युत आपूर्ति अवरूद्ध भएको र बार धुवाले भरिएपछि भागाभाग मचेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो हरूमा आगोबाट जोगिन ग्राहकहरू आत्तितै बाहिर भागिरहेको, कतिपयको लुगा समेत आगोले समेटेको देखिन्छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत आज मध्यराति फ्रान्स र स्पेन बीच खेल हुनेछ। दुवै टोली फाइनलमा पुग्न दबावमा खेल्नेछन्। खेल मध्यराति पाउने 1 बजे हुनेछ। दुई टोली विश्वकपमा दावेदार मानिन्छन्। फ्रान्सले 2 र स्पेनले 1 पटक विश्वकप जितेका छन्। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल पर्सी 31 गते बुधबार मध्यराति पाउने 1 बजे हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकामा हुनेछ।
1: शंकास्पद गाड़ी पार्किङ पछि सुरक्षा चुनौतीको बहस।
9: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
1: घटनाको निष्पक्ष छानबिनको चौतर्फी माग रिपोर्टसँगै वर्खे विपद रोकथाम र उद्धारमा स्थानीय तहको रणनीति लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। काठमाण्डुका केही संचार माध्यम र कांग्रेस सभापति थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिएपछि सुरक्षा संवेदनशीलता र अभिव्यक्ति स्वतन्त्रताको विषय एकैसाथ बहसमा आएको छ। घटनालाई लिएर सत्तापक्षदेखि प्रतिपक्षसम्मका राजनैतिक दलले निष्पक्ष छानबिनको माग गरेका छन्। लोकतान्त्रिक समाजमा विरोधका नाममा त्रास सिर्जना गर्ने यस्ता गतिविधिले सुरक्षा व्यवस्था, प्रेस स्वतन्त्रता र नागरिकको मनोविज्ञानमाथि गम्भीर प्रश्न उठाएको विश्लेषण भइरहेको छ।
11: नेपालमा निजी संचार माध्यमहरू कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजन र अनलाइन खबर सहित नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र भाटभटिनी सुपर मार्केटको मुख्य प्रवेश गेटमा व्यवहारिसी अवस्थामा सवारी साधन छोड़िएपछि यस विषयमा सर्वत्र चासो बढ़ेको छ। अज्ञात व्यक्तिले अचानक गेटमा सवारी राख्दै बाहिरिएपछि केही समय त्रासको माहौल पनि सृजना भएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरे कांग्रेस महामन्त्री गुरु घिमिरे।
9: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो र यो कुराले लोकतान्त्रिक जुन जनताको अधिकार नैसर्गिक अधिकारलाई कुण्ठित गर्छ र यसले चाहिँ निर्वाध रूपबाट संचार माध्यमहरूले जस्तो कि हाम्रो सभापतिकै घर अगाडि पनि गाडी पेर्सियो राजनीतिक दलको नेतृत्व अथवा आम जनतालाई चाहिँ नै उनीहरूको चाहिँ नैसर्गिक अधिकारमाथिको लोकतान्त्रिक अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
11: नेकपा एमाले यस्ता गतिविधिले नागरिकमा भय र असुरक्षा फैलाउने काम गरेको भन्दै प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि दबाव सृजना गर्न खोजिएको आरोप लगाएको छ। हिमालय नेता महेश बर्तोलाले दुई तिहाईको बलियो सरकारलाई पनि प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने अधिकार नभएको तर्क गर्नुभयो।
13: राज्य कमजोर छ भन्ने कुराको एउटा महत्वपूर्ण यो उदाहरण हो। राज्य जवाफदेही छैन, उत्तरदायी छैन, विधिको शासनको पक्षमा आवाज उठाउनेहरूका विरूद्धमा काहीँ न काहीँ एउटा संगठित गिरोहहरू कुनै न कुनै रूपबाट परिचालित छन् र त्यसको संरक्षण काहीँ न काहीँ राज्यको तर्फबाट वा राज्यले वातावरण क्रिएट गरेका कारणले गर्दा यो भइरहेको छ भन्ने देखिन्छ। यो निकै दुःखद छ।
11: नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक युवराज दुलालले यस घटनाको तत्काल र निष्पक्ष छानबिनको माग गर्दै यस्ता गतिविधिले समाजमा अनावश्यक त्रास बढ़ाएको टिप्पणी गर्नुभएको छ।
9: प्रारम्भिक रूपमा अनुमान गर्दाखेरि राज्य संरक्षित गुण्डाहरूद्वारा भएको बुझिन्छ। यो अरूले त्यस्तो गर्दैन, यसमा जे भइराखेका छ सधैँ सुनियोजित ढंगबाट भइराखेका छ र यसलाई मैले भने राज्यद्वारा संरक्षित कुनै शक्तिद्वारा यो कार्य भइराखेको छ भन्दा अनुपयुक्त हुँदैन। अहिले देखेको प्रारम्भिक कुरा यही नै हो।
11: कतिपयले सरकारको नेतृत्व सम्हालिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस्ता गतिविधि भएको हो कि भन्ने आशंका गरिरहेका बेला रासुपाले भने घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। विभिन्न संचार माध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा
14: सवारी साधन पार्किङ गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण जनाउँदै संचार माध्यम र संचारकर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको राष्ट्रपाको ठहर छ। राष्ट्रपाका नेता गणेश पराजुलीले भन्नुभयो,
15: पार्टीसँग जोडिएर कसैले यसमा चर्चा गरिरहेको हो भनेदेखि र पार्टीसँग जोडिएर कसैले पार्टीका नेताहरूले कसैले गरेको छ भने अनुसन्धानपछि अपराध कर्म रहेछ भने कार्यवाहीको दायरामा लिएर आउनु भनेर विज्ञप्ति जारी गरिसकेको हुँदै गर्दा पार्टीले के भन्ने के नभन्ने भन्ने कुरै रहेन र स्पष्टसँग राज्यले यतिखेर त्यस्तो घटना किन भएको छ अनुसन्धान गर्ने र कुनै गलत आशय गरिएको रहेछ भने कार्यवाहीको दायरामा ल्याउने भन्ने कुरा त स्पष्ट छँदैछ त कानून छँदैछ नि कानुनी राज्यमा सधैँ कानून माथि हो नि होइन र अन्य कुरा पार्टीले के भन्छ या के भन्दैन भन्ने कुरै रहेन।
14: लोकतन्त्रमा बोल्न पाउने विरोध गर्न पाउने अधिकार सबै नागरिकमा छ तर कुनै प्रयोजनका लागि गरिने यस्ता विरोधका शैलीले समाज कता जाँदैछ भन्ने चिन्ता र चासोको बहस बनेको छ। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खे विपद सामना गर्न स्थानीय सरकारको पूर्व तयारी,
16: भोसेको हकमा अध्ययन गरेका छौं र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौं, जोखिम ओडाहरू तोकेका छौं होइन।
1: विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका र तयारी बारे विशेष सामग्री लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
20: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
21: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
22: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
21: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
23: महिलाको श्रम अधिकार र सम्मानको आवाज
24: कार्यक्रम साझा आवाज
21: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
25: महिला किसानका संघर्ष सपना र सफलताका कथा
26: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर भनेको छु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
21: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर
22: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
23: पसिनाको सम्मान समानताको अभियान
24: कार्यक्रम साझा आवाज।
27: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्खा शुरू भएसँगै सरकारले विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ। त्यस अनुसार स्थानीय तहले पनि आवश्यक समन्वय र तयारी गरिरहेका छन्। स्थानीय सरकारले विपदको जोखिमबाट बस्नका लागि गर्न सक्ने तयारीका बारेमा साथी लील प्रकाशनले सल्यानको वाग्चोर नगरपालिकाका प्रमुख जनक राज गौतमसँग कुराकानी गर्नु भएको छ।
16: हाम्रो आफ्नै इक्विपमेन्टहरू छन् सकभर, यो विपदको हकमा तपाईँको बाढी पहिरोले बाटोहरू रोक्ने होइन, बाटोहरू रोकियो भने कृषि उत्पादनहरूलाई मार्केटसम्म लिन नसकिने, बिरामीहरूलाई हस्पिटलसम्म लिन नसकिने, विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउन नसकिने, यो जोखिमलाई तपाईँको हामीले प्रतिकारको रूपमा सुधार कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी स्ट्यान्ड बाई बागचोर नगरपालिकाका साधन औजारहरू र हाम्रो यो स्टाफहरू कर्मचारीहरूलाई हामीले स्ट्यान्ड बाई राख्छौं। गत वर्ष पनि हामीले तपाईँको बाटोहरू कुनै दिन पनि दिनभर रोकिएनन् र यो वर्ष पनि एक घण्टा तपाईँको यात्रुहरूले दुःख नपाउने गरेर खुलाउने प्रयास गर्छौं। काम गर्नका निमित्त सबै उहाँको असल कर्म भयो भने भोलि राजनीति हिसाबले हामीलाई अप्ठ्यारो होला, बाँकी कामहरूका निमित्त अप्ठ्यारो होला भन्ने मनमा सोचे पनि तर मुखले तपाईँको व्यवहारले उहाँले गर्न सक्नुहुन्न। यहाँ सबै दलहरूको क्रियाशील पार्टीहरूको पनि मलाई सहयोग छ, यहाँ सबै जनप्रतिनिधिहरूको पनि सहयोग छ, सबै कर्मचारीहरूको पनि सहयोग छ र यहाँका तपाईँको नागरिकहरूको पनि सहयोग छ। मलाई लाग्छ सबै बाटोहरू खुल्ला हुन्छ र त्यो अनुसारले हामी अगाडि बढेका छौँ।
0: यो जोखिममुक्त बस्तीहरूको बारेमा कुनै अध्ययन अनुसन्धान नगरपालिकाले गरेको अथवा गर्ने योजना बनाएको केही छ कि छैन?
16: अब यसमा तपाईँको दुईटा हकमा भोसेको हकमा अध्ययन गरेका छौँ र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौँ, जोखिम ओडाहरू तोकेका छौँ होइन। जस्तै शारदाको करिडोर होइन, यो बाढी पहिरो खोलाको कुरा छ, यसमा पनि हामीले के तोकेका छौँ सोही अनुसार बर्खामा कसैले पानी खानका निमित्त अभाव नहोस् भनेर हामीले पहिले नै हामीले प्लास्टिक यो पोलिथिन पाइपहरू खरिद गरेर राखेका छौँ। कुनै बस्तीहरू तपाईँको घरहरू नबगोस् भनेर तार जालीहरू हामीले स्टक गरेका छौँ। कुनै कारणले विपदका कारणले घरबार विहीन हुन नपरोस् भनेर हामीले बाँकी बजेटको पनि विपद व्यवस्थापनको लागि हामीले बजेट पनि व्यवस्थापन गरेर एउटा कोष स्थापना गरेर जति बेला पनि कार्य सम्पादन गर्नका निमित्त जटिलताहरू नहोस् भनेर कार्यविधि बनाएर बजेट बनाएर कोष स्थापना गरेर हामी रेडी भएर बसेका छौँ। मलाई लाग्छ हाम्रो आँखाले देखेन, हाम्रो कानले सुनेन र हाम्रो कार्यालयसम्म त्यो अनुसारको खबर आएन भने हामी त केही गर्न सक्दैनौँ। कुरा आयो भनेपछि हामी 24 घण्टाभित्र रिजल्ट आउने गरेर कार्य सम्पादनको थालनी गरेका छौँ।
0: त्यो खबर आओस् भन्नुको लागि संरचना अथवा त्यो खालको के त्यस्तो व्यवस्था गर्नुभएको छ, सिधै फोन गर्नुपर्ने हो कि अथवा सामाजिक सञ्जालहरू अथवा विभिन्न अरू माध्यमको प्रयोग गरेर यस्तो समस्या भयो विपदको भन्ने बारेमा यहाँका नागरिकले जानकारी दिन सक्छन् नगरपालिकालाई?
16: वडा स्तरीय विपद समिति पनि छ, नगरपालिका स्तरीय विपद समिति पनि छ, जिल्ला स्तरीय तपाईँको विपद समिति पनि छ, नगर प्रहरीको टिम छ, नेपाल प्रहरीको टिम छ होइन, यहाँ तपाईँको झन्नै 65 जना जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ होइन। उहाँहरूले तपाईँको सबै बस्तीहरूमा तपाईँको कतै न कतै पहुँच पुग्ने गरेर हाम्रो तपाईँको जनशक्तिहरू छ। सोही अनुसारले हामीले झन्नै यही नगरपालिकाभित्र 69 जनाको दरबन्दी छ, 541 जना शिक्षकहरू हुनुहुन्छ हामीलाई यो कार्यालयसम्म जोड्नका निमित्त। अब यस्तो सोसल मिडिया छ, जसरी पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ उहाँहरूले, कुनै न कुनै माध्यमबाट हामी कहाँ तपाईँको त्यो खबर आउँछ र त्यो अनुसारले हामीले कार्य सम्पादनको लागि तयारी गर्छौँ।
0: जस्तो नेपाल प्रहरी अथवा स्थानीय प्रशासनसँग पनि यो विपदको पूर्व तयारीको बारेमा बर्खा लाग्नुभन्दा अगाडि नै त्यस्तो संवाद छलफल बैठकहरू भए गरेको र त्यो भएकै कारणले समयमै त्यसको लागि प्रतिकार्यमा उत्रिन सफल भएको त्यस्तो अनुभव विगतको 4 वर्षले केही छ कि छैन? मेरो
16: पटक पटक जिल्ला विपद व्यवस्थापन समिति जो तपाईँको सीडीओको अध्यक्षतामा हुन्छ त्यसमा हामीले तपाईँको जिल्लाभर ओभरअलमा हामीले नीतिगत निर्णय गर्छौँ भने यो पालिकाको हकमा हामीले यो आफैमा पनि कोविडका कारणले एउटा छिल्लो छिल्लो परेको यो बागचोर नगरपालिका झन्नै हामी कहाँ कोविडका कारणले 12 जना केही नागरिक र केही हाम्रो कार्यालयभित्र कार्य सम्पादन गर्ने कर्मचारी हामीले गुमाउनु पर्यो होइन, उहाँहरूलाई पनि म सदा सुमन अर्पण गर्न चाहन्छु। र त्यो पछाडि एउटा मुना जस्तो पलाइराखेको यो नगरपालिका, समृद्धिका दृष्टिकोणले अगाडि बढेको यो नगरपालिका, यो वर्ष पनि हामी कहाँ झन्नै झन्नै अविरल वर्षाका कारणले केही कृषि उत्पादनमा होइन केही तपाईँको हाम्रो बाटोहरू पूर्वाधारका क्षेत्रमा नोक्सान बेहोर्न पर्यो। हामीले नोक्सान बेहोर्न पर्दै गर्दाखेरि पनि हामीले पटक पटक हामीले मिटिङ राख्यौं र कसरी सहज बनाउन सकिन्छ होइन, कसरी यसलाई तपाईँको व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच बनाएर नीतिगत निर्णय मात्रै होइन बजेटमा पनि कसरी जोड्न सकिन्छ भनेर हामी अगाडि बढेका छौं।
1: घण्टामा 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध र सयौं प्रभावित भएका छन्। आज काठमाण्डु सहित 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी छ। बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणले आग्रह गरेको छ। शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग गरिएको छ। एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति दिइएको छ। इलाममा सड़क भाँचिँदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। ललितपुर महानगरले करमा विशेष छूटको घोषणा गरेको छ। र बैंककको एक रेस्टुरेन्टमा भीषण आगलागीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराति फ्रान्स र स्पेन बीच खेल हुँदैछ।
2: समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
4: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: थानथानबी थार क्षेत्र शिव मंदिर को सूचना।
2: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
2: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
1: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 98461548515 र 98567875373।
2: छाङसाङ्दी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङसाङ्दी।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9842439390।
2: निकै सोचमा पर जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचारी गहना उचित मूल्यमा पाइन्छ।

नि विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचानी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ। हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गहना पाइन्छ। हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ। सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ। सुखको गहना दुखको खजना। प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल। फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9864168251।

0: जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594

0: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुबै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ मिनी बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: केबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक र अन्य पदाधिकारीको सम्पत्ति छानबिनलाई निरन्तरता दिने आयोगको निर्णय,
1: पूर्व प्रधानमन्त्री सम्म आयोगले विवरण संकलन गर्ने, छानबिन गर्ने र कारवाहीको सिफारिश गर्ने आयोग अगाडि बढेको छ।
0: देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, क्षति कम गर्न सरकार के गर्दैछ,
2: बाटै अवरुद्ध गर्थ्यो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइवेको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुखसँग कुराकानी। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकटको घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो इबोला भाइरसको बुण्डी बुग्यो प्रजाति विरूद्ध विकास भइरहेका चार मध्ये एउटा तर मानव परीक्षणको तहमा पुगेको पहिलो खोप बनेको छ। उक्त शोधमा संलग्न मध्येका एक एलेक्स स्याम्पसन भन्छन्, हामी अहिले त्यही किसिमको खोप प्रविधि प्रयोग गरिरहेका छौं जुन अक्सफोर्ड एस्ट्रेजेनेका कोविड 19 खोप बनाउन प्रयोग गरिएको थियो। यो प्रविधिलाई तीव्रताका साथ अनुकूल बनाउन हामीसँग पर्याप्त अनुभव छ। वैज्ञानिक एलेक्स स्याम्पसन। यो घटनाक्रमबीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप दुई प्रान्तमा इबोला फैलिएको बताएका छन्। होर्मुज स्ट्रेट पार गर्ने कोशिश गरिरहेका दुईटा जहाजमाथि इरानले चेतावनी स्वरूप गोली चलाएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ। उक्त महत्वपूर्ण जलमार्गमाथिको नियन्त्रणको विषयमा तेहरान र वाशिङटन बीच तनाव बढ़िरहेका बेला आज उक्त घटना भएको बताइएको छ। गत महिना उक्त जलमार्ग पुनः खोल्ने र युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सम्झौता कमजोर बन्दै जाँदा आक्रमण प्रत्याक्रमणको नयाँ चरण बीच तेलको मूल्य फेरि बढ़ेको छ। आफ्नो पछिल्लो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सम्भवतः होर्मुज स्ट्रेटलाई नियन्त्रणमा लिन सक्ने बताएका छन्। थाइल्याण्डको ब्याङ्कक स्थित एउटा बारमा भएको आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएसँगै प्रहरीले सम्भावित लापरवाहीको विषयमा अनुसन्धान गरिरहेको छ। उक्त घटनामा दर्जनौं मानिस घाइते भएका छन् र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले बारभित्रका टेबलहरूले बाहिर निस्कने आकस्मिक मार्गहरू अवरूद्ध गरे नगरेको जाँचिरहेका हुन्। पछिल्ला वर्षहरूमा थाइल्याण्डका बारहरूमा घातक आगलागीका धेरै घटना भएका छन्। यमनको राजधानी सना स्थित विमानस्थलमा विस्फोट भएका विवरणहरू आएका छन्। उक्त विमानस्थल हुथीहरूको नियन्त्रणमा थियो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण हुन नदिन आफ्ना सशस्त्र बलहरूले धावन मार्गलाई निशाना बनाएको जनाएको छ। हुथीहरूलाई इरानको समर्थन छ भने एडेनबाट सञ्चालन हुने यमनी सरकारलाई साउदी अरबको समर्थन छ। र चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारहरूमध्येको लु शुन पुरस्कारका लागि एकजना डेलिभरी बाइक राइडर र एकजना व्यापारी पनि मनोनयनमा परेका छन्। कुनसानमा विद्युतीय मोटरसाइकल मार्फत खाना डेलिभरी गर्ने वाङ जिविङ आफ्ना अर्डरहरूका बीचमा र ट्राफिक संकेतहरूमा रोकिएका समयमा रचना गरेका कविताहरूका लागि मनोनयनमा परेका हुन्। त्यसै गरी युयाओ शहरको एउटा पसलबाट दैनिक जीवनलाई नियालेर लेखिएका आफ्ना निबन्धहरूका लागि चेन हुई पनि मनोनयनमा परेकी हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतले गत साता दिएको अन्तरिम आदेशपछि पूर्व न्यायाधीश, पूर्व सैन्य पदाधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने जनाएको छ। अदालतको आदेश आज महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएपछि यी तीन निकायका पूर्व पदाधिकारी बाहेक सबै राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन गर्नेदेखि छानबिन गरेर कार्यवाही सिफारिश गर्नेसम्मको कामलाई यथावत राखिने आयोगले निर्णय गरेको हो। गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएपछि आयोगले अब के गर्छ भन्ने अन्यल देखिएका बेला आज उसको यस्तो निर्णय आएको हो। सुनौ एउटा रिपोर्ट। उक्त आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा रोक लगाए पनि अन्य राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको हकमा छानबिनको कामलाई नरोकेको निष्कर्ष निकाल्दै आयोगले आज सूचना जारी गरेको प्रवक्ता गणेश केसीले बताए। बीबीसीसँग बोल्दै उनले भने,
4: आदेशलाई सम्मान दिँदै आयोगले पूर्व न्यायाधीशहरू, पूर्व सेनाका अधिकारीहरू र पूर्व संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन गर्ने, छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने विषयमा अहिले फाँकी राखेर अन्यको हकमा यथावत काम कारवाहीहरू अगाडि बढाउने भन्ने आयोगले निर्णय गरेको छ।
0: सर्वोच्चको आदेशले खास गरी संविधानको धारा 239 उपधारा 1 र 2 सम्बन्धित पदाधिकारीहरूलाई मात्र संरक्षण दिएको देखिएको जनाएको छ। यी विशिष्ट समूह बाहेकका अन्य राजनीतिक पदाधिकारी र कर्मचारीहरूको हकमा भने छानबिन गर्ने कार्यमा अदालतले रोक नलगाएको आयोगले निर्णय गरेको हो। आफूले छानबिन गर्न पाउने व्यक्तिहरूबारे जानकारी दिँदै फेरि आयोगका प्रवक्ता केसी,
1: सबै राष्ट्र सेवा कर्मचारीहरू द्वितीय श्रेणीका राष्ट्र सेवा कर्मचारीदेखि मुख्य सचिवसम्म बहालवाला र पूर्व राष्ट्र सेवकहरू, त्यसै गरी राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरू र निर्वाचित राजनैतिक पदाधिकारीहरू, त्यसमा गाउँपालिकाको उपाध्यक्षदेखि लिएर पूर्व प्रधानमन्त्रीसम्म यो छानबिनको विवरण बुझाउनेमा पर्नुहुन्छ। उहाँहरूको विवरणमा आयोगले विवरण संकलन गर्ने, छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने पूर्ववत अवस्थामै जानुपर्छ भनेर आयोगले चाहिँ निर्णय गरेर आयोग अगाडि बढेको।
0: आयोगले अदालतको अन्तरिम आदेश यसरी आफै व्याख्या गरेर छानबिनको कामलाई निरन्तरता दिने निर्णय गर्न मिल्छ कि मिल्दैन? वरिष्ठ अधिवक्ता पूर्णमान साक्य भन्छन्,
5: त्यो आदेशको फेरि फर्दर सर्वोच्चले व्याख्या गर्ने हुँदैन, त्यसलाई अब सम्बन्धित निकाय र अङ्गहरूले यो निकायहरूले नि त्यसको कन्टेक्स्ट बुझेर कार्यान्वयन गर्ने, केही मिलेन भने फेरि
0: सर्वोच्च अदालतले रिटमा उठाइएका विषय निरूपण गर्न वकिलहरूको छाता संगठन नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट 2-2 अधिवक्तालाई अदालतका सहयोगीका रूपमा एमिकस क्युरीलाई राय दिन पठाउन भनेको छ। अब अर्को विषय, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो र आज देशका विभिन्न ठाउँमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले पूर्व तयारी गर्न र उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। यसै सन्दर्भमा हामीले प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालालाई सम्पर्क गरी शुरूमा तपाईहरूले यस्तो सतर्कता अपनाउन भनिरहँदा सरकारका तर्फबाट चाहिँ विपदले निम्त्याउने घटनाको क्षति कम गर्न के काम भइरहेको छ भनेर सोधेका छौ।
2: आज पनि राति अलिकति भारी वर्षा हुने भन्ने छ, अनि त्यस हिसाबले हामीले चाहिँ त्यो राजमार्गहरू जुन जुन ठाउँमा भारी वर्षा हुने भन्ने छ र जहाँ जहाँ अलिकति पहिरोको जोखिम छ त्यो ठाउँहरूमा हामीले समन्वय गरेर त्यहाँ सम्बन्धित प्रमुख जिल्ला अधिकारीज्यूहरूले त्यो नोटिस निकालेर यातायात चाहिँ आज बेलुकाको लागि बन्द भनेर गरिसक्नु भएको छ। विगतको हाम्रो लास्ट इयरको अनुभव पनि त्यस्तै रह्यो, यो वर्षामा पहिरो चाहिँ जाने ठाउँमा गइहाल्दो रहेछ, अनि गाडी हिँडेको बेलामा त्यो रेस्क्यु सर्च एन्ड रेस्क्युमा चाहिँ अलिक बढी नै लाग्ने र धनधरको क्षति भइहाल्ने हुँदा यो चाहिँ अवरुद्ध गरियो भने, बाटै अवरुद्ध गरिदियो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो। अनि त्यसै गरी यो अलिकति भन्न बाढीको लेभल बढेर कतिपय ठाउँमा डुबान हुने अवस्था हुन्छ, त्यसमा हामीले सबै पालिका प्रमुख जीवहरूलाई अब बढी जसो अब त्यो सुरक्षा निकाय पनि पुग्न अलिकति टाइम लाग्ने हुन्छ होइन त्यसको त्यो ठाउँमा, अनि उहाँहरूलाई एलर्ट भएर राखेको छ र पालिकाबाट तुरन्तै हामीलाई खबर गर्नु, हाम्रो सुरक्षा निकायहरू चाहिँ तुरन्तै उक्त ठाउँमा पुग्छ र यो सर्च एन्ड रेस्क्यूको काम गरिहाल्छ अनि उहाँहरूलाई ल्याएर सेफ सेल्टरमा राख्ने भन्ने खालको त्यस्तो व्यवस्था गरिएको छ।
0: भनेपछि मानवीय अथवा भौतिक क्षति हुन नदिन चाहिँ यातायातै अवरूद्ध गर्ने खालको मात्रै हो कि अरू पनि केही छ? त्यसले त फेरि सर्वसाधारणलाई असहज पनि बनाउला।
2: यो जनधनको क्षति गर्नलाई यातायात अवरूद्ध त भइहाल्यो, किनभने आज कम्तीमा हामीले रातिको आजको यात्रा नगरिदिनु बस्नु भनेर नै होइन, भोलिदेखि त फेरि मौसम सहज भएपछि फेरि खुलिहाल्छ, अनि त्यसमा कतिपय ठाउँहरूमा चाहिँ अब एम्बुलेन्सहरू कति कति ठाउँमा अड्केको भन्ने हुन्छ नि, त्यस्तो बेलामा चाहिँ हाम्रो सुरक्षा निकायले समन्वय गरेर त्यो स्थिति हेरेर उहाँहरूलाई चाहिँ पास गराउने भन्ने खालको त्यस्तो व्यवस्था गरेका छौँ। अनि अन्य उपायहरू भनेको चाहिँ त्यही अब कहीँ कतै भन्नु अब सर्च एन्ड रेस्क्यू गर्नु पर्यो, डुबान पर्यो भने एलर्ट अवस्थामा बस्ने र उहाँहरूलाई तुरन्त रेस्क्यू गरेर ल्याउने भन्ने खालको त्यो मेकानिजम छ क्या त्यहाँ।
0: हजुर, यस्तो अवस्था चाहिँ अब भोलि बिहानसम्मका लागि मात्रै चिन्ताजनक हो त्यसो भए?
2: भोलि दिउँसोसम्म हो, अनि भोलि दिउँसो पछि चाहिँ क्रमशः सुधार हुने भन्ने हामीले अहिलेसम्म प्राप्त जानकारी त्यस्तै खालको छ। बीचमा अहिले बेलुका एक दुईवटा रिभर चाहिँ अलिकति त्यो हाई एलर्ट जस्तो पहेँलो रातो देखाउने अवस्थामा पुगिसकेको थियो, फेरि भर्खर अहिले पनि हामी त्यो रिभरबाट हेरिरहेका छौँ, त्यसमा चाहिँ त्यो फेरि झरेर फेरि हरियोमा आइसक्यो। अब रातिको स्थिति हेरौँ अब कस्तो हुन्छ भन्ने हो।
0: अहिलेसम्म अब यो पालि मनसुन पनि ढिला गरी सुरु भयो, यो मनसुन सुरु भए यता बाढ़ी पहिरोका घटनाले कतिको मानवीय तथा भौतिक क्षति भएको देखिएको छ तथ्याङ्क?
2: त्यो मानवीय क्षति र भौतिक क्षतिको हामीले तथ्याङ्क त दुईजना तीनजना यस्तो घटनाहरू आइरहेछ अहिलेसम्म चाहिँ। अब त्यो पनि कस्तो भने एकदम अब भनौँ जाँदा जाँदै पहिरोमा परेर ढ्याकेको मानिसको मृत्यु भइहाल्यो भने त त्यस्तो त के गर्न सकिने हुन्छ होइन, त्यस्तो खालको हुन्छ। तर के भने हामी चाहिँ त्यो अहिलेको अवस्थामा हेली लगायत अन्य सम्पूर्ण तयारी अवस्थामा छ, त्यो नेपाली सेनाले हेली पनि स्ट्यान्ड बाई राखेको छ, कहीँ कतै खबर आयो भने सम्बन्धित जिल्लाको सिडो साहेब मार्फत खबर आयो भने हामीले तुरुन्तै भएर हेली रेस्क्यू गर्नेसम्म प्रबन्ध मिलाएको छ हामीले बाटो अवरुद्ध हुँदाखेरि भन्दा त्यस्तो खालको प्रबन्धहरू छ। अब गृह मन्त्रालय एलर्ट बसिरहेछ अहिलेसम्म।
0: प्रत्येक वर्ष हामीले कुरा गर्दाखेरि विपद जोखिम न्यूनीकरण प्राधिकरण स्वयं गृह मन्त्रालय नै होइन सबैले त्यहाँ अधिकारीहरूले चाहिँ हामीले सबै खालको व्यवस्था गरिरहेको छौं, यो त्यस्ता घटना भइहाले भने उद्धार गर्न राहतका लागि हुनै नदिन भन्ने खालको आउँछ, तर प्रत्येक वर्ष घटना पनि घटिरहन्छ, कहाँनेरि त्यो तालमेल नमिलेर हुने?
2: यसो छ, यो तालमेल नमिल्यो भनेको चाहिँ त्यो विपदको बेलामा विपद व्यवस्थापनको लागि सबैजनाको ध्यान आकृष्ट हुने अनि बाँकी रहेको जुन नौ महिनामा जुन बेलामा विपद पर्दैन त्यो बेलामा विपद जोखिम न्यूनीकरणको काम चाहिँ सम्बन्धित मन्त्रालय विभाग सबैले यो जोखिम न्यूनीकरणको काम गर्नुपर्छ भन्ने हाम्रो सैद्धान्तिक अवधारणा पनि छ, त्यही बमोजिम कानून पनि हामीले बनाएका छौँ। तर त्यो जोखिम न्यूनीकरणको पाटोमा कम काम भएको कारणले गृह मन्त्रालयले विपद व्यवस्थापनको काम अहिले बढी गर्नु परिरहेको छ क्या, त्यसैले सम्बन्धित सबै मन्त्रालयहरूले जस्तै अब भन्नु अब सड़कले सड़कको हिसाबले जोखिम न्यूनीकरण गर्ने, पहिरोको पहिरोकोले जोखिम न्यूनीकरण गर्ने, त्यो नेपाल सरकार कार्य विभाजन नियमावली बमोजिम सबैको आफ्नो आफ्नो जिम्मेवारी छ नि, त्यो जिम्मेवारीमा जोखिम न्यूनीकरणको हिसाबले काम गरिदिनु भएको भए अलिकति यो हामीले यो विपदको रिस्पोन्स गर्ने काममा अलिकति कम लाग्नु पर्थ्यो भन्ने हो।
0: मेरो मन्त्रालयमा मैले चाहिँ गरिरहेको छु, बाँकी मन्त्रालयमा अरूले चाहिँ गरेनन् भने
2: होइन, अरूले पनि गर्नु भएको छ, कामहरू त भइरहेको छ, तर के भने जोखिमलाई न्यूनीकरण गर्ने तर्फको कामहरू अलिकति कम भएको छ कि भन्ने जस्तो हाम्रो बुझाइ हो क्या।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला। अब अन्तिममा देश बाहिरको एउटा खबर। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो घटनाक्रम बीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: यो इबोला भाइरसको बुन्डीबुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 खोप मध्ये एउटा हो, तर मानव परीक्षणको चरणमा पुगेको भने यो पहिलो खोप बनेको छ। सिरम इन्स्टिच्यूट अफ इण्डियाले भविष्यको सम्भावित उपयोगका लागि उक्त खोपको 60 करोड़ भन्दा बढ़ी मात्रा उत्पादन गरिसकेको बताइएको छ। कंगोका स्वास्थ्य अधिकारीहरूले बढ़ी जनघनत्व भएको उत्तर पूर्वी शहर किसांगानी सहित थप 2 प्रान्तमा इबोला फैलिएको बताएका बेला खोपको मानव परीक्षणलाई स्वीकृति दिइएको हो। सोपोर छिमेकी ओएलए प्रान्तमा पनि इबोला फैलिएको अधिकारीहरूले बताएका हुन्। यसले प्रकोप अझ गम्भीर बन्दै गएको संकेत गरेको छ। स्वास्थ्य अधिकारीहरूको अनुसार समुदाय स्तरमा फैलिएको संक्रमण नै प्रकोप निरन्तर बढ़िरहनुको प्रमुख कारण हो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 बजे
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जितु सुनचादी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
6: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: होइन यो त साँच्चै 105.4 मेगाहर्जको रेडियो आदि खोले रहेछ क्या।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगा।

0: क्रिसमस न अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: मिनट नहीं, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर को 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खुला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निंग आदि खुला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल

0: प्रसारण
1: 36 देखि 6:50 सम्म आधी खोला खबर
0: 37 देखि 8 बजे सम्म साझा खबर
1: 8 बजेदेखि 9 बजे सम्म सूचना तथा आधुनिक गीत संगीत
0: 9 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा
1: राति 9:15 देखि 10 बजे सम्म आधुनिक गीत संगीत
0: राति 10 देखि 11 बजे सम्म कार्यक्रम खुलदुली .com यो सँगै हाम्रो दैनिक प्रसार

0: रेडियो आदि खुला 105.4।
1: आज विक्रम संवत 2083 साल असार 30 गते मंगलवार, असार कृष्ण पंचमी सन 2026 जुलाई 14। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: सरकार र राष्ट्रसभा बीच असमझदारी बढ़्दो, संसार गृह अगाडि शंकास्पद गाड़ी राखेर तर्साउने प्रयास, नयाँ संसदमा स्क्रिप्टेड अभिव्यक्ति, गत 11 महिनामा विदेशी लगानी दोब्बर भित्रियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण शीर्षकको शुभ समाचार।
1: वन क्षेत्रमा पानी, वन्यजन्तु र यहाँको जैविक विविधताको संरक्षण, सम्वर्धन तथा डडेलो नियन्त्रण गर्ने उद्देश्यले सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयको आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाका पाँच सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न गरिएको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ। एक पोखरी निर्माणका लागि कार्यालयले कम्तीमा 1,00,000 रूपियाँ खर्चिएको थियो भने स्थानीय उपभोक्ताबाट श्रमदान जुटाइएको थियो। जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिका वडा नम्बर 5 रहेको गिद्धेश्वर सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। वन समितिका अध्यक्ष लालबहादुर पौडेलले पोखरीमा रहेको पानी जंगलका जनावर र चराचुरुङ्गीलाई पिउनका लागि भएको बताउनुभयो। स्थानीय बासिन्दाको श्रमदान र कार्यालयको 1,00,000 रूपियाँबाट स्थानीय गाउँकै माटो र ढुङ्गा प्रयोग गरी पोखरी निर्माण गरिएको हो। यसैगरी जिल्लाकै दक्षिणी भेगमा रहेको महाशिला गाउँपालिका वडा नम्बर 5 स्थित भोरले डाँडा भिरली चौर सामुदायिक वन, मोदी गाउँपालिका वडा नम्बर 4 को जसमे केदारी सामुदायिक वन, पयू गाउँपालिका वडा नम्बर 7 स्थित डाङसिङ पाखो सामुदायिक वन, कुष्मा नगरपालिका वडा नम्बर 1 पाङको धैरेनी कुनाचौर सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको हो। वन क्षेत्रमा वर्षायामको पानी संकलन गरी सुक्खा मौसममा वन्यजन्तुहरूलाई पानी उपलब्ध गराउने, वन क्षेत्रभित्रको वातावरणीय सन्तुलन कायम राख्ने तथा डडेलो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षाका साथ पोखरी निर्माण गर्न लागि वन कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जानकारी दिनुभयो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर मुलुकको अर्थतन्त्रका आन्तरिक गतिविधि अझै अपेक्षित गतिमा चलायमान हुन नसके पनि बाह्य क्षेत्र भने थप बलियो बन्दै गएको छ वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्रलाई धानेको छ पोहोरको तुलनामा रेमिटेन्स पौने 6 खर्ब रूपियाँले बढ़ेको छ चालू आर्थिक वर्ष 2082-83 11 महिना जेठ मसान्तसम्म विप्रेषण आप्रभारले नयाँ कीर्तिमान कायम गर्दै 21.20 अर्ब रूपियाँ पुगेको छ रेमिटेन्स आप्रभाव पोहोरको सोही अवधिको तुलनामा 5.86 अर्ब रूपियाँले बढ़ेको छ नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको 11 महिनाको देशको वर्तमान आर्थिक र वित्तीय स्थिति प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रभाव 38.2% बढ़ेको हो गत आर्थिक वर्ष 2081-82 सोही अवधिमा विप्रेषण आप्रभाव 15.6% मात्रै वृद्धि भएको थियो गत आर्थिक वर्षको 11 महिनामा विप्रेषण आप्रभाव 15.34 अर्ब रूपियाँ थियो एक वर्षमा करिब 5.86 अर्ब रूपियाँ भन्दा बढ़ी थप विप्रेषण भित्रिएको छ जेठमा मात्रै 2.39 अर्ब रूपियाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ गत वर्षको जेठमा यस्तो रकम 1.76 अर्ब रूपियाँ थियो विप्रेषण वृद्धिले विदेशी मुद्रा संचित बढ़ाउन आयात धान्न र बाह्य क्षेत्र स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिएको छ पछिल्लो समय नेपालको अर्थतन्त्रको प्रमुख आधार नै विप्रेषण बनेको छ विप्रेषण वृद्धिको प्रत्यक्ष प्रभाव विदेशी विनिमय संचितमा देखिएको छ 2082 असार मसान्तमा 26.77 अर्ब रूपियाँ बराबर रहेको कुल विदेशी विनिमय संचित 83 जेठ मसान्तमा 40.3% बढ़ेर 37.55 अर्ब रूपियाँ पुगेको छ अमेरिकी डलरमा समेत संचित बढ़ेको छ 82 असारमा मसान्तमा 19.50 करोड़ अमेरिकी डलर रहेको संचित 2083 जेठ मसान्तमा 24.68 करोड़ अमेरिकी डलर पुगेको छ विदेशी विनिमय संचित पर्याप्तमा पनि सुधार देखिएको छ राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रसँग रहेको संचितले 22.5 महिनाको वस्तु आयात र 19.2 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था बनेको छ गत वर्षको तुलनामा संचितको अनुपात पनि बढ़ेको छ रेमिटान्स पौने 6 खर्ब बढ़्यो चालू आर्थिक वर्षको 11 महिनामा भित्रियो 21.20 अर्ब शीर्षकमा नागरिक दैनिकमा यो खबर छ
3: यस्तै प्रसंगको समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ चालू आर्थिक वर्षको 11 महिना विदेशी लगानी दोब्बर भित्रियो शीर्षकमा समाचार छ रेमिटेन्सको समाचार पछि यो विदेशी लगानी भित्रिएको सम्बन्धी समाचार चालू आर्थिक वर्ष 2082-83 नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानी एफडीआईमा उल्लेखनीय वृद्धि भएको देखिएको छ नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको 11 महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सो अवधिमा इक्विटीको रूपमा देशमा भित्रिएको वैदेशिक लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बर भन्दा धेरै छ चालू आर्थिक वर्षको 11 महिनामा भित्रिएको विदेशी लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा 106.2% बढ़ेर 22.83 अर्ब रूपियाँ बराबर पुगेको छ केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षमा नेपालमा 11.07 अर्ब रूपियाँ बराबर लगानी भित्रिएको थियो उद्योग विभागले विदेशी लगानी प्रतिबद्धताको तथ्याङ्क राख्दछ नेपाल राष्ट्र बैंकले भित्रिएको विदेशी लगानीको विवरण सार्वजनिक गर्ने गर्दछ उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनामा उसले 914 परियोजनाका लागि 47.61 करोड़ 69 लाख रूपियाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 दफा 5 अनुसार उद्योगको जायजथा वा शेयर खरिद गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था गरिएको छ उक्त दफामा भनिएको छ विदेशी लगानीकर्ताले नेपालमा स्थापना भएको कुनै पनि उद्योगको जायजथा वा तोकिएको प्रतिशतसम्मको शेयर खरिद गरी विदेशी लगानी गर्न सक्नेछ यस्तै सोही दफाको दफा नम्बर चोही ऐनको दफा नम्बर 4 मा विदेशी लगानीकर्ताले एकल वा संयुक्त रूपमा विदेशी लगानी गर्न सक्ने भनिएको छ। चालू आर्थिक वर्षको 11 महिनामा विदेशी लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा 106.2% बढ़ेर 22 अर्ब 83 करोड़ रूपियाँ बराबर पुगेको छ। आजको अभियान दैनिकमा खबर छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभा बीच असमझदारी बढ़दै गएको छ। गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावबाट झण्डै 2/3 सीट जितेको राष्ट्रपाले पार्टीका तत्कालीन वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा चैत 13 गते सरकार गठन भएको थियो। गठनको केही समयसम्म सरकार र पार्टी बीचको सम्बन्ध ठिकठाक ढंगले चले पनि पछिल्ला केही दिनदेखि सरकारका काम कार्यवाहीप्रति पार्टीभित्रबाट चर्को असन्तुष्टिका स्वरहरू सार्वजनिक हुन थालेका छन्। अर्कोतर्फ गठनको मधुवांश पूरा हुँदासम्म सरकार र सरकारको नेतृत्व गरिरहेको दल रासोपा बीच सार्वजनिक रूपमै देखिने गरी असमझदारी बढ़ेको छ। मुख्य गरी पार्टी सभापति रवि लामिछाने सरकार र प्रधानमन्त्रीका पछिल्ला केही कदम र निर्णयले रुष्ट बन्नुभएको छ। सुकुम्बासीलाई हठात विकल्प विनय वासस्थानबाट उठाउने कदम र पासपोर्ट छपाईमा प्रधानमन्त्री बालेन्द्रको सचिवालयबाट भएको अनावश्यक हस्तक्षेपप्रति लामिछाने रुष्ट बनेका छन्। प्रधानमन्त्री बालेन्द्र सभापति लामिछानेसँग भेट गर्न निवासमा पुगेको विषय चर्चाको विषय बन्न पुगेको छ। सामान्यतया प्रधानमन्त्री बालेन्द्रले अहिलेसम्म अरूलाई भेट्न निस्कने गर्नुभएको छैन। काठमाण्डु महानगरपालिकाको मेयर हुँदादेखिको बालेन्द्रको प्रवृत्ति अरूलाई भेट्न जाने होइन। राष्ट्रपाको वरिष्ठ नेताको हैसियतमा विगतमा उहाँको अभ्यास पनि सभापतिलाई भेट्ने भन्दा पनि बोलाउने थियो। त्यसैले आइतबार सभापति लामिछानेलाई भेट्न बुढानीलकण्ठ पुगेको विषयले चर्चा पाएको हो। राष्ट्रपाकै नेताहरूको बुझाइमा अहिले प्रधानमन्त्री बालेन्द्रले चारवटा विषयमा दबाव महसुस गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्रले सरकार विरूद्ध सड़कको विरोध, गणेश नेपालीको आत्मदाह र त्यसपछि सड़कमा पोखिएको आक्रोश पनि प्रधानमन्त्रीको टाउको दुखाईको विषय बनेको छ। पार्टीभित्रको समीकरण र सरकार गठनको छोटो अवधिमै सत्तारूढ़ दलका सांसदहरूले सदनमा शुरू गरेको सरकारको विरोध पनि प्रधानमन्त्रीको टाउको दुखाईको विषय बनेको छ। पासपोर्ट छपाईको ठेक्का रद्द गराएर फ्रान्सेली कम्पनीलाई ठेक्का दिलाउन बालेन्द्रको सचिवालयका असीम शाह, विवेक मिश्र र माधव खनाल लागेको सार्वजनिक भएको थियो। असार 1 गते परराष्ट्र सचिव अमृत कुमार राई र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार रायसहितका आयुक्तलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर बन्धक बनाइएको विषयले पनि निकै चर्चा पाएको थियो। सुकुम्बासी व्यवस्थापनमा भएको लापरवाहीका कारण सरकार र पार्टीको साथ गिरेको भन्दै सभापति रविले प्रधानमन्त्री बालेन्द्रसँग चासो राख्नु भएको छ। सुकुम्बासी समस्या समाधान नहुँदा संसदमा दैनिक कुरा उठिरहेको र आफूले पनि प्रश्नको सामना गर्नु परेको रविको भनाइ छ। पासपोर्ट छपाएका क्रममा राज्यका अंकबीच द्वन्द सृजना हुने काम भएको बारेमा रविले बालेन्द्रसँग गम्भीर चासो राख्नु भएको छ भने संविधान संशोधन बहस पत्र तयारीका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वको समितिबाट मूलधारका राजनीतिक दल बाहिरिएको बारेमा समेत रविले प्रधानमन्त्रीसँग चासो राख्नु भएको छ। सभापति लामिछानेले राखेको चासोमा प्रधानमन्त्री बालेन्द्रले सुकुम्बासी समस्या हल हुने दिशामै रहे पनि कर्मचारीहरूको एउटा पंक्ति अनि स्थानीय तहबाट पर्याप्त सहयोग नपाएको बताउनु भएको छ। समाधान गर्न बाँकी सुकुम्बासीबाट सूचीकरण लगायत काममा जति सक्दो छिटो समन्वय गर्ने प्रधानमन्त्रीको आश्वासन थियो। त्यस्तै प्रधानमन्त्री बालेन्द्र र सभापति लामिछानेबीच सरकारका केही मन्त्रीको कार्य सम्पादन र अर्थमन्त्री डाक्टर सोरिम वाग्लेको भूमिकाबारे पनि गम्भीर समीक्षा भएको बताइएको छ। अर्थमन्त्रीकै कारण शेयर बजार समस्याग्रस्त बनेको, पुँजी निर्माण भन्दा वैदेशिक ऋणमा बढ़ी जोड़ दिएको तथा अर्थतन्त्रमा उत्साह ल्याउने खालको बजेट ल्याउन नसकेको विषयमा प्रधानमन्त्रीले सभापति लामिछानेसँग असन्तुष्टि जनाउनु भएको जनाइएको छ। धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्ट नियुक्तिको विषयमा पनि प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ। सरकार र सत्तारूढ़ दलबीच बढ़दो असमझदारी, चौतर्फी प्रश्नले घेरिएपछि रवि निवासमा बालिन शीर्षकमा हिमाली टाइम्समा यो खबर छ।
3: गत शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसकी सचेतक वासना थापाले मुगुका गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको उनको मृत्युबारे सरकारसँग जवाब मागिन्। लिखित मन्तव्य राख्दै थापाले सरकारको निरीहतामाथि प्रश्न गरेकी थिइन् कि राज्य यति निरीह र असफल भइसकेको हो, आफ्ना कुरा सुनाउन नागरिकले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था आएको हो। आकस्मिक समय मागेर थापाले करिब 4 मिनट लिखित भनाई राखे लगत्तै कांग्रेसकै अर्की सांसद सीता थापाले पनि सोही विषयमा लिखित भाषण पढ़िन्। थपलिया र थापाले उठाएको विषय मात्र होइन बाँकी र शब्दावलीहरू समेत हुबहु मिलेका थिए। यद्यपि यो विषयमा थापाले एउटै विषय धेरै सांसदहरूले उठाउँदा शब्दावली पनि मिल्न गएको स्वीकारेकी छन्। उनले मतदानसँग भनिन् तीन चार जनाले नै त्यो विषयलाई उठाउने भन्ने सल्लाह बमोजिम नै बोलेका हौ। हाम्रो स्क्रिप्ट एउटै होइन, एउटै विषयमा बोल्दा शब्दहरू दोहोरिनु स्वाभाविक हो। तर दुवैजनाले बोलेका केही शब्दहरू मात्रै जोडेर ट्रोल बनाइयो। आफूले सभामुखसँग समय मागेर पाँच मिनट बोलेर हिँडेको तर अर्की सांसद सीता थपलियालाई दुई मिनट मात्रै बोलेको र एउटै स्क्रिप्ट नभएको उनको दावी छ। संसदको रेकर्ड हेर्दा थापा र थपलियाले बोलेको विषय एउटै वाक्य र शब्दावली समेत दोहोरिएको पाइएको छ। थापाले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सुकुमासीको समस्या राज्यको भूमिका लगायतका विषयमा राज्य किनी निरह बनेको भनेर प्रश्न प्रधानमन्त्री बालेन्द्रलाई गरेकी थिइन्। सांसद थपलियाले पनि सोही प्रश्न दोहोर्याएकी थिइन्। आफ्नै दलको सचेतकले बोलिसकेको विषय दोहोर्याएर उनले समय खर्च मात्र गरेनन्, झण्डै एउटै स्क्रिप्ट पढेर सुनाइन्। थापा र थपलिया मात्र होइन, यसपटक प्रतिनिधि सभामा अधिकांश सांसदले लेखेरै पढ्ने गरेका छन्। चर्चित सेलिब्रिटी, पीएचडी, वकिल, अभियन्ता, पूर्व विशिष्ट कर्मचारीबाट पहिलो पटक संसदमा पुगेका सांसदहरू लेखेरै ल्याएका स्क्रिप्ट पढ्छन्, त्यो पनि अशुद्ध भइरहेको छ। त्यस्ता सांसदहरूमा रासोपाका सांसद बढ़ी छन् भने पुरानो दलका नयाँ सांसदहरूले पनि यही शैली अप्नाइरहेका छन्। रासोपाका रजनी श्रेष्ठ, अनुष्का श्रेष्ठ, आशिका तामाङ, श्रद्धा कुंवर, पुरूषोत्तम यादव, रीमा विश्वकर्मा, सागर ढकाल, ज्वाला संग्रौला, विश्वराज पोखरेल, डाक्टर ओजस्वी शेरचन, प्रभा ढकाल, रचना खतिवड़ा, रंजू दर्शना, रहवर अंसारी, डाक्टर ललित कुमारी, समीक्षा बास्कोटा, सृष्टि भट्टराई, केपी खनाल लगायत अधिकांश सांसदले लेखेरै पढ्ने गरेका छन्। नयाँ संसद स्क्रिप्टेड अभिव्यक्ति शीर्षकमा आजको मध्याह दैनिकमा मुख्य खबर छापिएको छ।
2: विभिन्न संचार माध्यमका कार्यालय अगाडि शंकास्पद गाड़ी राखेर तर्साउने प्रयास भएको छ। अनलाइन खबर, हिमालय टेलिभिजन र कान्तिपुर मीडिया हाउसका कार्यालय अगाडि सोमबार बिहान शंकास्पद गाड़ी पार्किङमा राखेर तर्साउने प्रयास भएको हो। ती गाड़ीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो। एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो। कार्यालय अगाडि शंकास्पद तरिकाले गाड़ी पार्किङ गरिएपछि मीडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तीनवटै मीडिया हाउस अगाडि राखिएका गाड़ी प्रहरीले क्रेन लगाएर उठाएको थियो। शंकास्पद कारलाई प्रहरीले बग्गी खानामा लगेको छ भने शंकास्पद गाड़ीलाई कार्यालयमा ल्याएर छानबिन गर्ने र सत्य तथ्य पत्ता लगाउने जिल्ला प्रहरी परिसर काठमाण्डौका एसएसपी तथा प्रवक्ता पवन भट्टराईले बताएका छन्। लोकतन्त्रमाथिको ठाडो प्रहार भएको एमाले बताएको छ भने दुईवटा गाड़ी व्यक्तिको र एउटा बैंकको नाममा रहेको समेत खुलासा भएको छ। मीडिया हाउस अगाडि मात्र होइन काठमाण्डुको अनाम नगर स्थित भाट भटेनीमा पनि शंकास्पद गाड़ी राखिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आम संचार माध्यममा प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। महामन्त्री विपिन आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै मीडियालाई मनोवैज्ञानिक दबावमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन भएको जनाइएको छ। कुनै पनि बहानामा सूचना तथा संचार स्वतन्त्रता हनन गर्ने, संचार गृहहरूमा त्रासको वातावरण सृजना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवांछित क्रियाकलापहरू किमार्थ स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यता राज्यसभाका पूर्व केन्द्रीय सदस्य मधुसूदन ढकालले भने अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिन विभिन्न संचार माध्यमका गेट अगाडि गाड़ी राखिएको हुन सक्ने बताएका छन्। संचार माध्यमको गेटमा शंकास्पद रूपमा गाड़ी पार्किङ गरेको घटनाको छानबिन गरी कार्यवाही गर्न नेपाल पत्रकार महासंघले पनि माग गरेको छ। सो कार्यले संचार माध्यममा आतंक सृजना भएको महासंघको ठहर छ। त्यस्तै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो घर अघि सवारी साधन राखेर आफूलाई तर्साउने प्रयास गरिएको आरोप लगाउनु भएको छ। उहाँले गाड़ी राख्ने व्यक्ति प्रशासनकै सवारीमा गएको जानकारी आफूले पाएको दावी गर्दै यसमा सरकारकै संलग्न